0: ती सुरक्षाकर्मी का विषय में सूक्ष्म अनुसंधान करी कार्रवाई गर्न भनिएको छ। नेपाल प्रहरी का महानिरीक्षक दानबहादुर कार्की सशस्त्र प्रहरी का महानिरीक्षक नारायण दत्त पौडेललाई प्रहरी नायब महानिरीक्षक ओम राणा वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारी सशस्त्र प्रहरी उपरीक्षक जीवन केसी राष्ट्रीय अनुसन्धान विभाग का तत्कालीन निर्देशक कृष्ण खन्नालाई संविधान को धारा 249(2) को मोबमोजिम प्रक्रिया पुर्याई विभागीय कार्रवाई गर्न आएको सिफारिश काठमाडौं का तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल तथा भदौ 23 बानेश्वर र संसद भवन क्षेत्र में फील्ड में खटिएका नेपाल प्रहरी सशस्त्र प्रहरी बल तथा राष्ट्रीय अनुसन्धान विभाग का फील्ड कमाण्डरहरूलाई पनि मानवाधिकार उल्लंघन में विभागीय कार्यवाही को सिफारिश गरिएको छ। आयोगले अपेक्षा अनुरूप राष्ट्रीय सम्पत्ति को सुरक्षा गर्न नसकेको तथा आम नागरिक को मानवाधिकार संरक्षण प्रति संवेदन हुन नसकेको जनाउँदै आएको भविष्य में यस्ता विषय में गंभीर भई राष्ट्रीय सम्पत्ति को संरक्षण र आम नागरिक को मानवाधिकार संरक्षण प्रति को दायित्वलाई प्राथमिकता दिन प्रधान सेनापति अशोक राज सिग्दललाई निर्देशन सिफारिश गरेको छ। आयोगले नवयुवा आंदोलन को घटनापछि प्रधानमंत्री सुशीला कार्की वहां के सरकार गठित 23 र 24 भदौ का घटना में जांच आयोग का अध्यक्ष गौरीबहादुर कार्की पूर्व गृहमंत्री ओम प्रकाश अरियालमाथि अनुसंधान गर्न सिफारिश गरेको छ। उनीहरूको अभिव्यक्तिले प्रदर्शनलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्ने विभिन्न कोणका बाट टीका टिप्पणी समेत भएको देखिएको जनाउँदै आयोगले सार्वजनिक शान्ति र सुव्यवस्था खलल पुग्ने काम भए नभएको तथा दुरुस्तान भए नभएको सम्बन्धमा थप अनुसन्धान गर्न सिफारिश गरेको हो। नवयुवा आन्दोलन भएका मानवीय र भौतिक क्षति लगायतका काममा संलग्नता बारे सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित 17 सांसदमाथि छानबिन गर्न पनि आयोगले सिफारिश गरेको छ। भदौ 24 को घटनामा बेला ललितपुरको नक्कु कारागारमा थुनामा रहेका रासोपा सभापति लामिछाने बाहिरिएको घटनालाई लिएर आयोगले छानबिन गर्न भनेको छ। पूर्व गृहमन्त्री तथा रासोपा सांसद सुदन गुरुङले नवयुवा आन्दोलन उग्र बनाउन भूमिका खेलेको विषयमा सूक्ष्म अनुसन्धान गर्नुपर्ने आयोगले जनाएको छ। मानवाधिकार आयोगको प्रतिवेदन राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय रूपमा पनि महत्वपूर्ण हुन्छ। विश्व मानवाधिकार आवधिक समीक्षादेखि संयुक्त राष्ट्रसंघका मञ्चहरूमा आयोगको प्रतिवेदन कार्यान्वयनको प्रश्न उठ्छ। यी मञ्चहरूमा प्रश्न उठे नेपाल सरकारले जवाफ दिनुपर्ने हुन्छ। सरकारले 3 महिनाभित्र आयोगको सिफारिश कार्यान्वयन गर्नुपर्ने कानूनी व्यवस्था रहेको खबर आजको कान्तिपुरले लेखेको छ।
1: निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन सम्बन्धी एकीकृत कानून निर्माण प्रक्रिया पुनः अघि बढ़ाएको छ। निर्वाचन सम्बन्धी विभिन्न 7 वटा कानूनलाई एकीकृत गरेर एउटै कानून बनाउने आयोगको प्रस्तावले लामो समयदेखि मूर्त रूप लिन सकेको छैन। आयोगले निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार गरेर 2080 असार 18 सरकारलाई बुझाएको थियो, तर सरकारले त्यसलाई संसदमा पेश गर्न नपाउँदै 2082 भदौ 27 संसद विघटन भयो। आयोगले फागुन 21 को निर्वाचनपछि बनेको नयाँ सरकारलाई विधेयकको मस्यौदा फेरि पठाउने तयारी गरेको हो। आयोगले मतदाता नामावली निर्वाचन कसुर तथा सजाय स्थानीय तह निर्वाचन प्रतिनिधि सभा सदस्य निर्वाचन प्रदेश सभा सदस्य निर्वाचन राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन तथा राष्ट्रिय सभा सदस्य निर्वाचन सहित 7 वटा ऐन एकीकृत गरेर निर्वाचन व्यवस्थापन विधेयक मस्यौदालाई अन्तिम रूप दिँदैछ। सरकारले पुरानो मस्यौदालाई आयोगमा फिर्ता पठाएर त्यसमा केही परिमार्जन आवश्यक भए त्यसलाई मिलाएर पठाउन भनेको छ। कान्तिपुरमा खबर छ।
0: चालू आर्थिक वर्षको फागुनसम्ममा सरकारको नतिजा पूर्वाधार क्षेत्रमा कमजोर देखिएको छ भने सामाजिक क्षेत्रमा अपेक्षाकृत प्रगति भएको छ। अर्थमन्त्री सुनिम वाग्लेले संसद मार्फत सार्वजनिक गरेको यस वर्षको आर्थिक सर्वेक्षण अनुसार फागुनसम्ममा धेरै वर्ष अघि नै सम्पन्न हुनुपर्ने पूर्वाधारका कामहरू अझै सकिएका छैनन्। सड़क, पुल, भवन, सिंचाई, जलविद्युत लगायतका पूर्वाधार निर्माणमा लक्ष्य हासिल गर्न सरकार असफल भएको छ। सामाजिक क्षेत्रमा भने अघि बढ़ाएका भौतिक, नीतिगत, संस्थागत र प्रणालीगत सुधारले सुधार हुँदै गएको देखिन्छ, तर जति अपेक्षित थियो त्यो तहको भने छैन। यस्तै देशका सार्वजनिक संस्थानहरूको समग्र नाफा बढ़े पनि ती संस्थानबाट राज्यले पाउने लाभांश घटेको छ। नेपाल भ्रमण गर्ने पर्यटकको संख्या र बसाई अवधिमा सुधार आए पनि उनीहरूले गर्ने दैनिक खर्च घट्दो देखिएको छ। यस्तै देशभर निर्माण भएको 68,100 किलोमिटर प्रदेश र स्थानीय तह अन्तर्गतका सड़क मध्ये 71.4% कच्चिरहेका छन्। अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार फागुनसम्म प्रदेश र पालिका तह अन्तर्गतका 48,665 किलोमिटर सड़क कच्ची अवस्थामा छन्। तथ्याङ्क अनुसार 33,847 प्रादेशिक र 34,253 स्थानीय सड़क छन्। त्यसमा 5,096 किलोमिटर सड़क मात्रै पक्की अवस्थामा छन्। काया कैरनमा करको भार र सुधार गर्नुपर्ने विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपात काठमाडौँ.
1: Major appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगाए अन्य घरेलू सामान पर घर ले आना तो है ना. सफाई पानी भरने में ऐसा, मलाई तो Major को पानी लग सके कुछ. Major appliances, Major को पानी लग सा.
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईलाई फेरि स्वागत छ. यतिन्जेल हामीले भदौ 23मा मानव अधिकार उल्लंघन र 24मा संगठित आपराधिक कार्य भएको मानव अधिकार आयोगको निष्कर्ष, सरकारले 3 महिनाभित्र आएको सिफारिश कार्यान्वयन गर्नुपर्ने कानूनी व्यवस्था, विदेशमा रहेका नागरिकलाई मताधिकार सहित नयाँ निर्वाचन कानूनको तयारी, पूर्वाधार क्षेत्रमा नतिजा कमजोर, सामाजिक सूचकांक केही सुधार लगायतका खबर प्रस्तुत गर्यौं.
3: अब बाँकी खबर. बंगलादेशले पछिल्लो दशकहरूकै सबैभन्दा ठूलो दादुरा महामारी सामना गरिरहँदा नेपालमा पनि एकपछि अर्को दादुरा प्रकोप फैलिरहेको छ. स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखाका अनुसार पुछ यताका 6 महिनामा सर्लाही, बागलुङ, महोत्तरी, कालीकोट, दैलेख, अछाम र सिराहाल सहितका 7 जिल्लाका विभिन्न ठाउँमा सयौं बाल बालिका दादुरा भाइरसबाट संक्रमित भएका छन्. उनीहरूका अनुसार दादुरा फैलिएको क्षेत्रमा रहेका सबै बाल बालिकालाई तत्काल खोप लगाइनुपर्छ, जुन महामारी नियन्त्रणको अनिवार्य शर्त र अभ्यास पनि हो. यसो गर्दा भाइरस थप फैलन र जटिलता रोक्न मदद गर्छ. तर सर्लाही र बागलुङको ढोरपाटा नगरपालिकामा मात्र विशेष खोप कार्यक्रम संचालन गरिएको छ. महामारी नियन्त्रणका लागि चाहिने थप खोप नहुँदा स्वास्थ्य निकायहरूले आवश्यक खोप अभियान संचालन गर्न सके कोषमा दादुरा प्रकोप देखिए लगत्तै स्वास्थ्य अधिकारीहरूले दात्री निकायसँग आवश्यक खोप माग गरेका थिए. तर बंगलादेशमा फैलिएको ठूलो प्रकोपका कारण दात्री निकायहरूको ध्यान त्यतातिर बढ़ी गएकाले नेपाल प्राथमिकतामा नपरेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन्. कान्तिपुरमा 7 जिल्लामा फैलियो दादुरा, खोप लगाउने छैन तयारी शीर्षकको खबर छ.
2: आज र भोलि लुम्बिनी र सुदूरपश्चिम सहित देशका धेरै ठाउँमा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. महाशाखाका अनुसार आज लुम्बिनी र सुदूरपश्चिममा तातो दिन कायम रहे पनि भोलि भने तापक्रम घट्नेछ. बैराती, कोशी, गण्डकी र बागमती प्रदेशमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ. गोर्खा र धादिङको सिमानामा पर्ने आरूघाटमा सबैभन्दा बढ़ी 55 मिलिमिटर वर्षा भएको छ. हिजो तराईका सबैजसो भागमा तापक्रम केही घटेको छ. केही दिन यता पश्चिम तराईमा 40 डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गरेकोमा हिजो सबैभन्दा बढ़ी धनगढ़ीमा 39 र नेपालगंजमा 38 डिग्री सेल्सियस तापक्रम पुगेको थियो. महाशाखाका अनुसार आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना छ. साथै सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभाग तथा बाँकी तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना छ. बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही ठाउँहरूमा तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरूमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ. भोलि पनि हावाहुरीसहित पानी पर्ने महाशाखाले जनाएको छ. त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सह प्राध्यापक डाक्टर विनोद पोखरेलका अनुसार आज बेलुकीदेखि भोलिसम्म सुदूरपश्चिमदेखि बागमती प्रदेशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ.
3: नेपालको कर प्रणाली अझै जटिल र उच्च दरमा आधारित भएकाले व्यवसायी र नागरिक दुवैमा दबाव परेको छ. उनीहरूले कर दायरा फराकिलो बनाउँदै दर घटाउने, कर प्रशासन पारदर्शी र प्रविधि मैत्री बनाउनु पर्नेमा जोड़ दिएका छन्. नेपालको कर प्रणाली र सुधार गर्नुपर्ने विषयबारे साथी विकास चापागाईले अर्थ एवं वित्तीय विश्लेषक शालिकराम पौडेलसँग कुरा गर्नु भएको छ.
4: कर बढ़ाउनु भन्छ, करको भारमा सबैभन्दा उच्च भएको देशमै पर्छौं हामी, टप 10 कन्ट्रीभित्रै पर्छौं. विश्वको मूल्याङ्कन गर्ने भने हामीलाई करका हरेक ठाउँमा कर लाग्ने अवस्था छ. गर्भदेखि च्यानसम्म हामीले कर तिर्नुपर्ने अवस्था छ. यो भनेको त राज्य विवेकशील नभएको अवस्था हो कि. कल्याणकारी राज्य अवस्थामा राज्य विवेकशील हुनुपर्छ भन्ने मान्यता राखिन्छ. राज्यले हरेक नागरिकका कुराहरू राज्यले सम्बोधन गर्नुपर्ने भन्ने हुन्छ, तर हामी कहाँ त्यो अवस्था छैन. हामी कहाँ आयकरदेखि लिएर रोड करदेखि लिएर हामीले सड़कमा तिर्ने ढाँट कर, यस्ता करहरू पनि धेरै शीर्षक अन्तर्गत जनताहरूले राज्यलाई कर बुझाउनु पर्ने हुन्छ. र फेरि करको इफेक्टिव युटिलाइजेशन पनि हामीले बुझिरहेका छैनौं. आम नागरिकहरूले कर तिरेको तिरी छ, कर के को लागि तिर्ने भन्ने क्वेशन पनि अहिलेसम्म आम नेपाली जनतामा रहेको छ. यसले गर्दा पनि यो विद्रोहका अवस्थाहरू यस्तै कारणले पनि उब्जेका हुन्. त्यसो भएको हुनाले नेपालको कर प्रणाली अत्यन्तै अहिलेसम्म वैज्ञानिक छैन भन्छु म. कर प्रणालीमा करका दरहरू पनि उच्च छन्, कर तिर्नेहरूलाई कुनै खालको त्यस्तो प्रोत्साहन, उच्च कर तिर्ने मान्छेहरूलाई प्रोत्साहन गर्ने, राज्यको विशेष सुविधाहरू दिने र थप लगानी गर्नको लागि प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू छैन. जसले कर छली गर्छ अथवा जसले बीचमा मेडिएटर भएर काम गर्छ, कर अथोरिटी र फाइनल ट्याक्स पेयरहरूको बीचमा बसेर दलाली गर्छ, त्यस्ता मान्छेहरूलाई राज्यले प्रोत्साहन गरेको अवस्था थियो भने अब कसो सरकारले यो चाहिँ छोड्नुपर्छ.
5: कर बढाउँदा उपभोक्ताको क्रय शक्ति र बजारमा चाहिँ असर परेको देखिन्छ कि देखिँदैन?
4: क्रय शक्तिमा राष्ट्र अनुसार कर बढ्दै जाँदाखेरि, किनभने त्यो राजस्व सरकारको धुकुटीमा पैसा त जम्मा होला तर कन्ज्युमरहरूले एबिलिटी टु पेइङ ट्याक्सेस चाहिँ कमजोर बनेर जान्छ. त्यो बनाउनको लागि त इकोनोमिक एक्टिभिटिजहरू इन्क्रिज कसरी हुन्छ? करको दरहरू घटाएर पनि एक्टिभिटिजहरूलाई इन्क्रिज गर्नेतर्फ राज्य लाग्नुपर्छ.
5: अत्यधिक करको भारको विकल्प चाहिँ के हुन सक्छ?
4: करलाई पनि सन्तुलित बनाएर राज्यले चाहिँ करकालाई पुनरावलोकन गर्दै जानु पर्यो. एउटा तपाईँ भन्नुहोस् न, इन्डियामा 15-16 लाख पर्ने गाडीलाई हामीले यहाँ 55-56 लाख रुपियाँ तिर्छौँ भनेपछि 300% एउटा गाडीबाट भन्सार अन्त शुल्क भ्याट गरेर राज्यले असुल उप गरेको छ नि. अब त्यही बोर्डर पारी गएर मान्छेले 15 लाखमा गाडी खरिद गरेर चढ्न सक्छ भने यतापट्टि उसको त पर्चेजिङ बारमा त यतापट्टि आइपछि त असर त पर्यो नि होइन. यसलाई चाहिँ राज्यले कम गर्दै गर्दै र अप्टिमम नागरिकलाई कसरी सुविधा दिन सकिन्छ भन्ने कुरामा जानुपर्छ र यो दरहरू घटाउनुपर्छ र यो अत्याधिक अप्रत्यक्ष करको भारलाई राज्यले कसरी कम गर्ने सन्दर्भमा राज्यले अब हरेक चोटि यो कर पुनर्निर्धारण आयोगहरू भन्ने गर्छन्, कर सम्बन्धी परामर्श समितिहरू भन्ने गर्छन्, हरेक चोटि सुझाव दिएका छन्, त्यो सबै हाम्रो बुकमा मात्रै सीमित भएका छन्। अब अहिलेको यो दुई तिहाईको सरकार जो काम गर्न अत्यन्तै जागरूक पनि छ भन्छु मैले र हामीले अर्थतन्त्रमा फेरि अत्यन्तै विज्ञ अर्थमन्त्रीको रूपमा पनि पाएका छौँ. उहाँले कसरी अर्थतन्त्रलाई लैजाने अथवा यी करका दरहरू कसरी संयोजन गर्ने सन्दर्भमा पक्कै पनि ध्यान दिनुहुन्छ होला. अहिले पनि डिटेलमा दिनुभयो भने पनि हामीले चाहिँ अलिकति राहतको महसुस चाहिँ गर्न सक्छौँ.
2: अर्थ एवं वित्तीय विश्लेषक शालिग्राम पौडेलसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिँदो नेपालमा सुन्न सकिन्छ.
6: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी. भाइब्रेन्ट उतनी सडक काठमाडौँ.
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला.
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा.
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा. वेबसाइट दृष्टि आई डट ओआरजी. फोन नम्बर 01-5224-352-5224-353. के तपाईँ झाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
6: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्.
7: हाम्रा सेवाहरू
6: ओपीडी सेवा,
7: विशेषज्ञ ओपीडी सेवा,
6: निशुल्क औषधि वितरण,
7: सशुल्क फार्मेसी सेवा,
6: फिजियोथेरापी सेवा,
7: अकुपंचर सेवा,
6: योग परामर्श सेवा,
7: क्रियाकल्प सेवा,
6: पूर्व कर्म पञ्चकर्म सेवा,
7: छार सूत्र सेवा,
6: जलौका सेवा,
7: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू.
6: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म.
7: विस्तृत जानकारीका लागि
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ. फोन नम्बर 01-4110-6-96-98-514-24-063.
8: हर घर हुनेछ अयोध्य, हर घरमा प्रकट हुनेछन् राम. बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा.
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। झिसमिसे बिहानीसँगै यति बेला भोजपुरका अधिकांश ग्रामीण भेगका किसानहरू व्यस्त हुने देखिन्छन्। कतै हल गोरूसँग हलीहरूको हह होर्रा सुनिन्छ त कतै मिनी टिलरको घुनुनुनु आवाज, कतै खेतका कान्लामा महिलाहरूको हाँसो मिसिएको असारे भाका गुन्जिन्छन्। बाँझो खेत जोत्ने, आली काट्ने, हिल्याउने, बिउ काट्ने, हिलोले भरिएको खेतमा घुँडासम्म डुबेर धान रोपिरहेका किसानहरूको व्यस्तता यति बेला गाउँघरको मुख्य दृश्य बनेको छ। वर्षा लागेसँगै किसानहरूलाई फेरि एकपटक खेतीपातीको चटारो लागेको छ। भोजपुरका ग्रामीण क्षेत्रमा यति बेला बिहानदेखि साँझसम्म खेतमै किसान देखिन्छन्। खेत जोत्न, बिउ उखेल्न, रोपाई गर्न भ्याइ नभ्याइछ। हेर्दा हेर्दै वर्खा लाग्यो, खेती गर्ने तछाड मछार छ। स्थानीय किसान भीम प्रसाद राईले सुनाउनुभयो, मानो रोपेर मूली उब्जाउने समय छ, नत्र जिन्दगी चलाउन गाह्रो हामी किसानलाई। पहाड़का फाँटहरू हरियालीले ढाकिन थालेका छन्। केही साता अघि बाँझै देखिने खेतहरू अहिले हिलाम्य बनेका छन्। आकाशबाट निरन्तर पानी पर्न थालेपछि किसानमा नयाँ उत्साह थपिएको छ। अघिल्लो वर्षमा समयमा पानी नपर्दा उत्पादन घटेको अनुभव गरेका किसान मौसमले साथ दिने अपेक्षामा छन्। अन्नपूर्ण पोस्टमा किसानलाई खेतीपातीको चटारो शीर्षकको खबर छ।
2: अब विदेशको खबर। एसियाली शेयर बजार हिजो मिश्रित देखिए पनि प्रविधि अर्थात टेक शेयरको तीव्र उछालका कारण केही बजारमा मजबूत वृद्धि देखिएको छ। लगानीकर्ताहरू अमेरिका र इरान बीच शान्ति सम्झौता हुने सम्भावनालाई लिएर सावधानीपूर्वक आशावादी बनेका छन्। कृत्रिम बौद्धिकता एआई सम्बन्धी प्रविधि कम्पनीहरूको शेयरमा आएको ठूलो वृद्धिका कारण यस वर्ष बजार लगातार नयाँ उचाइमा पुगेको छ। मध्यपूर्वमा युद्ध रोक्ने उद्देश्यले वाशिङटन र तेहरान बीच भइरहेको वार्तामा पनि लगानीकर्ताहरूले नजर राखिरहेका छन्। हालै युद्ध विरामको रिपोर्ट आए पनि सोमबार भएको अमेरिकी आक्रमणपछि फेरि तनाव बढ़ेको छ। तेहरानले अमेरिकाले युद्ध विराम तोडेको आरोप लगाउँदै खाड़ी क्षेत्रमा रहेका अमेरिकी लक्ष्यहरूमा जवाफी कार्यवाही गर्न सक्ने चेतावनी दिएको छ। अमेरिकी आक्रमणपछि अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य फेरि बढ़ेको छ।
3: अब खेल खबर। राजस्थान रोयल्सले इण्डियन प्रिमियर लीग आईपीएलको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। न्यू चन्द्रीगढ़मा हिजो बेलुका भएको इलिमिनेटर खेलमा सनराइजर्स हैदराबादलाई 47 रनले हराउँदै राजस्थानले गुजरात टाइटन्ससँगको भेट पक्का गरेको हो। टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले 8 विकेट गुमाएर 243 रन बनाएको थियो। राजस्थानका लागि वैभव सूर्यवंशीले 29 बलमै 97 रन बनाए। जुदेलले 21 बलमा 50 रन बनाए भने यशस्वी जयसवालले 29 र कप्तान रियान परागले 26 रन बनाए। राजस्थानले दिएको 244 रनको लक्ष्य पछ्याएको गुजरात 19 ओभर 2 बलमा 192 रन बनाउँदा अल आउट भयो। अब राजस्थानले फाइनल प्रवेशका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ। खेल भोलि बेलुका पाउने 8 बजे न्यू चन्द्रीगढ़मा हुनेछ। पराजित हैदराबाद भने प्रतियोगिताबाट बाहिरिएको छ।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बगर ईद ईद उल जुहा आज देशभरका मस्जिदमा मनाइँदैछ। ईद उल फित्र अर्थात रमजान पर्वको 79 दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहान स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ़ने गरिन्छ। नमाज पढ़िसकेपछि एक आपसमा शुभ कामना आदान प्रदान गर्ने गरिन्छ। यो पर्व पर्सि शनिबारसम्म मनाइन्छ। बकर ईदको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ। भोलि गणतन्त्र दिवस तथा त्यसपछि शनिबार र आइतबार भएकाले आजदेखि लगातार 4 दिन सार्वजनिक विदा हुने भएको छ।
3: नेपालका युवा प्रविधि उद्यमीहरूले विकास गरेको वायु दृष्टि संयुक्त राष्ट्र संघद्वारा प्रकाशित उत्कृष्ट विश्वव्यापी नव प्रवर्तन सूचीमा छनौट भएको छ। जलवायु प्रविधि क्लाइमेट टेक क्षेत्रमा काम गर्दै आएको यो नेपाली नव प्रवर्तनलाई संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक मामिला विभाग यूएनडेसाले तयार पारेको एसजीआई सोल्युशन्स बुक 2026 समावेश गरेको छ।
2: हरेक वर्ष निजामती सेवामा कर्मचारी संख्या बढ़ गर्दै आएको छ। पछिल्लो 17 वर्षमा निजामती सेवामा महिला कर्मचारीको सहभागिता 12% बढेर 30% पुगेको छ। 2065-2078 निजामती सेवामा महिलाको उपस्थिति 12% रहेकोमा 2082 फागुनसम्म आइपुग्दा यो प्रतिशत बढेर 30 पुगेको खबर नागरिक दैनिकले लेखेको छ।
3: पर्वतारोहणमा सक्रिय आरोहीले सगरमाथामा बढ़दो मानवीय गतिविधि जलवायु परिवर्तन थुप्रिँदै गएको फोहोर र आरोहणमा शेर्पा समुदायका युवाको घट्दो आकर्षण बारे चिन्ता व्यक्त गरेका छन्। हिम पहिरो बढ़दो हिउँ पग्लिने क्रम खुम्बु क्षेत्रमा बढ़दै गएका हिम चिरा र सगरमाथा आरोहणको बढ़दो होडबाजीले हिमालमा थुप्रिँदै गएको मानव फोहोरका कारण मात्रै पर्वतारोहणमा चिन्ता थपिएको छैन। शेर्पा पथ प्रदर्शकले जोखिम मोल्दै कम पारिश्रमिक बीमा वा अपर्याप्त क्षतिपूर्ति र असमान सुविधाका कारण पेसाबाट बढ़दो पलायनका कारण समेत आरोहणमा चुनौती थपिँदै गएको छ।
2: र पछिल्ला वर्षहरूमा विद्यार्थी संख्या घट्दै जाँदा सरकारले सार्वजनिक विद्यालय मर्ज अर्थात समायोजन नीति अघि बढ़ाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कम विद्यार्थी भएका विद्यालयलाई आपसमा गाभ्ने तयारी तीव्र बनाएको खबर नागरिक दैनिकले लेखेको छ। काया कैरनमा अब पालो उखानको
3: जत्रो दौरा उत्रै खल्ती।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: भदौ 23 मानव अधिकार उल्लंघन र 24 संगठित आपराधिक कार्य भएको मानव अधिकार आयोगको निष्कर्ष। 17 सांसद सहित 52 जनाको नाम किचान गरी उनीहरूमाथि अनुसन्धान गर्न सिफारिश। सरकारले 3 महिनाभित्र आयोगको सिफारिश कार्यान्वयन गर्नुपर्ने कानूनी व्यवस्था।
2: पूर्वाधार क्षेत्रमा नतिजा कमजोर। सामाजिक सूचकांक केही सुधार। सार्वजनिक संस्थानको नाफा बढ़्यो, लाभांश घट्यो।
3: पुसेता 7 जिल्लामा फैलियो दादुरा। थप खोप नहुँदा स्वास्थ्य निकायहरूले आवश्यक खोप अभियान सञ्चालन गर्न सकेनन्।
2: एआई प्रभावले चिप कम्पनीहरूको शेयरमा तीव्र वृद्धि। अमेरिका र इरानबीच शान्ति सम्झौता हुने सम्भावनालाई लिएर लगानीकर्ताहरू आशावादी।
3: र आईपीएलमा हैदराबादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा।
2: र अन्त्यमा आजको कार्टुन नाजामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। मानव अधिकार आयोगको प्रतिवेदनमा राष्ट्रोपाका धेरै नेताहरूलाई समेत अनुसन्धान गर्न भनेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ ठूलो घण्टी चिन्ह भएको राष्ट्रोपा कार्यालयमा नेताहरूको चहल पहल छ। दुईजना मान्छे अलिक पर उभिएका छन्। एकजनाले पत्रिकामा मानव अधिकार आयोगको प्रतिवेदन बारेको खबर पढ्दैछन् भने अर्कोले चाहिँ राष्ट्रोपा कार्यालयको चहल पहल हेरेर भन्दैछन् सबैजना दंग छन्। त्यो प्रतिवेदनमा नाम आएकाहरू आफूलाई नै प्रमुख नेता ठानेर दंग, अनि नाम नआएकाहरू त झन आफूलाई प्रधान नेता नै ठानेर दंग। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। गर्मीबाट बच्न प्रशस्त पानी पिउने

नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना। नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थान श्री दुर्गापोक फोन ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा। दरखास्त आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दोस्रो भुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0335525576। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in/np मा लगइन गरी हेर्न सक्नुहुनेछ।

नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना। नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थानीय दुर्गापोक फोन ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा। दरखास्त आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दोस्रो घुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0335 5576। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np मा लगइन गरी हेर्न सक्नेछ।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: यौन हिंसाबाट बचौं र बचाऊ, यौनजन्य हिंसा सामाजिक अपराध हो, बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्, हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकैबाट हुन सक्छ, अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ, बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ, बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

अहिंसा बढ़ो अति फर्कियाऊ बुद्ध सबको मन में पापै पाप छैनन् कोही शुद्ध सबलाई कुर्सी चाहियो अरे सबै बन्ने नेता पृथ्वीले जोडेको देश

0: दाई नमस्कार.
1: नमस्कार भाई, कता छौ?
0: म त गाउँमै छु नि दाई. एसी परीक्षा सकेर बसेको. साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके. कहाँ पढ्ने के पढ्ने? म त अलमलमा परे दाई.
1: अलमलमा पढ्ने कुरै छैन भाइ. तिमीसँगै एसी दिएका साथीभाइ चाबहिलको मनासु ओल्ड कलेजमा आएर बुझेर तिमी पढ्ने निधो गरेर गइसके. तिमी पनि ढुक्क भएर आउने. अब तिमी पढ्ने, किनकि मनासु आज लाखौं

0: आफ्नो वर्ल्ड कलेज शान्त तथा अनुशासित शैक्षिक वातावरण उत्कृष्ट भौतिक पूर्वाधार दक्ष शिक्षक शिक्षिका आईएसओ सर्टिफाइड अतिरिक्त क्रियाकलाप साथै यो कलेजले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई पहिचान गरी उजागर गर्न मद्दत गर्दै आएको छ। न्यूनतम शुल्क गुणस्तरीय शिक्षा मनासुन वर्ल्ड कलेज साभुन सुसिपाटी। सम्पर्क नम्बर 9803062382 9803062387।
1: बाल बालिकालाई लागू औषध दुरुपयोग बचाऊ। लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौ। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौ। बाल बालिकाको संगतमा ध्यान दिउ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।

0: सवारी साधनको इन्जिन र चेसिस रुचुकरण सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर।
2: सड़क प्रयोग गर्दा ध्यान दिउ।
3: सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं। सड़कको नाली ढल तथा पानी निकास बन्द हुन नदिउ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मतसुधार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
6: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
7: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
5: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
7: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ।
6: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
7: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिइन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
6: अनि पढाइ चाहिँ के हुँदो रहेछ?
7: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
5: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
7: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
5: लोकेशन कहाँ हो अङ्कल?
7: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
6: त्यसो भए त म त यही जाने भए।
5: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
7: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज।

0: नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेखन 110.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sulekhan.com संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलुसमाचार आइपुगे। म अंजु कार्की। सोलुसमाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। थामे बादीको दुखीमा रहेको जोरसल्य वस्तु संरक्षणका लागि दुधकोशी नदी किनारमा तटबन्ध निर्माण कार्य सम्पन्न। सिलिकुम्बुको संचार र विद्युत संकट हटाउन सांसद प्रकाश सिंह कार्कीको माग। सिमजुङ माध्यमिक विद्यालयलाई राष्ट्रपति रानी सिलको उपाधि। सगरमाथाको संरक्षण र दिगो पर्यटनमा राष्ट्रपतिको कोशी प्रदेशमा सुरक्षित गर्भपतन सेवाको वितरण असम्मान। सिलकुमा 10 केन्द्रमा सिनेट ग्रीन भेन्चरलाई प्रतिवेदनसहित उपस्थित हुन किजिटेममाको निर्देश। र काबा च्याम्पियनशीपमा सावक विजेता इरानलाई हराउँदै फाइनल पुग्ने नेपालको लक्ष्य। अब समाचार विस्तारमा। खुम्बु पासाङ नामो गाउँपालिका वडा नम्बर 3 पर्ने जोरसल्य बस्तीको सुरक्षाका लागि दुधकोशी नदीको किनारमा ग्याबिङ पर्खाल तटबन्ध निर्माण कार्य सम्पन्न भएको छ। थामे क्षेत्रको आएको विनाशकारी बाढ़ीका कारण उच्च जोखिममा परेको यस बस्तीलाई नदी कटान र सम्भावित विपदबाट जोगाउन गाउँपालिका र स्थानीय बासिन्दाको सक्रियतामा यो पूर्वाधार तयार पारिएको हो। बस्ती संरक्षणको संवेदनशीलतालाई ध्यानमा राख्दै खुम्बु पासाङ नामो गाउँपालिकाले आर्थिक वर्ष 2082-83 को विपद व्यवस्थापन कोषबाट यस योजनाका लागि कुल 54,70,000 रूपियाँ बजेट विनियोजन गरेको थियो। गाउँपालिकाको उक्त बजेटबाट अतिरिक्त स्थानीय स्तरमा जनसहभागितालाई बलियो बनाउँदै उपभोक्ताहरूबाट 6,90,781 रूपियाँ 50 पैसा बराबरको जनश्रमदान समेत जुटाइएको छ। यस महत्वपूर्ण पूर्वाधार निर्माण कार्यलाई पारदर्शी र प्रभावकारी बनाउन स्थानीय बासिन्दा समिति जोरसल्य ग्याबिङ कार्यालय निर्माण उपभोक्ता समिति मार्फत यस बजेट कार्यान्वयन गरिएको छ। नदी किनारमा बलियो ग्याबिङ माल निर्माण भएसँगै बर्खेयामा दुधकोशी नदीमा आउने बाहत्र कटानबाट जोरसल्यका स्थानीय बासिन्दा तथा भौतिक संरचनाहरू सुरक्षित हुने विश्वास व्यक्त गरिएको छ। खुम्बु पासाङ नामो गाउँपालिकाद्वारा आयोजित स्थानीय तह स्तरीय वास्तुपति रनिङशील प्रतियोगिताको उपाधि श्री खुम्जुङ माध्यमिक विद्यालयले हात पारेको छ। जेठ 11 र 12 गते खुम्बु पासाङ नामो गाउँपालिकाको वडा नम्बर 1 अवस्थित खरिखोला माध्यमिक विद्यालयको प्रांगणमा सञ्चालन भएको उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै खुम्जुङ माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ। विभिन्न खेलकुद विधा समितिको यस प्रतियोगितामा गाउँपालिका क्षेत्रभित्रका 3 माध्यमिक विद्यालयले उत्साहजनक सहभागिता जनाएका थिए। दुई दिनसम्म चलेको प्रतिस्पर्धात्मक खेलमा अंक तालिकाको आधारमा आयोजक समेत रहेको खरिखोला माध्यमिक विद्यालयले दोस्रो स्थान हासिल गरेको छ भने महेन्द्र ज्योति माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गरेको छ। प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा गाउँपालिका प्रवक्ता लाखपछिले शेर्पाको प्रमुख अतिथ्यता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता शेर्पाले खेलकुदले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा टेवा पुर्याउने बताउनु भएको छ। आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई गाउँपालिकाले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। समापन समारोहमा विजयी तथा सहभागी विद्यालयका खेलाड़ी विद्यार्थीलाई ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिएको छ। सोलुकुम्बु जिल्लामा फितलो संचार नेटवर्क र अस्तव्यस्त विद्युत सेवाको समस्याले समग्र जनजीवन प्रभावित भएको भन्दै प्रतिनिधि सभा सदस्य प्रकाश सिंह कार्कीले संसद मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद कार्कीले हिमालय जिल्ला सोलुकुम्बुका अधिकांश क्षेत्रमा अझै पनि केन्द्रीय विद्युत प्रसारण लाइन पुग्न नसकेको र जोगेका ठाउँमा पनि सेवाको गुणस्तर एकदमै दयनीय रहेको वास्तविकता सदनमा प्रस्तुत गर्नु भएको छ। विशेष गरी नेपाल टेलिकम एनटीसीको नेटवर्कमा देखिएको प्रणालीगत कमजोरीका कारण स्थानीय बासिन्दाले ठूलो स्वास्थ्य खेप्नु परेको सांसद कार्कीले उल्लेख गर्नु भएको छ। सोलुखुम्बुको लिखुबुके गाउँपालिका र छिमेकी जिल्ला रामेछापको मकुण्ड गाउँपालिकामा स्थापित टेलिफोनका टावरहरूमा नियमित विद्युत आपूर्ति नहुँदा ती टावरहरू 24 घण्टामा मुस्किलले 12 घण्टा मात्र चल्ने बताउनु भएको छ। यसरी दैनिक आधा समय संचार विहीन बस्नुपर्ने बाध्यताको अन्त्यका लागि सोलर तथा अन्य वैकल्पिक ऊर्जाको ब्याकअप सेटको दीर्घकालीन समाधान खोज्न समेत उहाँले आग्रह गर्नुभएको छ। यस्तै विश्वकै प्रमुख पर्यटकीय गन्तव्य खुम्बु पासाङ लामो गाउँपालिकामा समेत मोबाइल नेटवर्कको तीव्र समस्या रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। संचार सेवाको यस्तो कमजोरीले स्थानीय बासिन्दा मात्र नभई त्यस क्षेत्रमा आउने हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरू समेत संचार सम्पर्कबाट निमुख हुनु परेको र यसले मुलुकको पर्यटन क्षेत्रमै नकारात्मक सन्देश गइरहेको प्रति सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
1: सभामुख महोदय, आज 21औं शताब्दीको प्रविधि मैत्री युगमा सोलुखुम्बु जिल्लामा एनटीसी नेटवर्कको समस्या छ। डाटाको त कुरै नगरौं, फोन गर्न समेत समस्या छ। उदाहरणको लागि सोलुखुम्बुको लिखुफिके गाउँपालिका र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकामा 24 घण्टामा 12 घण्टा मात्रै फोनको नेटवर्क आउँछ। बाँकी समय टावरको बिजुली बत्तीको लाइन नभएकोले सोलरबाट सञ्चालन हुँदा यो समस्या आएको छ। त्यसको दीर्घकालीन समाधान होस्। त्यस्तै खुम्बु पासाङ लामो गाउँपालिका जुन विश्वकै पर्यटन आउने घुम्ने बस्ने ठाउँ, त्यहाँ पनि संचार फोन नेटवर्कको समस्या छ। सोलुखुम्बु जिल्लाभरि यही समस्या छ। यसको समाधानको लागि सम्माननीय सभामुख मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु। सम्माननीय सभामुख महोदय, सोलुखुम्बुमा अहिलेसम्म बिजुली बत्तीको केन्द्रीय प्रसारण लाइन सबैतिर विस्तार हुन सकेको छैन। विस्तार भएको ठाउँमा पनि गुणस्तरीय सेवा पाएको छैन। त्यसैले सोताङको डिप्लीघाट र खुम्बु पासाङ लामोको भूसामा सब स्टेशन निर्माण गरेर विद्युतको थप गुणस्तरीय सेवा प्रदान गर्न र कालापत्र
0: राष्ट्रपति रामचन्द्र पोवेले विश्वको सर्वोच्च शिखर सगरमाथाको प्राकृतिक स्वरूपलाई जीवन्त राख्न र हिमाली वातावरणको संरक्षण गर्न सरकारवाला समक्ष आग्रह गर्नुभएको छ। मे 29 अर्थात अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्व सन्ध्यामा विश्वभरका पर्वतारोहीको उपस्थितिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौधेले यस्तो आग्रह गर्नुभएको हो। सगरमाथा नेपालको भौगोलिक पहिचान मात्र नभई राष्ट्रको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा समेत उल्लेख गर्नुभएको छ। राष्ट्रपति पौधेले यसको संरक्षण र सन्तुलित उपयोगबाट मात्र पर्यटन क्षेत्र मार्फत मुलुकको अर्थतन्त्रमा दिगो टेवा पुग्ने धारणा राख्नु भएको छ। उहाँले सगरमाथा सहित हिमाली क्षेत्रको बहुआयामिक पक्षबारे सार्थक छलफल गर्न र अन्तर्राष्ट्रिय सहकार्य तथा सम्वाद वृद्धि गर्न यस्ता सम्मेलनको विशेष महत्व रहने उल्लेख गर्नुभएको छ। राष्ट्रपतिले विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा उत्पन्न चुनौतीहरूप्रति चिन्ता व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले दिगो हिमाली पर्यटन र जिम्मेवार पर्वतारोहण आजको प्रमुख आवश्यकता रहेको बताउँदै सम्मेलनले पर्वतारोहणका क्रममा प्राप्त ज्ञानलाई सगरमाथाको जीवन्तका लागि प्रयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ। सन् 1953 साहसी पर्वतारोही तेन्जिङ नोर्गे शेर्पा र सद एडमन्ड हिमालीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेसँगै पर्वतीय पर्यटनको साहसिक तथा ऐतिहासिक महत्वबारे चर्चा गर्दै राष्ट्रपतिले पर्वतारोहणको माध्यमबाट नेपालको नाम विश्वभर फैलाउन योगदान दिने कीर्तिमानी आरोही तथा शेर्पा समुदायप्रति सम्मान प्रकट गर्नुभएको छ। कोशी प्रदेशमा कुल 263 सूचीकृत सुरक्षित गर्भवतन सेवा केन्द्र भए पनि भौगोलिक रूपमा यसको वितरण असामान्य बनेको छ। ताप्लेजुङ, सोलुखुम्बु, खोर्लुङ जस्ता हिमाली तथा पहाड़ी जिल्लामा यस केन्द्रको संख्या अत्यन्तै न्यून छ। यसबाहेक तालिमप्राप्त स्वास्थ्य कर्मीको कमी, कर्मचारीको उच्च स्थानान्तरण दर, औषधिको अभाव र दोस्रो टाइमस्थल 12 हप्तापछिको सेवा सदस्य कार्य अस्पतालमा उपलब्ध हुन नसक्नु प्रमुख प्राविधिक चुनौतीपूर्ण बनेको छ। भौगोलिक जटिलतासँगै सामाजिक सोच र लाञ्छनाले पनि सुरक्षित सेवाको प्रयोगमा अवरोध सूचना गरिरहेको छ। स्वास्थ्य कार्य छापाका सूचना अधिकारी विश्वनाथ श्रेष्ठका अनुसार गर्भपतनलाई धेरै समुदायमा अझै नकारात्मक तथा पापको दृष्टिकोणले हेरिने हुनाले कतिपय महिलाले गोपनीयताको डर र सामाजिक आलोचनाका कारण सुरक्षित सेवा लिन हिचकिचाउने गरेका छन्। स्वास्थ्य कार्यमा संस्थामा यो सेवा पूर्ण रूपमा निशुल्क उपलब्ध भए पनि त्यसबाहेक पर्याप्त जानकारी हुँदा धेरै महिला असुरक्षित, अवैधानिक तथा महँगो विकल्प रोजेर आफ्नो ज्यान जोखिममा पार्न बाध्य बनेका छन्। चिजीबन्दा गाउँपालिकाले लिखुचार जलविद्युत आयोजनाको प्रबन्धक ग्रीन भेन्चर लिमिटेडलाई वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन सहित गाउँपालिकाको कार्यालयमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ। गाउँपालिकाले पटक पटक पत्रचार गरेर आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरे पनि कम्पनीबाट पर्याप्त जानकारी तथा समन्वय नभएको जनाउँदै पुनः आधिकारिक प्रतिनिधिसहित उपस्थित हुन निर्देशन दिएको हो। गाउँपालिका अध्यक्ष गम्भीर शेर्पाद्वारा हस्ताक्षरित पत्रमा कम्पनीलाई 2083 जेठ 19 गते बिहान 10 बजे गाउँ कार्यपालिकाको कार्यालयमा वातावरणीय प्रतिवेदन सहित उपस्थित हुन आग्रह गरिएको छ। विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाको लगातारको अवरोधका कारण कोशी प्रदेश सभाको बुधबारको बैठक बस्न सकिन। सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि विपक्षीको असहमति रहँदैको अवस्थामा सभामुख अम्बर बहादुर विष्टले त्यसलाई सर्वसहमत पारित भएको घोषणा गरेपछि संसदमा विवाद चर्किएको छ। प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गर्न अगाडि विपक्षीलाई नियमअनुसार संशोधन हाल्न समेत समय नदी सभामुखले मंगलबार एकलौटो रूपमा सर्वसहमत पारित भएको घोषणा गरेको विपक्षीले आरोप लगाएका छन्। सोही विषयलाई लिएर बुधबार बैठक शुरू हुनसाथ विपक्षी दलका आक्रामक रूपमा प्रस्तुत भएको छ। बैठक अवरूद्ध पार्ने क्रममा पूर्व मुख्यमन्त्री समेत रहनुभएका नेकपाका सांसद राजेन्द्र राईले रुस्तम कब्जा गर्ने प्रयास गर्नु भएको थियो। यसअघिको बैठकमा पनि विपक्षी दलहरूको अवरोधका बावजूद सभामुख विष्टले जबरजस्ती बैठक अगाडि बढ़ाउन खोजेपछि सांसद राई रुस्तममा चढ़ेर माइक तान्ने र खाल्ने प्रयासमा उत्रिएको उल्लेख गरिएको छ। उक्त घटनाबारे स्पष्ट पार्दै राईले आफू रुस्तममा कुरा राख्न र बोल्नका लागि मात्र गएको तर प्रहरीले अब सूचना गरेको दावी गर्नुभएको छ। घरेलु मैदानमा जारी काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि जित्ने लक्ष्य राखेको नेपालले आज बलियो टोली इरानसँग दोस्रो सेमी फाइनल खेल खेल्दैछ। सार्वजनिक विजेता समेत रहेको इरान समूह बीमा अपराजित रहँदै समूह विजेताको रूपमा सेमी फाइनल पुगेको छ भने नेपाल समूह एकको उपविजेता रहेको छ। पहिलो खेलमा भारतसँग प्रतिस्पर्धात्मक खेलमा 3-2 पराजित हुँदै प्रतियोगिता शुरू गरेको नेपालले किर्गिस्तान र मालदिवसलाई सोझो सेटमा पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको थियो। इरानले भने बंगलादेश श्रीलंका र काजकिस्तानलाई समान 3-0 सेटमा पराजित गर्दै सेमी फाइनलको यात्रा तय गरेको छ। नेपाल इरान दुवै टोलीको अपेक्षा अनुरूप नै सेमी फाइनलमा प्रवेश गरेका छन्। उपाधि जित्ने लक्ष्यका साथ कोटमा उत्रेका दुवै टोली सेमी फाइनलका लागि तय भएका छन्। समूह चरणको खेलपछि नेपालले 3 दिनको आराम पाएको छ भने इरान 2 दिनको ब्रेकपछि सेमी फाइनल खेल्दैछ। हवस् त बिहान 7 बजेको सोलो समाचारबाट अन्तिका छुट्दा हुन्छ। बिहान 10 बजे सोल हलचल लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला।

0: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
1: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याद यही 13 गतेदेखि असार 15 गतेसम्म कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानविकी समूह शिक्षा शास्त्र समूह कानून समूहमा 30 र कम्प्यूटर साइन्स समूहमा 40 मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98510055 छ 98141-6353 98427-8755 सम्पर्क गर्न सक्नुहुनेछ।
0: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस पल्लेरी सोलुखुम्बु।

0: छट्टै मायो भैसा जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है
2: मेरो त मत चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति छिटो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान छ बजेदेखि बेलुकी पाँच बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू फेर सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहिल किचेपाटी

0: बाल बालिका सब को सरोकार आज का बाल बालिका भोलि का सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराउ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाउ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेसनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
3: आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ
2: कोची प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर

0: हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि जिन्की पूर्ण व्यवहार दबाव कर्ता वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य भूका भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी मुक्ति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र दिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइन वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसुद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी फेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारिन्छ।

0: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बन्दछन् स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मुखी 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आएको वेबसाइट ppc.kc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
1: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
0: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी

उही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर क्याम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरूवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: कान्छ ठट्टै मायो भैसा जान लाग्यो, जाँदैन बाँच्न खेर पर्ख लिन आउला।
3: होइन ए कान्छ, गीत गाउँदै कता हिँड्ने?
4: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
3: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
4: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
3: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चेकमा जापानी भाषा पढ्ने अनि जापान जाने।
4: होइन, त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
3: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
4: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति खेर हुने रहेछ?
3: सुन कान्छ, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छ।
4: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
5: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर 6 तला काठमाडौँ। सम्पर्क
0: 98550
5: 17979।

0: जस्तो सरकारको धुकुनीमा पैसा त जम्मा होला तर कन्ज्युमरहरूले एबिलिटी टु पेइङ ट्याक्सेस चाहिँ कमजोर भनेर जान्छ. त्यो बनाउनुको लागि त इकोनोमिक एक्टिभिटिजहरू इन्क्रिज कसरी हुन्छ, करको दरहरू घटाएर पनि एक्टिभिटिजहरूलाई इन्क्रिज गर्नेतर्फ राज्य लाग्नुपर्छ.
1: जस्तो अब सरकारले कर त लिनै पर्यो, सञ्चालन गर्नै
0: पर्यो,
1: तर
0: राज्य सञ्चालनको प्रमुख उनी यही हो, पर्नै हो.
1: तर अब अत्याधिक करको भारको विकल्प चाहिँ के हुन सक्छ?
0: त्यसलाई त कस्तो भने करलाई पनि सन्तुलित बनाएर राज्यले चाहिँ करकालाई पुनरावलोकन गर्दै जानु पर्यो. रेटहरू जुन आयो जस्तै भन्छ, एउटा तपाईँ भन्नुहोस् न, इन्डियामा 15-16 लाख पर्ने गाडीलाई हामीले यहाँ 55-56 लाख रुपियाँ तिर्छौँ भनेपछि 300% एउटा गाडीमा बाटो भन्सार अन्त शुल्क भ्याट गरेर राज्यले असुल उपर गरेको छ नि. अब त्यही बोर्डरपारी सुनौलीपारी गएर मान्छेले 15 लाखमा गाडी खरिद गरेर तिर्नु चढ्न सक्छ भने यतापट्टि छ उसको त पर्चेजिङ बारमा त यतापट्टि आइपछि त असर त पर्यो नि होइन. यसलाई चाहिँ राज्यले कम गर्दै गर्दै र अप्टिमम नागरिकलाई कसरी सुविधा दिन सकिन्छ भन्ने कुरामा जानुपर्छ र यो दरहरू घटाउनुपर्छ र यो अत्याधिक अप्रत्यक्ष करको भारलाई राज्यले कसरी कम गर्ने सन्दर्भमा राज्यले अब हरेक चोटि यो कर पूर्ण नगरिकन आयोगहरू भन्ने गर्छन्, कर सम्बन्धी परामर्श समितिहरू भन्ने गर्छन्, यो समयले हरेकचोटि सुझाव दिएका छन्, त्यो सबै हाम्रो बुकमा मात्रै सीमित भएका छन्. अब अहिलेको यो द्वितीयको सरकार जो काम गर्न अत्यन्तै जागरूक पनि छ भन्छु मैले र हामी अर्थतन्त्रमा फेरि अत्यन्तै विज्ञ अर्थमन्त्रीको रूपमा पनि पाएका छौँ. विश्वले चिनेको अर्थमन्त्री हुनुहुन्छ, उहाँले कसरी अर्थतन्त्रलाई लैजाने अथवा यी करका दरहरूलाई कसरी संयोजन गर्ने सन्दर्भमा पक्कै पनि ध्यान दिनुहुन्छ होला. अहिले पनि रिटेलमा अलिक दिनुभयो भने पनि हामीले चाहिँ अलिकति राहतको महसुस चाहिँ गर्छौँ सक्छौँ.
1: नेपालमा जस्तो कर संकलन भन्दा पनि यो खर्च व्यवस्थापन त कमजोर भएको हो.
0: अत्यन्तै हो नि, हाम्रो खर्च व्यवस्थापन त अत्यन्तै कमजोर, कर लापरवाही
1: हामीले व्यवस्थापनको पाठमा मतलब नगर्ने
0: नगर्ने
1: एकरो कर चाहिँ बढाउनु पर्छ पार्नुपर्छ अनि त्यताबाट चाहिँ जनताबाट लिएकोले त हाम्रो व्यवस्थापनमा चाहिँ कमजोरी देखियो.
0: हाम्रो क्यापेसिटी इन्क्रिज भएर खर्च गर्नु कुरो त छुट्टै हो होइन, क्यापेसिटी नहुँदा नहुँदै खर्च. जस्तै पछिल्लो पिरियडमा मैले हामीले के पनि भन्ने गरेका छौँ, धेरै अध्ययनले पनि के देखाउँछ भने सार्वजनिक ऋणको भार बढ्दै जानुमा हामीले यस्तै खर्चहरू पनि व्यवस्था नगर्न सकेनन् र अनप्रोडक्टिभ सेक्टरमा के अनप्रोडक्टिभ सेक्टरमा हाम्रो सार्वजनिक खर्च के अरे ऋण चाहिँ गएर खर्च भयो. यी चाहिँ यसले गर्दाखेरि कस्तो भने जहाँ खर्च गरियो त्यसले प्रोडक्टिभिटी दिन सकेन अनि भार बढ्दै गयो, त्यो ऋणको भार चाहिँ हामीले ऋणको किस्ता त सामान तिर्नुको लागि फेरि हामीले ऋणै लिनुपर्ने अवस्थामा देशलाई पुर्याइयो. भन्नुको अर्थ त कस्तो भने इकोनोमिक एक्टिभिटी र प्रोडक्सन ऋणलाई चाहिँ के गर्ने भने अथवा उठेको राजस्वलाई हामीले उत्पादनसँग नै जोड्न सकेनौँ, हामी खर्चलाई मात्रै बढावा दियौँ. हामीले के अपेक्षा गरेका थियौँ भने 2074 सालमा दुई तिहाई वामपन्थीहरूको सरकार बन्दै गर्दा अब राज्यले एक खालको पोलिसीमा डिपासर गर्छ होला, सार्वजनिक खर्चमा एकदम विज्ञविज्ञ रूपमा अर्थ मन्त्रालयमा जानुभएको युवराज खत्री आदि हुनुहुन्थ्यो, मौद्रिक नीतिको विशेषज्ञ हुनुहुन्थ्यो, उहाँले यो खर्च व्यवस्थापनमा जानुहुन्छ होला भन्दा उहाँ खर्च व्यवस्थापनमा लागेको हामीले देख्यौँ. अब यहाँ हेर्नुहोस् त कस्तो विरोधाभास अवस्था छ भन्नुहुन्छ भने एउटा निजामती कर्मचारीलाई सीमित 2-3 वर्षको तलब पनि बढेको छैन बिचरा, उसको लिभिङ स्ट्यान्डर्डलाई मेन्टेन हुने हामीले तलब दिन सकिरहेका छैनौँ. अब हामीले के गरिरहेका छौँ भन्नुहुन्छ भने त्यो जनताको सेवा गर्न भनेर आएका जनप्रतिनिधिहरू नीतिहरू छन् उहाँलाई तलब भत्ता दिइरहेका छन् अनि उहाँले मनपरी खर्च गर्नुभएको छ. अब उहाँलाई गाडी चाहिएको छ, एउटा गाउँपालिकाको अध्यक्षलाई करोडको गाडी चाहिएको छ, उपाध्यक्षलाई करोडको गाडी चाहिएको छ. यो त राज्यले ध्यान नदिएको भन्छु मैले, राज्यको खर्च गर्न सक्ने क्यापेसिटी नभएको उनीहरूको ध्यान नदिएको भन्छ. इम्प्रोफेसनल राज्य संरचना हुँदाखेरि राज्यले कति ठूलो बढन बियर गर्नुपर्छ भन्ने कुरा त विगतका सरकारहरूलाई हेर्दा हुन्छ. यो चाहिँ गल्ती नगरोस् भन्छु यो सरकारलाई, मैले बन्दै गरेको सरकारले यो चाहिँ गल्ती नगरोस्, सेवा सुविधा त दिने हो तर हाम्रो क्यापेसिटी अनुसार हो दिने हो र जनप्रतिनिधिलाई सेवा सुविधा दिने होइन, तलब दिने होइन. उहाँलाई जनताको सेवा गर्न भनेर आउनुभएको छ, उहाँले सेवाको लागि सडेन उहाँको खर्च चाहिँ मेन्टेन गरिदिनु पर्यो तर तलब रूपमा मारेर हामीले यो फजुल खर्च बढायौँ. अहिले हामी जुन यो संहितामा गइसकेपछि संहिता त आफैमा नराम्रो कन्सेप्ट होइन, यो अत्यन्तै विश्वव्यापी सुन्दर पक्ष हो र हाम्रो जस्तो देशमा अहिलेको जुन मोडालिटीमा रहेको संहिता छ यो ठिक कि बेठिक भन्ने कुरा त अझै पनि बहसको छलफलको विषयमा छ. यसले गर्दाखेरि किनभने संहितामा गइसकेपछि हाम्रा सार्वजनिक खर्चहरू बढ्दै गएका छन् र राज्यलाई ऋणको भार बढ्दै गएको छ यसलाई चाहिँ पुनरावलोकन

0: गरेर जानुपर्ने अवस्था चाहिँ छ। त्यो भएको हुनाले राज्यले यो कुरालाई एड्रेस गर्नुपर्छ, सार्वजनिक खर्चलाई निर्माण भएर मिनिमाइज गर्नुपर्छ। मैले हेर्दै थिएँ, सुन्दै थिएँ, राज्यले यति गाडी तान्यो, सेवा सुविधा त के हुन्छ भन्नुहुन्छ भने गाडीजी, सेवा सुविधा प्रोडक्टिभिटीसँग इन्क्रिज जोडिन्छ कि, कसले कति प्रोडक्टिभिटी निकालेको छ त्यो प्रोडक्टिभिटीको आधारमा सेवा सुविधा दिने हो, पर्फर्मेन्स बेस्ड सेवा सुविधा दिने हो भन्ने जनरल म्यानेजमेन्टको कन्सेप्ट हो। त्यो पनि राज्यले एप्लिकेबल गरेन। जसले पाए त्यसले गाडी चढिदिने, खर्दादेखि सुधा मान्छेहरू सरकारी साधनहरू दुरुपयोग गरिदिने, कर्मचारी संघ संगठन अनि अनेक यावतमा सार्वजनिक सबै साधनहरूको दुरुपयोग गर्ने यस्तो खालको प्रवृत्ति थियो। यस्ता खालका प्रवृत्तिलाई निर्मम भएर राज्यले नियन्त्रणमा लिनु पर्यो र यो सार्वजनिक खर्च व्यवस्थापन गर्ने। अहिलेको अवस्थामा एकदम हटली भन्नुपर्छ, हाइली भन्नुपर्छ, दुई तीन वर्ष राज्य सरकारले राजस्व बढाउन सक्ने अवस्था देख्दिनँ मैले, किनभने अर्थतन्त्र यति शिथिल अवस्थामा छ। यो अर्थतन्त्रमा लगानीकर्ताको कन्फिडेन्स बिल्डअप गरेर फेरि साइजमा आउनुको लागि राज्यलाई दुई तीन वर्ष लाग्छ। यो दुई तीन वर्षको बीचमा राज्यले खर्च नै व्यवस्थापन गर्ने।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा नेपालको कर प्रणाली, ग्रे लिस्ट अर्थात नकारात्मक सूचीबाट बाहिरिन अपनाउनु पर्ने उपाय र नेपालले अतिक्रम विकसित राष्ट्रबाट बाहिरिँदा हुने फाइदा र जोखिमका बारे अर्थ एवं वित्तीय विश्लेषक शालिग्राम पौडेलसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: Worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing.

0: track. Mission, mission, mission, mission, safety. Mission, man, mission, man. Michelin.
1: World's number one tire brand.
2: Classic Deco 60th anniversary offer. Jati ma payo, kheti ma payo. Budget cha package ta pai ke rozai ko. Abo internet TV, the Wi-Fi 6 router pani kheti mai paincha. Classic Deco khule pani plan kharid ma harek hafta. 3 jana lai 3 mahina internet bonus. Ra masik 1 jana lai ru 12,000 ko internet bonus. Samparka 9801004477. Classic Deco. Jati ma payo.
3: के तपाईं झाड, कम्मर, घुडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
4: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्।
3: हाम्रा सेवाहरू:
4: ओपीडी सेवा,
3: विशेषज्ञ ओपीडी सेवा,
4: निशुल्क औषधि वितरण,
3: सशुल्क फार्मेसी सेवा,
4: फिजियोथेरापी सेवा,
3: अकुपंचर सेवा,
4: योग परामर्श सेवा,
3: क्रियाकल्प सेवा,
4: पूर्वकर्म पञ्चकर्म सेवा,
3: छार सूत्र सेवा,
4: जलौका सेवा,
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
4: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
3: विस्तृत जानकारीका लागि
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6690, 98514-2463।

0: Itakura, plus Tamizan, Uyuu Radio Network.
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी नेपालको कर प्रणाली ग्रे लिस्ट अर्थात नकारात्मक सूचीबाट बाहिरिन अपनाउनु पर्ने उपाय र नेपाललाई अतिकम विकसित राष्ट्रबाट बाहिरिँदा हुने फाइदा र जोखिमका बारे अर्थ एवं वित्तीय विश्लेषक शालिग्राम पौडेलसँग कुराकानी गरिरहेका छौं। सँगै कार्यक्रम बदलिदो नेपालमा फेरि पनि स्वागत छ।
2: धन्यवाद।
1: करको दायरा विस्तार गर्न चुनौती खास के छ?
2: करको दायरा चाहिँ चुनौती त छैन, चुनौती त होइन। त्यो करको दायरा विस्तार गर्नको लागि हामी डिजिटाइजेसनमा जानु पर्यो होइन। अब कस्तो भने फेसलेस, त्यस पछाडि पेपरलेस, कन्ट्याक्टलेस करका उहरू अवधारणाहरू ल्याउनु पर्यो। अब अनि अन्तर्राष्ट्रिय रूपमा पोटेन्सियल नर्म्सहरू छन् करलाई कसरी सेवा दायरा विस्तार गर्ने भने ती नर्म्सहरूलाई कार्यान्वयन गर्नु पर्यो। फेरि त्यो कार्यान्वयन भने पेपरमा लेखेर कार्य मात्रै गर्ने होइन, बजेट वाचनमा मात्रै गर्ने होइन, स्ट्रङली एक्सनमा देखिनु पर्यो सरकारको। त्यो देखियो भने अब अहिले त भर्खर गर्दै गरेको सरकारले जुन एक्सन ओरिएन्टेड काम गर्दैछ, यसले केही कुरा संसार चाहिँ गरेको छ। फेरि अर्थात् हामीको राजनीति कस्तो भने राजनीति अत्यन्तै निर्मम हुने रहेछ विकासजी। काम असल कामलाई पनि असलमा भन्न नसक्ने हाम्रो राजनीति, हामी कस्तो संस्कारमा हुर्केका छौँ भन्दैछु मैले। यो संस्कारलाई चाहिँ परिवर्तन गर्नुपर्छ र अब यो कर प्रणाली यसका कानुनी आधारहरूलाई संरचनागत समस्याहरूलाई बिस्तारै राज्यले ग्याजुअली गर्ने हो। एकैचोटि त सबै हुँदैन, तर ग्याजुअली गर्नुभयो भने राज्य निर्माण चाहिँ हुनुपर्छ। कारण पक्षमा
1: यो उच्च कर दरले निजी क्षेत्र लगानीमा असर कस्तो
2: हो? अहिले
1: व्यवसाय गर्न पनि कतिको कठिन छ यो अवस्थामा?
2: यस्तो छ, हाम्रो यसै सन्दर्भमा यो डुइङ बिजनेस इन्भाइरोमेन्ट नेपालमा करकै कारणले पनि हामीले हामीले चाहे जति वैदेशिक लगानी भित्राउन सकेका छैन। हाम्रा नीतिहरू, हाम्रा कानुनहरू यस्तो समय सापेक्ष हुन सकेन नि। अब जस्तै हामीले कम्पिटिसन गर्ने अन्तर्राष्ट्रिय स्तरमा हाम्रै लेभलका हाम्रै साइज भएका इकोनोमीहरूसँग कम्पिटिसन, त्यहाँले कसरी लगानी भित्राए त? जस्तै अहिले दुबईमा त्यो खण्डहर मरुभूमिमा संसारका देशहरू लगानी गर्न भित्रिन्, दुबई संसारको लगानीको हब बनिरहेको छ नि। त्यहाँ त के छ भन्नुहुन्छ भने आयकर छुट, त्यस पछाडि कर्पोरेट ट्याक्सहरू छुट, अनि जग्गा एक्विजिसन गर्दाखेरि राजस्वमा छुट, ती अन्य कानूनहरूमा र करका दरहरूमै परिवर्तन गरेर नै त्यसले लगानी त्यहाँ भित्राएको छ नि। अब हाम्रो जस्तो यस्तो प्राकृतिक रूपले भरिपूर्ण यति सुन्दर ठाउँ, संसारकै यो सुनको कचौरा भन्छौँ हामीले यसलाई, यो सुनको कचौरामा विदेशी लगानीमा भित्रनुको पछाडि त हाम्रा कानूनहरू, हाम्रो कार्यान्वयन गर्ने क्षमता, अनि हाम्रो कर्मचारी तथा राज्य संयन्त्र अत्यन्तै कमजोर भएर नै विदेशी लगानीमा भयो। हामीले आशा गरे जति विदेशी लगानी भित्राउन नसकेको हो नि। अब यी हडलहरूलाई चाहिँ यो सरकारले परिवर्तन गर्नुपर्छ। यी दरहरूलाई कसरी समायोजन गरेर विदेशी लगानीलाई एट्र्याक्टिभ गर्ने हो, हाम्रा कम्पिटेटिभ, हाम्रो देशको कम्पिटेटिभ एडभान्टेजका सेक्टरहरूलाई कसरी फोकस गरेर के अरे इन्क्रिज गरेर लैजाने हो भन्ने हेर्नु पर्यो। किनभने हामी सुन्दर हिमालयमा पर्यटन विकासलाई जोड दिनु पर्यो होइन। हामीले पोखरा उता सुदूरपश्चिमतिरका ठाउँहरू होइन, रामा रोशन, अनि त्यस पछाडि गएर मुक्तिनाथ, अनि त्यस पछाडि गएर उतापट्टिको ताप्लेजुङ, अब कहीँ हाम्रो धार्मिक पर्यटन होला, कहीँ चाहिँ हाम्रो साहसिक पर्यटन होला, कहीँ मनोरञ्जनको पर्यटन होला, यस्तो कुराहरूलाई फोकस गरेर हाम्रा कम्पिटेटिभ एडभान्टेजका सेक्टरहरूमा लैजानुपर्छ। अब हरेक वर्ष हामी ऊर्जा पनि संकट पनि छ हामीलाई, यो ऊर्जा संकटलाई पनि चाँडोभन्दा चाँडोलाई गर्नुपर्छ र ऊर्जा सेक्टरमा लगानीको वातावरणलाई एकदम उद्योग मैत्री अथवा व्यवसायिक मैत्री बनाएर लैजानुपर्छ। त्यो भयो भने राज्यले परिवर्तन हुन्छ र यो करका दायराहरूले पनि लगानी नभित्रिएको भन्ने कुरामा हामी स्पष्ट नै छौँ।
1: नागरिकमाथिको करको बोझ घटाउन पर्छ, सुधार आवश्यकता छ। दीर्घकालीन रूपमा दिगो र न्यायोचित कर प्रणाली पनि लागू गर्नु पर्यो।
2: एकदम दिगो त्यही हो, मैले अहिले अगाडि नै तपाईँहरूलाई भनिसकेको छु, राज्य कल्याणकारी हुनुपर्छ, होइन विवेकशील र कल्याणकारी हुनुपर्छ. यो विवेकशील र कल्याणकारी हुनु भनेको जनरल पब्लिकमा परेको वर्णन के हो, करको वर्णन के हो, यसलाई कर्मश कमजोर के अरे कम गर्दै जानुपर्छ र कम कर्मश कम गर्ने सन्दर्भमा हाम्रो फेरि यता हाम्रो बजेटरी डिफिसिट नहुने गरी कसरी दायराहरू बढाउनु हुन्छ, सेल्फ एसेसमेन्ट गर्ने, सेल्फ एसेसमेन्ट गर्नेलाई प्रोत्साहन दिने र करका दायराहरूमा कस्तो छ भन्नुहुन्छ नि विकासजी, अहिलेसम्म हाम्रो राजस्व संकलन अथवा करको मोडालिटीमा के छ भन्नुहुन्छ भने के अरे कम्पनी रेजिस्टारमा दर्ता हुने उद्योग तथा घरेलु साना उद्योगमा दर्ता हुने अनि एकजना लेखापाल अथवा अडिटरहरू आयो भने उनीहरूले जे जे छ सेल्स भन्ने छ भने वास्तविक नै नदेखाइदिने, सेल्स नै नदेखाइदिने, जो बिग्रिने नदेखाइदिने अनि त्यो जुन राज्यले एउटा थ्रेसहोल्ड तोकेको छ सेवालाई 20 लाख अनि वस्तु तथा उनलाई चाहिँ वस्तुलाई 30 लाख भनेर थ्रेसहोल्ड राखेको छ, यहाँसम्म भयो भनेदेखि तिमीहरू भ्याटमा जानु परेन, अर्कोमा जानु परेन, त्यहाँभित्रको ब्यालेन्स सिट बनाइदियो, पठाइदियो, ट्याक्स एजेन्स लियो, काम चलायो, कारोबार गरे हुन्छ करोडौँ, अनि यसले गर्दा अर्को अर्थतन्त्रमा सेकेन्ड्री इकोनोमीको पनि डेभलप भएको छ, यसले गर्दा अर्थतन्त्रमा नकारात्मक असर पनि यसले देखिन्छ.
1: भनेपछि अब यो कर प्रणालीलाई सुधार गर्नको लागि अपनाउनु पर्ने उपायहरू चाहिँ अब तपाईँले जे जे भन्नुभयो यिनीहरू कि यसमा केही थप केही छ?
2: अब यस्तो त कस्तो भने कर प्रणालीलाई अब करदाता सेवामा रूपान्तरण गर्नु पर्यो, आफ्नो कर अथोरिटीहरूले सेवा प्रवाहलाई पेपरलेस फेसलेस र कन्ट्याक्टलेस बनाउनु पर्यो, होइन अब विद्युतीय भुक्तानीलाई विस्तार गर्नु पर्यो, अनि यो यहाँभन्दा अगाडि 10% मूल अभिवृद्धि फाइनल कन्ज्युमर लेतिरको तुरन्तै फिर्ता गर्ने भन्ने थियो, त्यसलाई एकदम स्ट्रिक्टली कार्यान्वयन गर्न सक्नु पर्यो, अनि स्वचालित कर चुक्ता प्रमाणपत्र लिने अवस्थाहरूलाई सुधार गर्नु पर्यो. अब कस्तो भने अगाडि यो कर सुधारमा यो विलासी जीवनशैलीमा उच्च निगरानी गर्नु पर्यो, मान्छेले कसरी के कस्तो आमदानी गरेर उसले विलासी जीवन बिताइरहेको छ त्यो हेऱ्यो भने त्यो करको दायराभित्र आउने भयो, अनि करमा एकीकृत सूचना प्रणालीहरूको गर्नु पर्यो, बायोमेट्रिक र दर्ता के अरे दर्ताको सुदृढीकरण गर्नु बायोमेट्रिक गर्नु पर्यो, अनि कर परीक्षण र अनुसन्धानलाई वैज्ञानिक बनाउनु पर्यो, आधुनिक बनाउनु पर्यो. यसमा कस्तो भन्नुहुन्छ भने हालसम्म हामी कहाँ ट्याक्स इन्कम ट्याक्स आन्तरिक राजस्व कार्यालयले जनरल मान्छेहरू पनि नियुक्त मात्रै हुनुहुन्छ, त्यहाँ लोकसेवा पास गरेर आउने मान्छे हुनुहुन्छ, त्यसमा एक्सपर्टिज हुनको लागि सीएहरू चार्टर्ड एकाउन्टेन्टहरू पास गरेका क्वालिफाई भएका मान्छेहरूलाई पनि ट्याक्स एक्सपर्टिज इन्कम ट्याक्स इन्डियामा जसरी कार्यान्वयन हुन्छ त्यसै गरी एक्सपर्टिजहरू लगेर कर परीक्षणलाई एकदम व्यवस्थित बनाउनु पर्यो, यस्तो गर्न सक्यो भने हुन्छ. र अब यो अडिट रेकर्ड म्यानेजमेन्टलाई सूक्ष्म र प्रवर कार्यान्वयन गर्नु पर्यो, र सूचना प्रविधिको र अहिले त अब एआई छ यसको अति उत्तम प्रयोग गरेर करको दायरा फराकिलो बनाउनु.
1: हामी एक समग्र कर प्रणालीका बारेमा कुराकानी गर्यौं, न्यून आय भएका व्यक्तिलाई लगाउने कर र अलिकति बढ़ी आय हुने नागरिकलाई लगाउने करका बारेमा पनि कुराकानी गर्यौं, साथसाथै समग्र अर्थतन्त्रको बारेमा पनि कुराकानी गर्यौं. अब बजेट भाषण हुँदैछ, बजेट आउँदैछ नयाँ आर्थिक वर्षको लागि, यसका बारेमा पनि के कुराकानीहरू गर्यौं. अब अलिकति सर म यो जुन एलडीसी ग्रेजुएसन भनेर अहिले निकै अलि चर्चा पनि भइरहेको छ, सरकारले नेपाललाई अधिकम विकसित राष्ट्र एलडीसीबाट बाहिरिँदा नेपाललाई फाइदा र जोखिम के हुन्छ भनेर अहिले झ्याप्पै नजाने भनेर पनि भनिरहेको छ विकास उन्मुख देशतर्फ, यो सरकारले यो निर्णय गर्नुको कारण चाहिँ के हो खास?
2: विकासजी यो एलडीसी ग्रेजुएसन सन्दर्भमा यो नेपाल अल्प विकासमा स्थानीय सन्दर्भमा हामीले जनरल कन्सेप्ट बुझौँ. सन् 1971 संयुक्त राष्ट्र संघको महासभाले विश्वका सबैभन्दा गरीब र विकासमा गम्भीर संरचनात्मक अवरोध सामना गरिरहेका राष्ट्रहरूलाई पहिचान गर्न कि अति कम विकसित राष्ट्र भनेर उसले डिफाइन गर्यो. यो डिफाइन गरिसकेपछि यसमा नेपाल लगायत अन्य देशहरूलाई समावेश गर्यो. यसमा तीनवटा मापदण्डहरू लगाएको थियो अल्प विकसित. यसमा कस्तो भने कुनै अल्प विकसित देशबाट विकसित देशमा स्तर हुन उन्नति हुनको लागि तीनटा मान्यता ल्याएको थियो. कुनै पनि मुलुक एलडीसीबाट निस्कने तीनवटा कम्तीमा मापदण्ड पूरा गर्नुपर्छ भनेर उसले भनेको थियो. ती मापदण्डहरूमा ग्रस नेशनल इन्कममा इन्क्रिज अनि मानव सम्पत्तिको के अरे एसडीआईमा इन्क्रिमेन्ट र आर्थिक तथा वातावरणीय जोखिमहरूमा इन्क्रिमेन्ट ईबीआई आरआरमा इन्क्रिमेन्ट गर्नु र एउटा तोकिएको सीमामा रहेको छ यसमा इन्क्रिमेन्ट गर्यो भनेदेखि एलडीसीबाट विकसित देशमा अपग्रेडेसन गर्छौ हुन सक्छ भन्ने कुरा राखिएको थियो. र हामीले कस्तो भने सन् 1900 त्यति बेला ती आधारभूत आवश्यकता सन् 2015 हामीले पूरा गरेका थियौँ. त्यति बेला त्यो पूरा गर्दाखेरि पनि त्यति बेला योग्य भयो भने हामीले के गर्यो भने त्यति बेला हामी कहाँ भूकम्प गएको थियो विनाशकारी 2072 सालको विनाशकारी गर्दा त्यति बेला यो चाहिँ अहिले नगरौँ हामीले भूकम्पमा म्यासिभ खर्च गर्नुपर्नेछ आम नागरिकहरूमा बसोबासको व्यवस्था गर्नुपर्नेछ त्यसो भएको हुनाले अहिले स्थिति नगरौँ भन्नुभयो त्यो भनेर त्यति बेला राज्यले त्यसलाई पर सार्यो. त्यस पछाडि हामीले फेरि 2011 पनि हामीले मापदण्ड पूरा 21 पनि मापदण्ड पूरा गरेका थियौँ. फेरि त्यति बेला पनि हामीलाई कस्तो भयो भने सरकारले के गर्यो भने कोभिड लगायतका अन्य समस्याले हाम्रो अर्थतन्त्रमा गम्भीर असर पार्यो. यो गम्भीर असरले गर्दाखेरि हामी चाहिँ स्थिर हुनुहुन्थ्यौँ त्यसलाई फेरि त्यति बेला पनि परसार्ने भने अहिलेसम्म फेरि सरकारले के गरेको छ भन्नुहुन्छ भने यो सरकारले अहिलेको स्थगन गर्नुको प्रथम कारण के हो भने नेपालको परराष्ट्र मन्त्रालयले स्थगन गर्ने पाँच कारणहरू उल्लेख गरेको छ कि यसमा पहिलो कारण क्षेत्रीय द्वन्द्व र भूराजनीतिक तनावले अर्थतन्त्रमा प्रतिकूल असर परेको छ. अहिले जस्तै मध्यपूर्वको द्वन्द्व अनि त्यस पछाडि रसिया र युरोप के अरे रसिया र युक्रेनको युद्धले खाद्य आपूर्ति श्रृङ्खलाहरूमा अत्यन्तै गम्भीर असर परेको छ. यसले गर्दा देशको हाम्रो अर्थतन्त्रमा असर परेको छ भन्ने भयो भने अर्को दोस्रोमा के छ भने स्तरीय निर्वाचन अन्तर्राष्ट्रिय बजारमा पाइने हाम्रा प्राथमिकता सुविधाहरू छन् नि त्यो घुम्ने जोखिम रहन्छ. त्यो जोखिमलाई पनि यथावत राखौँ किनभने हामीले अन्तर्राष्ट्रिय सहयोगहरू लिनुको लागि अहिले चाहिँ यो हामी विकसित देशमै अहिले स्थिति गयो भने यो गुम्न सक्ने अवस्थाले हामीले धेरै कुरा गुमाउनुपर्ने अवस्था रहन सक्छ र त्यसले गर्दा हामीलाई राखिराखौँ भन्नु भने सरकारले अर्को तेस्रो कारण के देखाएको छ भने यो स्मुथ ट्रान्जिट स्ट्राटेजीको सुस्त कार्यान्वयन भएको अवस्था छ. त्यसले गर्दा पनि यसलाई कार्यान्वयन नगरौँ र चौथोमा कोभिड महामारीको दीर्घकालीन असर र अझै पूर्ण स्थिर नभएको कारण आर्थिक पुनर्गठन गर्न गाह्रो भएको कारण देखाएर र पाँचौंमा विश्व आपूर्ति श्रृङ्खलामा भएको अवरोध र रेमिटेन्स हामी रेमिटेन्स झण्डै हाम्रो अर्थतन्त्रको कुल जीडीपीको 25% भन्दा माथि हाम्रो रेमिटेन्स लानेको छ. यो यसमा पनि घट्न सक्ने जोखिम भएको हुनाले यसलाई पर सार दिनुको लागि अनुरोध गरेको छ. यसले गर्दा के भने हाम्रो स्तरोन्नति हुँदाखेरि चाहिँ हाम्रो के फाइदा हुन्थ्यो भने अन्तर्राष्ट्रिय विश्वसनीयता र लगानीकर्ताहरू आकर्षित हुने सम्भावना रहन्थ्यो भने नीतिगत स्वायत्तता र संरचना रूपान्तरणको दबाव हुन्थ्यो हामी त सुधार गर्नु नै पर्ने अवस्था रहन्थ्यो भने नयाँ व्यापारिक र कूटनीतिक अवसरहरू हुन्थ्यो भने यस्तो स्तर उन्नति नगर्दा हामीलाई के घाटा भयो त भन्ने कुरा हामीले हेर्नुपर्ने हुन्छ. यसले गर्दा कस्तो भने हाम्रो व्यापार प्रसारिताको क्षतिमा र निर्यातमा झड्का पुग्ने अवस्था देख्छौँ किनभने सबैभन्दा ठूलो जोखिम भनेको भन्सार र परिणामात्मक सीमाबिनाको बचार पहुँच गुम्नु हो. हाम्रो हामीले नेपालको तयारी पोसाक पश्चिमिना गलैँचा जस्ता निर्यातमुखी उद्योगहरूको यो सुविधामा निर्भर छ र अन्तर्राष्ट्रिय श्रम संगठन आयोलीको मूल्याङ्कनले के भनेको छ भने हामी स्तरोन्नति भएमा 5 वर्षभित्र करिब 1,32,000 रोजगारी र 1 अरब बराबरको आर्थिक क्षति बिहोर्नुपर्ने जोखिम छ. यो कुरालाई नै मध्यनजर राखेर हामीले परसारेको हुनुपर्छ. राज्यले सरकारले यो गरेको हुनुहुन्छ अनि सहयोग प्रणभित्र विकास सहायतामा कर्मिक समाप्ति हुन सक्छ. अहिले जुन एलडीसी भनेर हामीले पाइरहेको सुविधा छ एलडीसी भइसकेले सहुलियतपूर्ण कर्जा कम ब्याज दरमा लामो भुक्तानी अवधि भगा र अनुदानमा पहुँच दिएको छ. स्तर न्यूनतम पछाडि के हुन्छ भने यी वित्तीय क्षेत्रहरू क्रमशः कम सहुलियत र बजार दरहरू घट्दै जाने भएको हुनाले राज्यले यसलाई धकेलेको छ.
1: तर राज्यले यो गरिरहँदाखेरिमा हामी चाहिँ प्रतिस्पर्धी हुन चाहिँ नसक्ने हाम्रो क्षमता चाहिँ बढाउनमा यसले चाहिँ असर गर्छ भन्ने कुराहरू पनि छन्.
2: हो एकदम बिल्कुल विकासी हामीले अहिले भनिसक्यौँ अहिलेको अवस्था भनेको अर्थतन्त्रको लागि अत्यन्तै जोखिम अवस्था हो. हाम्रो राज्यले अहिलेको सरकारले यो कुरालाई सूक्ष्म अध्ययन गरेको हुनुपर्छ किनभने स्तर उन्नति हुँदा पनि हामीका धेरै अवसर गुमा सक्ने अवस्था भयो र हामी किनभने त्यहाँ बीस मिनटमा रहेको देख्छु मैले किनभने स्तर उन्नति हुँदा फाइदा कि यही अवस्थामा रहँदा तीन वर्ष धकेल्दा हामीलाई फाइदा भन्ने कुरा राज्यले अहिलेको सरकारले अत्यन्त सूक्ष्म अध्ययन गरेको गरेर नै यसलाई
1: तर हामी चाहिँ अब यो तीन वर्षमा तयारी गरेर हामी स्तर उन्नतिमा जाँदा चाहिँ ठिक हुन्छ
2: एकदमै बिल्कुल त्यही हो त्यो हामीले ती भएका सबै संरचनाका कुराहरू सुधार गरेर हाम्रो प्रतिस्पर्धात्मक क्षमतालाई बढोत्तरी गरेर र यी सुधारका उपाय गरेर जाँदाखेरि फाइदा हुन्छ
1: कार्यक्रम बदलेको नेपालमा आज हामी नेपालको कर प्रणाली ग्रे लिस्ट अर्थात नकारात्मक सूचीबाट बाहिरिन अपनाउनु पर्ने उपाय र नेपाललाई अति कम विकसित राष्ट्रबाट बाहिरिँदा नेपाललाई हुने फाइदा र जोखिमका बारे कुराकानी गरिरहेका छौं आज हामीसँग हुनुहुन्छ अर्थ एवं वित्तीय विश्लेषक शालिग्राम पौडेल अब म अलिकति यो सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धीको कुराहरूमा आए अब यो सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी अनुसन्धान र कानून कार्यान्वयनमा राजनीतिक नेतृत्वको उपेक्षाका कारण नेपाल ग्रे लिस्ट अर्थात नकारात्मक सूचीमा परेको छ नेपाल ग्रे लिस्टमा पर्नुको मुख्य कारण के यही नै हो
2: यसको कोर थिम त कस्तो छ भन्नुहुन्छ भने अहिले नेपाललाई फाइनेन्सियल टास्कफोर्सले ग्रे लिस्टमा राख्नुको पछाडि हामीले सम्पत्ति शुद्धिकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी जस्तो भने सन् 1980 दशकमा विश्वव्यापीकरण र आर्थिक उदारीकरण आउँदा वित्तीय उदारीकरण पनि आयो यो वित्तीय उदारीकरणमा ग्लोबल इकोनोमी इन्टिग्रेसन भयो इन्टिग्रेसन हुँदाखेरि के यसले के असर अवसर के अरे उसले समस्या ल्यायो भन्नुहुन्छ भनेदेखिजी अन्तर्राष्ट्रिय रूपमा अवैध धनको ओसार पसार पनि संसारभरि भयो कालो धनको ओसार गर्यो त्यसमा सम्पत्ति शुद्धिकरणदेखि लिएर आतंकवादी क्रियाकलाप अनि त्यस पछाडि गएर ट्याक्स इभेसनका पैसाहरू चाहिँ अर्थतन्त्रमा फैलाउने अवस्था भयो र हाम्रो जस्तो देशलाई ट्रान्जिट पोइन्ट बनाउने अवस्था रह्यो यो ट्रान्जिट पोइन्टले गर्दाखेरि यो कस्तो भने सन् 2008 हाम्रो पहिला पनि परेका थियौँ ग्रिन लिस्टमा परेको थियो तर 2008 हामीले केही सुधार गर्यौं फेरि हट्यौं र फेरि सन् नेपाल फेब्रुअरी 2025 दोस्रो पटक ग्रिन लिस्टमा परेको छ अब यसले के गरेको छ भने यो सम्पत्ति सृजना आतंकवादी क्रियाकलाप वित्तीय लगानी निर्णय कमजोरी देखियो नि यो ग्रेड लिस्टमा राखेको हो फाइनेन्सियल एसेट ट्रान्सफरको अन्तर्राष्ट्रिय अनुगमन निकाय एसिआइपिआरसी ग्रुपले नेपालको अहिलेको प्रगति सुस्त रहेको छ यो सुस्त केमा हो प्रगति भनेको हामीले यी क्रियाकलापहरूलाई गर्न जुन नीति निर्माण गर्यौं तिनको कार्यान्वयन पक्ष अत्यन्तै भित्तलो रह्यो हामी जस्तै अहिले झण्डै 31,000-32,000 जति सहकारी संस्थाहरूमा राखिएका डिपोजिटहरू जोखिममा छन् ती संस्थाहरूमा राखिएको डिपोजिटको प्रपर स्रोतहरू नै खुलाउन सकिएन स्रोत खुलाओ भनेर हरेकचोटि राज्यले कानून त बनायो तर त्यो कार्यान्वयन भएन राज्यले त्यो कार्यान्वयनपट्टि राज्य संयन्त्रलाई ध्यानै दिएन ध्यान नदिइसकेपछि फाइनेन्सियल टास्क फोर्सले तिमीहरू कार्यान्वयन छैनौ तिमीहरूले हामीले तोकेको भनेको थियो कार्यान्वयन गर्न सकेनौ तिमीहरू फेरि लिस्टमा जाऊ अब पनि तिमीहरूले यो काम गर्न सकेनौ भने जस्तै यसमा कानूनी र संरचना र सुधारहरू गर्न सकेनौ नियममा सुपरिभिजनलाई स्ट्रङ बनाउन सकेनौ अनुसन्धान र अभियोजनलाई तिमीहरूले प्रभावकारी बनाउन सकेनौ र आतंक र आम विनाशका कुराहरूलाई तिमीहरूले सूक्ष्म निगरानी गरेर काम गर्न सकेनौ भने तिमी फेरि अब हामी ग्रे लिस्टमा होइन ब्ल्याक लिस्टमा जाने सम्भावना छ त्यो भएर नै अहिलेको सरकारलाई यो अवस्था यो अहिले बनिरहेको सरकारलाई यो कुराहरू ग्रे लिस्टबाट बाहिर आउनुको लागि पनि नीति बनेका नीति र ती नीतिमा सुधार गर्नुपर्ने कुराहरू केही छ भने थप गरेर नीति कार्यान्वयनमा जानु सबैभन्दा ठूलो चुनौती हो र यो सरकारले त्यो चुनौतीलाई पक्कै पनि नजरअन्दाज गरेको छैन होला भन्ने लाग्छ यसैलाई हेरेर भने एलडिसी ग्रेजुएसनले रोकेको हुनसक्छ र अनि त्यस पछाडि यी कार्यान्वयन गर्यो भनेदेखि आतंकवादी दुश्मन हामीले हेर्नु दुर्भाग्य संसारमा तीनटा देशहरू ब्ल्याकलिस्टमा छन् भने झन्डै 22 देशहरू यो ग्रे लिस्टमा छन् संसारका 200 देश

0: र वार्निङ गर्यो तर हाम्रो यसमा राज्यले यो कारणलाई प्रवृत्ति कार्यान्वयन दिन सकेन. अब यस्तो पढ्यो भने त्यसलाई विदेशबाट आउने रेमिटेन्सहरू ठप्प हुन सक्ने,
1: विदेशी लगानीमा प्रभाव
0: परिरहन्छ. यसले गर्दा त हामी अझसम्म युवा जनशक्तिलाई बाहिर पठाएर तिनीहरूले पठाएको रेमिटेन्स अर्थतन्त्र धानिरहेका छौँ भने फेरि तिनै युवाको पसिनाले त्यहाँ विदेशमा आर्जन गरेको ल्याउन पनि हामीलाई अब अप्ठ्यारो हुने अवस्था छ. यो कस्तो क्रिटिकल ठाउँमा पुगिरहेका छन् हेर्नु त. यो त अहिले यो समयमा यो यो यो 15-20 देशहरू जो कि हामी यहाँ हामी हेरौँ न, यहीँ पाकिस्तान छैन, अफगानिस्तान छैन, बङ्गलादेश छैन, हाम्रो नेपाल ब्ल्याकलिस्ट उसमा ग्रे लिस्टमा छ भनेपछि हामी कुन अवस्थामा रहेछौँ त साउथ एसियामा पनि? हाम्रो नीति कार्यान्वयनको अवस्था के रहेछ त? र हाम्रो यहाँभन्दा अगाडिका सरकारले के गरेका रहेछन् त? अत्यन्तै नाजुक अवस्था होइन त यो, यिनले यिनले एउटा फिक्स गरिदिँदैन त विकासजी.
1: अब यो छोटो अवधिमा ग्रे लिस्टबाट बाहिरिन के कस्ता तत्काल कदम चाल्नुपर्छ?
0: अब यसमा चाहिँ तत्कालै गर्नुपर्ने त कानुनी तथा र संरचनात्मक सुधारहरू गर्नु पर्यो. यसमा कस्तो भने यसै अन्तर्गत पूर्ण संशोधन, एकरूपता र वास्तविक धनीको कानूनको स्पष्टता, राष्ट्रिय रणनीति, संयन्त्र र अन्तर्राष्ट्रिय कानूनी सहायता जस्ता कार्यहरू रहेका छन्. तिनलाई कस्तो भने कानूनी र संरचनामा सुधार अन्तर्गत ती कुराहरू सुधार गर्नु पर्यो भने नियमन र सुपरिक्षणलाई एकदमै प्रभावकारी बनाउनु पर्यो. यस अन्तर्गत जस्तै गैर बैंकिङ क्षेत्रको कडा नियमन, सहकारी क्षेत्रको विशेष नियन्त्रण, जोखिम आधारित सुपरिवेक्षण र शंकास्पद कारोबारको सूक्ष्म निगरानी, अभियोग गर्नु पर्यो अनि त्यस पछाडि अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउनु पर्यो.
1: अहिले जुन सरकारले गरिरहेको ठिक छ, अभियोजन अभियोग जुन लगाइरहेको छ, तर सर्वोच्च अदालतले फेरि
0: होइन, अब यसलाई कतिले प्रोपेगान्डाका रूपमा लिएका छन्, कसैले फेरि स्टन्टको रूपमा लिइरहेका छन्. नीति कार्यान्वयनमा त राज्यले गर्नुपर्ने कुरा यही हो. हिजो विगतमा बिग्रेका कुराहरू हाम्रो राज्य संयन्त्रमा खिलेका मान्छेहरू, बिचौलियाका रूपमा राज्य संयन्त्र भत्काउन लागि परेका मान्छेहरूलाई त कानूनी दायराभित्र त ल्याउनै पर्यो. त्यो त सरकारले अनुसन्धान र अभियोजन त गर्नै पर्छ. त्यो चाहे त्यो देशको प्रधानमन्त्री होस्, राष्ट्रपति किन्नुहोस्, ठूलो व्यापारी घरानै किन्नुहोस्, त्यो गर्नै पर्यो नि विजयजी. यो ग्रे लिस्टबाट आउनु बाहिर आउनु पनि यो त गर्नै पर्ने देख्छु मैले.
1: अब यो ग्रे लिस्टदेखि लिएर हामी कर प्रणालीका कुराकानी गऱ्यौँ, समग्र अर्थतन्त्रको कुराकानी गऱ्यौँ, साथसाथै अब बजेट आउँदैछ भोलि. यो चालू आर्थिक वर्षको बजेटमा अब सरकार चाहिँ कसरी अगाडि बढ्नुपर्छ, नागरिकले चाहिँ सरकारबाट के अपेक्षा गर्ने यो कर प्रणालीमा, अनि हामी यो विकास उन्मुख देशमा नजाने भनिरहँदा, र अर्को कुरा यो ग्रे लिस्टबाट बस्नको लागि बाहिर आउनको लागि सरकारले कदम चालेका उपायहरू चाहिँ कति प्रभावकारी छन्?
0: अब अहिलेको आम जनताको जनचासो पनि के हो भने हामी आजसम्म राज्य संयन्त्र बोली मात्रै भयो, अब काम गर्ने होस् भन्ने चाहिरहेका छन्। कारण होइन, बनेका नीति नियम, अड्डा अदालत, सरकारी संयन्त्रहरू निष्पक्ष हुन्, कानूनी राज्यको प्रत्याभूति दिउन्, सरकारले बजेट ल्याउँदा पनि हिजो हामीले हेऱ्यौँ नि, हामीलाई कतिसम्म दुःख लाग्यो भन्नुहुन्छ भने यो अन्तरिम सरकार बन्यो जेएनजी पछाडि बनेको सरकारले झन्डै हाम्रो त्यति बेलाको अर्थमन्त्रीले खुद्रे योजनाहरू, अर्थमन्त्रीले आफ्नो पकेटमा राखेका योजनाहरू काटेर निर्वाचन खर्चहरूमा गर्नुभयो. भनेपछि नेतामुखी नहोस् बजेट, समग्र देशको आवश्यकता के हो, देशलाई अर्को 10 वर्षसम्म कसरी लैजाने अनि अर्को 20 वर्षसम्म कसरी लैजाने भन्ने खाका फ्रेमवर्क बनाएर यो बजेट आओस्, बजेटमा साधारण कुराहरूको सुधार होस्. हामीले ठूलो अपेक्षा पनि गरेका छैन, जनताले ठूलो अपेक्षा पनि छैनन्। कल्याणकारी राज्यको अवधारणालाई र कानूनी राज्यको अवधारणालाई सरकारले स्पष्ट रूपमा कार्यान्वयन गरोस्, त्यो भयो भने नागरिकका अपेक्षाहरू पनि पूरा हुन्छन् र सरकारलाई गाह्रो छ, हामीले सबैले बुझेको छ, एउटा विवेकशील नेपालीले बुझेको छ, अहिलेको अवस्थामा काम गर्न अप्ठ्यारो छ. तर यो अप्ठ्यारो हुँदाहुँदै पनि सरकारले यो काम गरेको छ है भन्ने आभास प्रत्याभूति गर्न सक्यो भने देश अगाडि बढ्छ र अहिलेको बजेटले पनि यी कुराहरूलाई एड्रेस गर्नुपर्छ. जस्तै हालसम्म उपेक्षा भएका कुराहरू, शिक्षक, स्वास्थ्यमा काम गर्ने तल्लो स्तरका कर्मचारीलाई सधैँ उपेक्षा गरेको छ, त्यो उहाँहरूलाई प्रोत्साहन गर्नु पर्यो. सार्वजनिक शिक्षामा सुधार गर्ने कार्यक्रमहरू ल्याउनु पर्यो अनि स्वास्थ्यमा सुधार गर्ने ल्याउनु पर्यो र अनि राज्य नै सक्छ भने वेलफेयरका कार्यक्रमहरूलाई एड्रेस गर्नु पर्यो र सार्वजनिक खर्चलाई कटौती गर्ने र करका दायराहरूलाई फराकिलो बनाउने, करका दरहरू कम गर्दै लैजानुपर्छ भन्ने लाग्छ.
1: समय र जानकारीका लागि सरलाई धेरै धेरै धन्यवाद.
0: धेरै धेरै धन्यवाद विकासजी, तपाईँको लोकप्रिय कार्यक्रममा मेरा दुई चार कुराहरू राख्न दिनुभएकोमा म धेरै धेरै आभारी छु.
1: उहाँ हुनुहुन्थ्यो अर्थ एवं वित्तीय विश्लेषक शालिकान्त.

वेल आज हामीले नेपालको कर प्रणाली युरोलिस्ट अर्थात नकारात्मक सूचीबाट बाहिरिन अपनाउनु पर्ने उपाय र नेपाललाई अतिकम विकसित राष्ट्रबाट बाहिरिँदा हुने फाइदा र जोखिमका बारे कुराकानी गर्यौं। यो कुराकानी सँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। अर्को बिहिबार अर्को आर्थिक विषयको कुराकानी लिएर फेरि आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म विकास चापागाई बिदा हुन्छु।

0: कहाँबाट बाटो काट्नु लाग्नु भएको ऊ चाहिँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
2: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
3: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला
4: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
4: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
5: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
4: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
5: 0-42-38-88
6: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना यस नगरपालिकाभित्र सञ्चालन रहेका पसल व्यवसाय फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय पसल फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ गोदावरी नगरपालिका

0: सीधा खुरा प्रश्न विचार
1: जानो रेडियो नेटवर्क
0: अहिले बिहानको 9 बज्यो
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
0: राष्ट्रको शान किसान
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स

0: नमस्कार, म सम्झना महर्षन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज बकर ईद मनाइदै आजदेखि 4 दिनसम्म सार्वजनिक बिदा। आज र भोलि हावाहुरी सहित वर्षाको सम्भावना, पश्चिम तराईमा पनि गर्मी कम हुने। सार्वजनिक संस्थानको कुल सम्पत्ति 32 खर्ब भन्दा बढ़ी। 27 वटा संस्थानले नाफा आर्जन गर्दा 16 वटा भने घाटामा। दक्षिणी लेबनानको ठूलो भाग खाली गर्न इजरायली सेनाको आदेश। इरानमा फेरि अमेरिकाको आक्रमण। र महिला टी20 छनौट अन्तर्गत नेपालले आज इण्डोनेशियासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद ईदुल जोहा आज देशभरका मस्जिदमा मनाउँदैछ। ईद उल फित्र अर्थात रमजान पर्वको 79 दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ़ने परम्परा छ। नमाज पढ़िसकेपछि एक आपसमा शुभकामना आदान प्रदान गरिन्छ। यस अवसरमा दरबार मार्गको नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र ईदगाहमा मुस्लिम धर्मावलम्बीको भीड़ लाग्छ। हिजरी सम्वत अनुसार 1439 वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो। यस पर्व पर्सि शनिबारसम्म मनाइन्छ। बकर ईदको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ। भोलि गणतन्त्र दिवस तथा त्यसपछि शनिबार र आइतबार भएकाले आजदेखि लगातार 4 दिन सार्वजनिक विदा हुने भएको छ। आज र भोलि लुम्बिनी र सुदूरपश्चिम सहित देशका धेरै ठाउँमा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज लुम्बिनी र सुदूरपश्चिममा तातो दिन कायमै रहे पनि भोलि भने तापक्रम घट्नेछ। केही दिन यता पश्चिम तराईमा 40 डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गरेकोमा हिजो सबैभन्दा बढ़ी धनगढ़ीमा 39 र नेपालगंजमा 38 डिग्री सेल्सियस तापक्रम पुगेको थियो। महाशाखाका अनुसार आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन कायमै रहनेछ। साथै सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभाग तथा बाँकी तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना छ। बागमती गण्डकी लुम्बिनी प्रदेशका केही ठाउँमा तथा कोशी मधेश कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। भोलि पनि हावाहुरीसहित पानी पर्ने महाशाखाले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सह प्राध्यापक डाक्टर विनोद पोखरेलका अनुसार आज बेलुकादेखि भोलिसम्म सुदूरपश्चिमदेखि बागमती प्रदेशका धेरै जसो भागमा ठूलो पानी पर्ने सम्भावना छ। सार्वजनिक संस्थानको कुल सम्पत्ति 32 खर्ब 6 अर्ब 91 करोड़ रूपियाँ पुगेको छ। आर्थिक वर्ष 2081-82 सार्वजनिक संस्थानको कुल सम्पत्ति आर्थिक वर्ष 2080-81 तुलनामा 9.49% वृद्धि भएको छ। ती निकायमा सरकारको कुल लगानी आर्थिक वर्ष 2080-81 तुलनामा 13.44% बढ़ेर 7 खर्ब 98 अर्ब 56 करोड़ 35 लाख रूपियाँ पुगेको छ। जसमा शेयर लगानी 3 खर्ब 79 अर्ब 25 करोड़ 20 लाख र ऋण लगानी 4 खर्ब 28 अर्ब 31 करोड़ 15 लाख रूपियाँ रहेको छ। संचालनमा रहेका संस्थानमध्ये 27 वटाले नाफा आर्जन गर्न सफल भएका छन् भने 16 वटा घाटामा छन्। आर्थिक वर्ष 2080-81 तुलनामा सार्वजनिक संस्थानको खुद नाफा 12.03% बढ़ेर 45 अर्ब 8 करोड़ 50 लाख रूपैयाँ पुगेको छ। संस्थानको खुद नाफा 48 अर्ब 79 करोड़ 6 लाख छ भने नोक्सानमा रहेका संस्थानको खुद नोक्सान 3 अर्ब 80 करोड़ 57 लाख रूपैयाँ रहेको छ। आर्थिक वर्ष 2000 1980-81 में सार्वजनिक संस्थान को कुल संचित नाफा गएको वर्षको तुलनामा 21.51% ले बढेर 1,05,45,42,00,00 रूपियाँ पुगेको छ। नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसंचार कम्पनी लिमिटेड र नेपाल नागरिक उड्डयन प्राधिकरणको संचित नाफा सबैभन्दा धेरै रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्सेङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। हामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
3: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
3: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
3: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिश गर्न गठित समितिले माग गरेको दरखास्तमा परेका आवेदक मध्येबाट स्वीकृत उम्मेद्वारको सूची सार्वजनिक गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको समितिले ती विश्वविद्यालयका लागि माग गरिएका उम्मेद्वारको कागज पत्र छानबिनपछि स्वीकृत उम्मेद्वारको नामावली सार्वजनिक गरेको हो। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि 43, पूर्वाञ्चल विश्वविद्यालयका लागि 34, पोखरा विश्वविद्यालयका लागि 33, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि 13, कृषि तथा वन विश्वविद्यालयका लागि 13, मध्यपश्चिम विश्वविद्यालयका लागि 17, सुदूरपश्चिम विश्वविद्यालयका लागि 18 र राजश्री जनक विश्वविद्यालयका लागि 21 जनाको दरखास्त स्वीकृत भएको छ। सबै विश्वविद्यालयका लागि प्राप्त 218 उम्मेद्वारले आवेदन दिएकामा 199 जना उम्मेद्वार प्रतिस्पर्धाका लागि योग्य भएका हुन्। यी उम्मेद्वारले प्रस्तुतिकरण र अन्तर्वार्तामा भाग लिनेछन् भने त्यसका आधारमा समितिले मूल्याङ्कन गरी सम्बन्धित विश्वविद्यालयको उपकुलपतिका लागि 3 जनाको नाम कुलपति एवं प्रधानमन्त्री समक्ष सिफारिश गर्ने व्यवस्था छ। नेपाल खुल्ला विश्वविद्यालयको रिक्त उपकुलपति पदमा यसअघि नै नियुक्ति प्रक्रिया शुरू भइसकेको छ। प्रेस काउन्सिल नेपालले पेशागत आचरण विपरीतका काम नगर्न, नगराउन संचार माध्यम, आम पत्रकार, संचारकर्मी एवं सामाजिक सञ्जालका प्रयोगकर्ता लगायतसँग आग्रह गरेको छ। पछिल्लो समय सो अनुगमनबाट त्यस्ता प्रवृत्तिहरू देखिएको उल्लेख गर्दै काउन्सिलले विज्ञप्ति निकालेर त्यस्ता विभिन्न प्रवृत्ति र क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलका अनुसार अनलाइन न्यूज पोर्टल दर्ता गर्ने तर त्यसबाट कुनै पनि सामग्री सम्प्रेषण गरी मीडियाको नामबाट वा सम्बद्ध संचारकर्मीद्वारा संचालित सामाजिक सञ्जालबाट भ्यूअर बढ़ाउने उद्देश्यले अपुष्ट सामग्री सम्प्रेषण गर्ने प्रवृत्ति देखिएको छ। यस्तै बिना अनुमति सार्वजनिक निकायमा प्रवेश गरी अमर्यादित शैली तथा व्यवहार प्रस्तुत गर्ने, हप्की दप्की एवं दुर्व्यवहार जन्य क्रियाकलाप गर्ने, विद्यालय हाताभित्र गई अभिभावक, शिक्षक र संरक्षकको अनुमति बेगर बाल बालिकासँग अन्तर्वार्ता लिई भिडियो अपलोड गर्ने गरिएको छ। संचार माध्यमबाट तथ्यहीन अपुष्ट आरोपहरू लगाई व्यक्तिको चरित्र एवं गोपनीयता प्रतिकूल हुने एवं व्यावसायिक साखमा असर गर्ने गरी मिथ्या भ्रमपूर्ण सामग्री सम्प्रेषण गर्ने कार्य आचार संहिता विपरीत भन्दै काउन्सिलले ध्यान आकर्षण भएको जनाएको छ। अब विदेशको खबर। इजरायली सेनाले दक्षिणी लेबनानको ठूलो भाग खाली गर्न आदेश दिएको छ। इजरायली रक्षा बल आईडीएफले त्यहाँका बासिन्दालाई जहरानी नदीको उत्तरतिर सर्न भनेको हो। हिजबुल्लाहलाई बारम्बार युद्ध विराम उल्लंघन गरेको भन्दै आईडीएफले अत्यन्त कड़ाईका साथ कार्यवाही गर्ने चेतावनी दिएको छ। हिजबुल्लाहले भने इजरायलमाथि नै युद्ध विराम तोड़ेको आरोप लगाएको छ। हिजो इजरायली सेनाले दक्षिणी शहर टायरमा हवाई आक्रमण गरेको थियो। त्यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दक्षिणी लेबनानमा जारी स्थल कार्यवाही थप विस्तार गरिने घोषणा गर्नुभएको थियो। वहाँले उत्तरी इजरायलका नागरिक तथा सीमावर्ती क्षेत्रमा रहेका इजरायली सैनिकमाथि हिजबुल्लाहले ड्रोन आक्रमण गरेपछि सैन्य अभियान तीव्र पारिएको बताउनुभयो। आईडीएफले 9 ठाउँ खाली गर्न आदेश दिएपछि इजरायल लेबनान सीमामा ठूलो सैन्य तनावको खतरा बढ़ाएको छ। इरानमा अमेरिकाले फेरि आक्रमण गरेको छ। गैराती अमेरिकाले हर्मुज नजिक आफ्नो सेना र व्यावसायिक जल यातायातका लागि खतरा ठानिएका इरानी सैन्य संरचनालाई लक्ष्य गरेर आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले देखेको छ। इरानी पक्षले शहरको पूर्वी क्षेत्रमा 3 विस्फोट भएको र वायु प्रतिरक्षा प्रणाली सक्रिय पारिएको जनाएको छ। यसअघि सोमबार पनि अमेरिकाले आफूले रक्षात्मक कार्यवाही गरेको जनाएको थियो। अमेरिका र इरान बीच 3 महिनादेखि जारी युद्ध अन्त्यका लागि वार्ता चलिरहेका बेला फेरि आक्रमण भएको हो। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र ओमानले संयुक्त रूपमा हर्मुज जलमार्गको जल यातायात व्यवस्थापन गर्ने सहमति भएको भन्ने इरानी सरकारी संचार माध्यमको दावी अस्वीकार गर्नुभएको छ। हर्मुज जलमार्ग खुला रहने उहाँको भनाई छ। इरान अमेरिका युद्ध अन्त्यका लागि कतार मार्फत अप्रत्यक्ष वार्ता भइरहेको छ। अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौट अन्तर्गत नेपालले आज इण्डोनेसियासँग खेल्दैछ। मलेसियाको क्वालालम्पुरमा नेपाली समय अनुसार दिउँसो 12:15 खेल शुरू हुनेछ। नेपाल रहेको समूह बीमा चीन र इण्डोनेसिया छन्। नेपालले समूह चरणको पहिलो खेलमा हिजो चीनलाई हराउँदै विजय शुरूआत गरेको छ भने इण्डोनेसियाले पहिलो खेलमा चीनसँग हार बेहोरेको थियो। नेपालले आजको खेल जितेमा सेमी फाइनलमा पुग्नेछ। समूह एमा मलेसिया, हङकङ र थाइल्याण्ड रहेका छन्। नेपाली महिला टोलीले इण्डोनेसियासँग सन् 2019 एकपटक मात्र खेलेको थियो। नेपाल 92 रनले विजय भएको थियो। यस प्रतियोगिताबाट शीर्ष 3 देश एसियाली खेलकुदमा छनौट हुनेछन्। एसियाली खेलकुदमा आयोजक जापानसँगै आईसीसीका पूर्ण सदस्य भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका छनौट भएका छन्। एसियाली खेलकुदको महिला क्रिकेट प्रतियोगितामा कुल 8 देशले भाग लिँदैछन्। चार भन्टान भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज बकर ईद मनाइँदै आजदेखि 4 दिनसम्म सार्वजनिक बिदा। आज र भोलि हावाहुरी सहित वर्षाको सम्भावना। पश्चिम तराईमा पनि गर्मी कम हुने। सार्वजनिक संस्थानको कुल सम्पत्ति 32 भन्दा बढ़ी। 27 संस्थानले नाफा आर्जन गर्दा 16 भने घाटामा। दक्षिणी लेबनानको ठूलो भाग खाली गर्न इजरायली सेनाको आदेश। इरानमा फेरि अमेरिकाको आक्रमण। र महिला टी20 छनौट अन्तर्गत नेपालले आज इण्डोनेसियासँग खेल्दै।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्ग में रहकर कर्जा ग्राहकहरूले विक्रम सम्मत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा निहित गरेमा ब्याज छूट को व्यवस्था गरिएकोले यस बैंकको नजिकको शाखा कार्यालयमा जानु भई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: सजीवी को सिर,
7: मणी चूड़ को काक,
6: स्वच्छ सुंदर स्निग्ध प्रकृति,
7: शांति र आनंद को अनुभूति,
6: मेलबार बाट टाड़ा,
7: शहर बाट नजिकै।
6: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
7: झुले अर्गानिक फार्म रिजोर्ट।
6: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 29 54 81। वेबसाइट झुले.com.np। सुनत मेरो कपड़ा पैकिंग कर दू तो श्यामजी को मिसेस लाई कैंसर उपचार कराने इंडिया संगे लिएर जानु पर्ने हो।
7: ए हो र अनि सुन्नु त, अब कैंसर को उपचार सीएमसी कैंसर इंस्टीट्यूट भरतपुर में नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिन भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर।

0: उपचार सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
1: सोलू दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समिरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870353 र 9861034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचदेखि मुखी गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट कृषि पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: 一社の歴史の変遷を参考にお聞きください。
1: सुरुङ जुन बेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट संचालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा प्रादन क्षेत्रमा घाँसपात काट्न, गाई वस्तु चढाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुनि जुन व्यक्ति उपभोक्ता समिति सुनिसु यौनहिंसाबाट बचौ र बचाऊ। यौनसन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा समेकी असन्तोष पाठकलाई परिचित नदिँदा भयो जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन, बानी व्यवहार अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्पाद पनि गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिमको छिम किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 98059094 र 98638684।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: ਲਿਆਉਂਦਾ ਸਾਥੀ ਵਾਰੀ ਕੁਝ
1: ਨੇਪਾਲ ਸਰਕਾਰ ਵਿਗਿਆਪਨ ਬੋਰਡ
2: ਈਦਾਈ राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने भयो आज
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोपाइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
5: ए बाबु न मेरो त हात खुट्टा अनुसार झन्झन गर्छ तिमीले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
6: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
7: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843789852 9824417 18 9843349696 र 9861323472 आन्जी औषधालय सोलो दुत्कुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय

0: को मान्यता सबले बिर्सिसके आजकल आत्मीयता यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सिनुहोला यति कार्पेट कार्पेटको शिरसा
1: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड
2: के भयो के को हल्ला खल्ला हो यो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
4: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
6: अलिकति जत्न पास होइन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिनर छैन भने बजारमा
7: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिनर छँदै छ नि
6: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
8: खेतबारी जोत्न छोपाई गर्न ल्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208 मिसकल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ
10: नमस्कार
11: नमस्कार सन्तोषजी के छ त्यतातिर सब ठिकठाक
10: खै के भन्नु होला अध्यक्षज्यू पल्लो टुलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
11: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्ती गर्ने जस्तो आरोपमा छलफल गर्न मिलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
10: टोल छिमेकीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
11: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड
12: आया आया भनेर पो बसेछ त बिरामी भो क्या हो
13: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
12: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
13: हो र के डेन्टल रे
14: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत कुन्डे नगरपालिका पाँच बसन्त बजार सल्लेरी सुलु खुम्बु
12: हाम्रा सेवाहरू
14: दाँत सफा गर्ने दाँत तल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
15: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
12: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु जलमय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
16: आज मेरो जन्मदिन हो याद त छ नि
17: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
16: जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
17: ल अब आँखा खोल त
16: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742840456 र 9867056620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सुनि भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सल्लेरी सोलुखुम्बु
18: मन्जु तिमी त विदेश जाने लाग्यो रे हो दिदी त्यो टिका दुःख गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्यो नि दिदी विदेश जाँदैन कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्ता नै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भयो बुझेर मात्र गाई खै के गर्ने भने दिदी
19: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि बेचबिखनमा पर्न सक्ने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाउँ
20: नेपाल सरकार विज्ञापन
21: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता
15: यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-2043। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआईस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका साथ गारमा झोर बौद्ध सुलुखु।
0: बाबा तिमी आज स्कुल जाने मन छैन, आज जाँदैन नि है?
2: सन्चो भएन?
0: होइन, यतिकै जाने मन लागेन।
2: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
2: ए कुरा त्यस्तो थियो, नहेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरुङ।
1: नमस्ते, कति टाइमले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दैथे।
1: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
22: हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।
23: कत्तेरिका बल्ल बल्ल आफ्नो हातमा पारेको अरबौँको ठेक्का फुकिएन।
24: के भो दौडिदिई पो आइस त।
23: हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन।
24: अनि को थियो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
25: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठिक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनो एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस सोलुदुत कुंडी नगरपालिका पाँच सलेरी सुलखुम्बु विगत देखि नै ग्राहकहरुको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरुका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा चेस्किनी तालचा वाल मिक्सर मोर्निङ सावर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिण्डर ग्यास सुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909549 न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
1: हाम्रो के दोष सर पक्रिनु भएको सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
3: हामी त जन्ती गएका त हौ सर।
2: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त।
1: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
2: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
3: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
2: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश। आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं।
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
4: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ঘুমো বাইরা।
1: না দিদি শুনতে নেই, ঢুকে বলিস না।
0: কি বাবা এত রাতে কি নিজে আঁকি?
1: ঢুকিয়ে ভিতরে এলিস না, ঘুমাতে বাইরে রাখো যা।
0: ফোন করে আছে। হ্যালো, মায়া ওরা সদস্য, ইয়াঁ জবরজস্তি ভর একজনা মহিলা আন ভয় পড়ি পঠাই দিন কি?
2: अब धेरै नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाउँला।
3: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबस्नु, सहयोगको लागि पैसा नलाग्ने। नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 10-9-8 र महिला आयोगको 11-42 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
4: काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त।
3: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
4: के रे नानी त भर्खर 17 की लागि होइन?
3: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हेट काकी अभिमानी, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमाएछन् नि, हिँडे जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
3: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरीमा लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
4: धूमपानका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वास नै समस्या देखियो। धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: अब सुन्नुहोस् पुरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूत तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
5: मद्यपान र धूम्रपान सेवन नगरौं,
6: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
0: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको
7: देख्नु भएन? औषधि हालेको
0: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छ?

0: हेर्न यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ
0: हो नि। रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: अनि नानी विषादी प्रयोग नगरे अन्न बाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् त, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझेँ, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन।
1: हेलो हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउँछु है। ए नानी छोरी।
5: हजुर,
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
5: लु दिन त। हेलो, नमस्ते।
1: हेलो हजुर, यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए, मलाई मूर्ख बनाउनु खोज्नु भएको तपाईँले? मेरो मेसेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु?
4: ए नानी, के भने रहेछ, के भयो?
5: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, किन दिन्थे?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
2: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराऊ।
2: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
6: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्?
7: पालै पालो भन त। सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: हो, अरू भन त।
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
9: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ।
2: सुरक्षित वैदेशिक रोजगार का लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक समस्याबाट बस्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
3: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
5: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
1: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन।
5: हो खिचौ खिचौ, केटाकेटी सबैको सामु खिचौ न।
1: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
5: यो दाइजोको कुरा चाहिँ नगरौं। तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौँ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नमस्कार सेनसेनिका दिदी। नमस्कार नमस्कार, दुईजीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
1: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
1: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
2: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन
10: बोर्ड। एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
11: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
10: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
11: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
10: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
11: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
10: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
11: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू।
10: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
10: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
10: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
12: नमस्ते, भन्नुहोस् न। भन्नुहोस् त, के हो?
5: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
12: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
12: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
12: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब।
12: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
11: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनुहोस्।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: डाडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन नि डाक्टर साहब।
5: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
4: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के, दशा लाग्यो डाक्टर साहब।
5: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के के हुन्छ भन्नुहोस् त तपाईँलाई?
4: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
5: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
4: हजुर।
5: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
4: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: मरे नि के हो?
5: हेर त, रगतै रगत भयो, छ्यामा त त्यस्तो हेर्न नि सक्दिन।
13: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स ल ल ल लगिहाल्नु लगिहाल्नु।
5: अरे हेर त, धम्म हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मरिदियो कि बाँच्ने हो केही ठेगान छैन।
13: तिमी जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि। हेर त, अब
5: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
11: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: खै जन्मदाता दिनुहोस् त।
12: जन्मदाता गरेको छैन नि म्याडम।
5: बाउ, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
12: मलाई त थाहा नै थिएन म्याडम।
5: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
11: त्यति मात्रै हो र दाई? जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु
10: बसाई सराई विवाह एवं सम्बन्ध विच्छेद का घटना विलयमा दर्ता गर्नु नागरिक को कर्तव्य हो।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
14: आत्महत्या को घटना कसरी रोक्न सकिन्छ? डिप्रेशन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, माइल मात्रपर्ने कुरामा नलाग्ने, शरीरमा चकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, वास्तवमा नलाग्ने, आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
11: सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहर।
14: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
11: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहयोग नबसाउ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
14: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
1: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
0: विगत 37 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्षिण अनुपति शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रममा हुने मिति।
0: भर्ना म्याद यही सेट 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा संचालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म।
1: पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ, 98-41-63-5330, 98-42-84-87 सम्पर्क गर्न सक्नुहुनेछ।
2: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, कल्लेरी, सोलुखुम्बु।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरु
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरु विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ
1: किन अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाई मात्र प्रतिभा र भविष्य बनाउने कलेज
3: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना यस गाह्रोमा माध्यमिक विद्यालयमा क्लासरूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ वार्ड महिला शिक्षक तह प्राथमिक तृतीय वा संख्या 1 पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा सोह्रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कारण परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्नपत्रको आधारमा हुनेछ परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ दरखास्त दस्तुर 1005 पशुपूर्ता मूल्य गरी आवश्यक कागजातहरू एसई र एसएलसीदेखि मासिक योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए स्कुलको प्रमाणपत्रको फोटोकपी 2 प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्वास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98-42-6653 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 98-51-18-73-82 संस्था प्रतिनिधि एजुकेशन सर्कुलर लिडर छिरिङ तामाङ 98-51-17-43-81 श्री गार्मा माध्यमिक विद्यालय सुनि तुकुन्द नगरपालिका 4 सुलुखुम्बु

0: माग वैसा जान लगो जान बाछा खीर पर्ख लौला
1: गीत गाउँदै कता हिँड्नु
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त चाहिँ नै हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी संस्था पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति खेर हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफूले सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिजो ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर 6 तला काठमाडौँ सम्पर्क
1: 98550179
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहन किच्चेपाटी काठमाडौँ
1: भलिबल प्रतियोगिता हुने सम्बन्धी सूचना प्रथम नेपाली महिला सगरमाथा आरोही पासी लामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको 33 वर्ष पुगेको अवसरमा यही ज्येष्ठ 22, 23 र 24 गते खुम्बु पासी लामु गाउँपालिका बिस्तुर्केमा 5 राष्ट्रिय विभूति पासी लामु शेर्पा स्मृति कप सोलु खुम्बु जिल्ला व्यापी पुरूष तथा खुल्ला महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएकाले योग्यता पुग्ने संस्था तथा खेलाड़ीहरू लगायत सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई यस्तै सूचना मार्फत सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ प्रतियोगितामा सहभागिता जनाउने संस्थाको योग्यता सम्पूर्ण जिल्ला भित्रको कुनै पनि स्थानीय तहलाई कार्यक्षेत्र बनाई सामाजिक कार्य र खेलकुदको गतिविधि सञ्चालन गर्ने उद्देश्यले काम गरिरहेको संस्था हुनुपर्छ गाउँ नगरपालिका वा सम्पूर्ण जिल्लाको कुनै सरकारी निकायमा दर्ता भएको संस्था हुनुपर्छ वार्षिक रूपमा लेखा परीक्षण र नियमा अनुसार नवीकरण भएको संस्था हुनुपर्ने छ कुनै पनि राजनीतिक दलसँग आपत्ति नरहेको संस्था हुनुपर्ने छ प्रतियोगिताका नियमहरू प्रतियोगिताका सम्पूर्ण खेलहरू मान्यता प्राप्त रेफ्रीद्वारा प्रचलित अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइनेछ 3 दर्ता शुल्क 5,000 लाग्नेछ यही जेठ 21 गते कार्यालय समयभित्र 3 दर्ता गराइसक्नु पर्नेछ फोन सम्पर्क तथा भरपर्दो संसार माध्यमबाट पनि 3 दर्ता गर्न सकिनेछ एक टिममा 1 जना प्रशिक्षक 1 जना टिम प्रमुख र बढ़ीमा 9 जना खेलाड़ी हुनुपर्ने छ भने सहभागी टिमले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्नेछ 3 दर्ता गर्दा खेलाड़ीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि बस्ताइस्वराई गरी आएको हकमा बस्ताइस्वराई दर्ता प्रमाण पत्रको प्रतिलिपि र नागरिकता नबनाएको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ एउटा स्थानीय तहको खेलाड़ी अर्को स्थानीय तहको टीमबाट खेल्न पाइने छैन। खेलमा निरन्तर महत्व तथा अनियमितता गर्न पाइने छैन। एउटै खेलाड़ीले एक भन्दा बढी टीममा नाम दर्ता गराइएको पाइएमा उक्त खेलाड़ीलाई कुनै पनि टीमबाट खेल्न दिने छैन। खेलको समयमा सहभागी खेलाड़ीहरूले अनिवार्य रूपमा नम्बर अंकित खेलकुद पोस्टाक जर्सी लगाउनु पर्नेछ। उत्कृष्ट खेलाड़ी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। खेल तालिका सार्वजनिक भएसँगै प्रत्येक टीमले निर्धारित समय भन्दा 30 मिनट अगावै अफिसियल अध्यक्षमा उपस्थित भई ग्राउण्ड रिपोर्टिङ गर्नुपर्नेछ भने दर्ता भइसकेको टीमका सम्पूर्ण खेलाड़ीहरू उद्घाटन सत्रमा नम्बर अंकित खेलकुद पोसाक लगाएर संस्थाको झण्डा सहित अनिवार्य उपस्थित हुनुपर्नेछ। खेल निकम नकआउटको आधारमा खेलाइनेछ। सेमी फाइनल चरणसम्मको खेल बेस्ट अफ थ्री र 30 भन्दा माथिको खेल बेस्ट अफ फाइभको आधारमा खेलाइनेछ। खेलाड़ीहरूको लागि सामान्य प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्नेछ भने गम्भीर प्रकृतिको चोट लागेमा सम्बन्धित सहभागी संस्थाले नै उपचारको व्यवस्था गर्नुपर्नेछ। खेलमा कुनै किसिमको विवाद भएमा निर्णायक मण्डलको निर्णय नै अन्तिम हुनेछ। अन्य नियमहरू आयोजक तथा निर्णायक मण्डलले तोके बने जुन हुनेछ। पुरस्कारहरू प्रथम हुने टीमलाई 1,33,000 रूपियाँको साथमा सिल्भर मेडल र प्रमाण पत्र वितरणको निश्चय। द्वितीय हुने टीमलाई 75,33,000 रूपियाँको साथमा सिल्भर मेडल र प्रमाण पत्र वितरणको निश्चय। तृतीय हुने टीमलाई 50,33,000 रूपियाँको साथमा सिल्भर मेडल र प्रमाण पत्र वितरणको निश्चय। उत्कृष्ट खेलाड़ीलाई ट्रफी, मेडल र प्रमाण पत्रको साथमा 10,33,000 रूपियाँ पनि वितरणको निश्चय। उत्कृष्ट उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था र सहभागी सबै संस्थाहरूलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9 शून्य 98 62 21 98 88 98 23 34 88 अंकामी शेर्पा 97 69 70 55 98 20 23 52 88 शेर्पा 98 41 32 55 50 98 18 15 42 28 र पदम बहादुर बस्नेत शिक्षा युवा तथा खेलकुद शाखा 98 42 07 03 86
4: खुम्बु पाँच नम्बर गाउँपालिका चौरी खर्क सुनखुम्बु।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बस्तालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी फेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अग्रणी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट पूर्वाहरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी अर्थ सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। आर्थिक वर्ष 2084/84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 भन्दछन्। स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2084/84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np होइन पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अग्रणी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट पूर्वाहरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
0: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
3: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साविकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल गरीमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेकसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नुपर्नेछ। छ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: बालबालिकालाई लागु औषध दुरूपयोग गर्दछ। लागु औषध सामाजिक अपराध हो। कोही कसैले प्रयोग नगरौं। बालबालिकालाई लागु औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको संगतमा ध्यान दिउँ। लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउँ। बालबालिकासँग नियमित संवाद गर्ने गरौं। बालबालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।
0: सवारी साधनको इन्जिन र चेसिस रूपकरण सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वास्तविक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भाउचर गर्न, अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। सड़क प्रयोग गर्दा ध्यान दिउ। सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं। सड़कको नाली ठाउँ तथा पानी निकास बन्द हुन नदिउ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मातृ बाटो काट्ने गरौं। सड़कको तत्काल मध्यकुमार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं। सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउ सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: यौन हिंसाबाट बचौ र बचाऊ। यौनसन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन, पानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदनी सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय।

0: नमस्कार भाई कता छौ
1: म त गाउँमै छु नि दाई एसी परीक्षा सकेर बसेको साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके कहाँ पढ्ने के पढ्ने म त अमाउमा परे दाई
0: अमाउमा पर्ने कुरै छैन भाइ तिमीसँगै एसी दिएका साथीभाइ चालुङको मनासु कलेजमा आएर बुझेर तिमी पढ्नु निको गरेर गइसके तिमी पनि दुःख भन्दा अब तिमी पढ्ने किनकि मनासु आज लाखौं विद्या

0: Down by the mountain, Tayo Hajul, Solu FM.
1: 정은채, Solu FM, Studio Time.
2: Nothing in.
3: I'm Jake Sakma, New Star Digital Color Lab of Dwaramai Offset Press, Solu Dutumadagar Palika Park, Solu Kumbu.
4: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलु खुम्बु आँखा उपचार केन्द्रबाट सम्भव
5: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर पाँच सलेरीको मध्य भागमा रहेको सोलु खुम्बु आँखा उपचार केन्द्र सोलु खुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलु खुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलु खुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
4: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98-5-28-70-3-5 र 98-61-34-213।
5: सोलु खुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलु खुम्बु।
6: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
7: दिदी छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
6: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
7: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
6: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
5: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
6: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 98-59-90-94 र 98-63-68-64-18।
7: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलु खुम्बु।
5: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो। म त एक्लै भएँ, जाउँ न मेरो साथी।
2: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे। छानी छानी किन्ने हो आज।
3: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु खुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
4: ए बाबु, नौ मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ। पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
5: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भन्दा आमजी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
6: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843976852, 9824417718, 9843449696 र 9861313472। आन्जी औषधालय, सोलुदुत कुण्डी नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय।

0: मान्यता सात विशेषज्ञ आज का आत्मता यति कार्पेटको विगत तीन दशकदेखिको सुदूर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनु होला यति कार्पेट कार्पेटको शेरनिसा
1: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं यो पार सरकार विज्ञापन हो
2: के भयो के को हल्ला खल्ला हो यो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
4: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
6: अलिकति जोत्न पाएको छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिनर छैन भने बजारमा
7: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिनर छँदै छ नि
6: यो कहाँ किन्न पाइन्छ अनि 500 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सुनै सोरुमबाट उपलब्ध
8: खेतबारी जोत्न छोपाई गर्न ल्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने दस कटा समेत उपलब्ध छ
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मिसकल गर्नुहोस् नगतै तपाईँलाई फोन आउनेछ
10: नमस्कार
11: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिक ठाक
10: खै के भन्नु होला अध्यक्षज्यू पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
11: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्ती गराउने जस्तो आरोपमा छलफल गर्न मिलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकारभित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
10: टोल छिमेकको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
11: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्ती गराउने जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड
12: आया आया भनेर पो बसेछ त बिरामी हो क्या हो
13: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
12: कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
13: हो र के डेन्टल रे
14: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
12: हाम्रा सेवाहरू
14: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
15: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेराइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
16: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोप्राइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
17: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
18: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाउँला र ल आँखा बन्द गर त
17: त्यसै जस्तो हुन्छ हजुर पनि ल आँखा बन्द गरे
18: ल अब आँखा खोला त
17: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछ भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भएकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालगाडी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोप्राइटर विधान रहपाल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 समेरी सोलुखुम्बु
19: बन्जु तिमी त विदेश जान लाग्यो रे हो दिदी त्यतिकै दुःख गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्नु नि दिदी विदेश जाँदैन कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्ता नै उद्धार गरेर ल्याएको थाहा छ नि तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ खै के गर्ने भने दिदी
20: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि भेज बिखरमा पर्न सक्ने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाउँ
21: नेपाल सरकार विज्ञापन बोर्ड
22: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता
15: यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-2243। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसर मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमुना श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर सुनु दुधकुण्ड नगरपालिका साथ गार्मा छोर बौद्ध सुलुखुम्बु।
0: बाबा तिमी आज स्कुल जाने मन छैन, आज जाने है
1: होइन,
0: यतिकै जाने मन लागेन।
1: यतिकै पनि हुन्छ,
0: मैले साइन्सको फर्म चाहिँ गर्न सकिनँ सरले हुन्छ।
1: ए कुरा त्यस्तो हो, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरुङ।
2: नमस्ते, कति टाइमले पाल्नुभयो?
1: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ट्रोल गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएरै राम्रो गर्नुभयो। विद्यार्थीलाई कुद्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
23: हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।
24: फत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएन।
25: ए के भो, दौडिदिई पो आइस त।
24: है हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन।
25: त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
6: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो। विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस सोलुगोट कुंजी नगरपालिका पास सलेरी सुलखुम्बु विगत देखि नै ग्राहकहरुको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरुका साथमा सबै सुन्दर हाम्रा सेवाहरु भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर मुहाउने सर्भर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841902549 न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
1: हाम्रो के दोष र पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने
1: थाहा थिएन तपाईँहरूलाई
2: के दोष छ भनेर

0: lives through your heart. Solo FM 101.2 MHz.
1: आदरणीय श्रोता बिन तपाई अहिले सुन्नु भएको छ सुन एफएम सुन एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरु
2: ओहो काकी के को सुन्दर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
3: छोरीको बिहे आउनै लाग्यो त्यही भएर

0: हो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: के रे नानी त भर्खर 17 कि लाग्यो हुन्न
1: ओ बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो भएछ छोरी पनि खुसी नै थिए त्यसरी हामीले त बिहे गरिदिने निर्णय त गरौँ
0: भेट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश साथी घुमिरहेछन् नि हिजो जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी विश्वसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड
0: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
4: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
0: मलाई मुखले घाँटेको क्यान्सर छ बाँचेर पनि म मलाई तुल्यो भए
5: म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
3: धूमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूदित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
3: देख्नु भएन, औषधि हालेको।
2: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विष हाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: विषादीले धेरै नै जोखिम हुन्छ कि नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
1: नेपाल सरकार विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
0: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेलो
3: हेलो हेलो,
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पाउनुहोस् है। ए नानी, छोरी।
2: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ, दे त नानी।
2: हेलो, नमस्ते।
4: हेलो हजुर, त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउनु खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु?
3: ए नानी, के भने के भयो?
2: हेर्नुहोस् न, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, किन दिन्थे?
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा

0: गोपनीयको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
1: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
1: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: शुभ प्रभात बस। आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालो पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
4: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ।

0: गोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम अभियान
1: संचय सूर्य एफएम स्टूडियो टाइम
2: अल्बम मध्यान को 12 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वनामय ऑफसेट प्रेस सोलू दुतुन नगर पालिका 5 सोलू कुंभू
2: सबैभन्दा पहिले मुख्य खबर सहकारीमा भएको डेफिटी जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक सहकारी क्षेत्र सुधारका लागि प्रतिबद्ध रहेको मन्त्रालयको भनाई पश्चिम तराईमा आज दिउँसोसम्म तातो दिन त्यसपछि तीन दिनसम्मै हावाहुरी र वर्षा नेपालमा क्यान्सरको औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन भारतमा निर्यात शुरू हर्मुज जलमार्गमा समुद्री आवागमनबाट शुल्क उठाउने इरानी निकायमाथि अमेरिकी प्रतिबन्ध इरानमाथि आर्थिक नियन्त्रण कड़ा पार्ने प्रयास र काबा च्याम्पियनशीपमा नेपालले आज इरानसँग खेल्दै नेपाल खबरमा अब पूरा खबर सहकारीमा भएको व्यतिथी जाँचबुझ गर्न गठित आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सार्वजनिक गरेको प्रतिवेदनमा सहकारी क्षेत्रमा देखिएको संकटको मुख्य कारण कमजोर नियमन राजनीतिक हस्तक्षेप र अपारदर्शी संचालन रहेको निष्कर्ष निकालेको छ प्रतिवेदनमा सहकारी संस्था दर्ता कार्यक्षेत्र विस्तार सेवा केन्द्र तथा शाखा विस्तार गर्दा पर्याप्त अध्ययन मापदण्ड बिना स्वीकृति दिएको उल्लेख छ कि संचालकहरूले सहकारीको मूल उद्देश्य भन्दा विचलित हुँदै बचतकर्ताको रकम हिनामिना दुरूपयोग तथा अपारदर्शी कारोबार गरेको प्रतिवेदनको निष्कर्ष छ प्रतिवेदनले बहुनियामक निकायबीच समन्वय अभाव प्रभावकारी सूचना प्रणालीको कमी वित्तीय अनुशासनहीनता कमजोर सुशासन तथा दक्ष जनशक्तिको अभावलाई पनि सहकारी क्षेत्रको समस्याको प्रमुख कारण मानेको छ आयोगले सहकारी संचालक तथा व्यवस्थापकहरूको राजनीतिक आबद्धता र प्रत्यक्ष तथा अप्रत्यक्ष राजनीतिक हस्तक्षेपले पनि वर्तमान संकट निम्त्याएको निष्कर्ष निकालेको छ प्रतिवेदन सार्वजनिक गर्दै भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहकारी क्षेत्रमा सुधारका लागि प्रतिबद्धता जनाएको छ मन्त्रालयले सहकारी अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउने ऐन तथा नियम संशोधन गर्ने र बचत फिर्ता तथा कर्जा असुलीलाई प्राथमिकतामा राखेर सुधारको काम अघि बढ़ाइएको पनि जनाएको छ देशको धेरै ठाउँमा पर्सिसम्म हावाहुरी सहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका अनुसार आज दिउँसोसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन कायमै रहनेछ रातीदेखि भने हावाहुरी सहितको वर्षाले लुम्बिनी र सुदूरपश्चिममा समेत गर्मी घट्ने सम्भावना छ आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा मधेश प्रदेश लगायत लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहितको मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ राति बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरूमा तथा कोशी प्रदेशका थोरै ठाउँमा तथा मधेश प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभाग तथा बाँकी तराई भूभाग का थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना छ भोलि र पर्सि पनि हावाहुरी सहितको पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ चितवनको जायोजिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन शुरू गरेको छ भरतपुर महानगरपालिका 16 शरणपुरमा रहेको यो उद्योगले नेपाली जड़ीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत गर्न थालेको छ उद्योगका अध्यक्ष जी नारायण बहादुर छेत्रीले अत्याधुनिक उपकरणको प्रयोग गरेर कच्चा पदार्थ उत्पादन गरी निर्यात गर्न थालेको बताउनु भएको छ हाल दुई कच्चा पदार्थ उत्पादन गरिसकेको यस उद्योगले 10 देखि 12 प्रकारका कच्चा पदार्थ उत्पादन गर्ने लक्ष्य लिएको छ हेटौँडाको दशामाडीमा रहेको इन्भान्स लाइफ साइन्स नामक उद्योगबाट लौट सल्ला प्रशोधन गरी सहायक कच्चा पदार्थ उत्पादन गरी चितवनमा पुनः प्रशोधन गरिएको वहाँको भनाई छ। यो कच्चा पदार्थ 8 लाखदेखि 25 लाखसम्म प्रति किलो मूल्य पर्ने गरेको छ। यो कच्चा पदार्थ पाकिस्तान बंगलादेश लगायतका एसियाली देशहरूमा निर्यात गर्ने आफ्नो योजना रहेको उहाँले जानकारी दिनुभयो। नेपालका 40 देखि 45 जिल्लामा यो लौह सल्लो पाइने जनाउँदै उहाँले वार्षिक 1500 टन लौह सल्लोबाट 2 देखि 3000 किलोसम्म कच्चा पदार्थ उत्पादन गर्न सकिने जानकारी दिनुभयो। उद्योगमा मासिक 70 देखि 80 किलो कच्चा पदार्थ उत्पादन गर्न सक्ने क्षमता रहेको छ। आजदेखि देशभर लगातार 4 दिन सार्वजनिक विदा छ। पर्व दिवस तथा साप्ताहिक विदा एकैसाथ परेपछि सरकारी तथा सार्वजनिक सेवाहरू अब सोमबार मात्रै सञ्चालनमा आउने भएका छन्। सरकारले इस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर ईदको अवसरमा आज देशभर सार्वजनिक विदा दिएको हो। आज बकर ईदको र भोलि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ। त्यसपछि शनिबार र आइतबार साप्ताहिक विदा परेकाले लगातार 4 दिन सरकारी कार्यालय बैंक तथा वित्तीय संस्था लगायत सार्वजनिक सेवा बन्द रहनेछन्। अब सरकारी तथा सार्वजनिक सेवाहरू सोमबार जेठ 18 गतेदेखि मात्रै पुनः सञ्चालनमा आउनेछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको 12 बजेको नेपाल खबरमा आज पनि सुन चाँदीको भाव घट्यो। सुन तोलामा 5500 रूपियाँ घट्यो। मोगलिन पोखरा सड़क विस्तार असारसम्म पूरा नहुने लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: ह्यूमन रिसोर्स डेवलपमेंट एण्ड रिसर्च इंस्टीट्यूट बगरमहल काठमाडौं को भर्ना संबंधी सूचना।
4: प्राविधिक शिक्षा विकल्प नभएन समृद्धि को संकल्प को रूप में पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षा में समर्पित यस कलेज में शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तह का शैक्षिक कार्यक्रम हेल्थ असिस्टेन्ट ल्याब टेक्निशियन र फिजियोथेरापी सहायक में भर्ना खुल्यो।
3: कोर्स का विशेषता 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511 77619 वा 98576 1314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: 2039 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: नेपाल खबरमा अब थप खबरहरू। आज सुन चाँदीको भाव घटेको छ। आज सुन तोलामा 5,500 रूपियाँ घटेर 2,85,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलामा 2,90,500 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव पनि तोलामा 215 रूपियाँ घटेको छ। आज चाँदी तोलाको 4,865 रूपियाँमा कारोबार भइरहेको छ। हिजो तोलाको 5,080 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। पृथ्वी राजमार्गको मुगलिन पोखरा सड़क स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ। 5 वर्ष अघि शुरू भएको सड़क विस्तार तथा स्तरोन्नति पटक पटक म्याद थप हुँदा समेत अझै पूरा हुन सकेको छैन। आयोजनाको म्याद गएको पुसमा तेस्रो पटक थप गर्दै आउने असार 15 गतेसम्म पुर्याएको थियो, तर पछिल्लो प्रगति हेर्दा निर्धारित अवधिभित्र निर्माण सम्पन्न नहुने देखिएको छ। पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या, निर्माण सामग्रीको मूल्य वृद्धि तथा पछिल्लो दिनमा परेको लगातार वर्षाले निर्माण प्रभावित बनेको आयोजनाले जनाएको छ। मूल्य वृद्धिका कारण निर्माण कम्पनीले अत्यावश्यक बाहेक अन्य काममा अपेक्षित गति दिन नसकेको हो। मुगलिन पोखरा सड़क योजना पश्चिम खण्डका योजना प्रमुख कृष्ण बहादुर कुंवरका अनुसार अहिलेसम्म आयोजनाको भौतिक प्रगति 78% पुगेको छ। तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको 38.71 किलोमिटर सड़क खण्ड पश्चिम खण्ड अन्तर्गत पर्दछ। यो खण्डको निर्माण सम्झौता 2078 साल जेठ 2 गते भएको थियो भने 2078 भदौ 12 गतेदेखि निर्माण शुरू गरिएको थियो। अब विदेशको खबर। हर्मुज जलमार्ग हुँदै हुने समुद्री आवागमनबाट शुल्क उठाउने ईरानी निकायमाथि अमेरिकाले नयाँ प्रतिबन्ध घोषणा गर्दै तेहरानमाथिको आर्थिक दबाव अझ कड़ा बनाएको छ। अमेरिकी अर्थ मन्त्रालयले हिजो यस्तो प्रतिबन्ध लगाएको घोषणा गरेको हो। विश्व ऊर्जा आपूर्तिको महत्वपूर्ण मार्ग मानिने यस जलमार्गसँग सम्बन्धित नयाँ कदमलाई वाशिङटनले ईरानमाथि आर्थिक नियन्त्रण कड़ा पार्ने प्रयासका रूपमा प्रस्तुत गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट वेस सेन्टले निकालेको विज्ञप्तिमा ईरानी सेनाले विश्वव्यापी समुद्री व्यापारबाट आर्थिक लाभ उठाउने पछिल्लो प्रयासले तेहरान नगद अभावको दबावमा परेको संकेत दिएको उल्लेख छ। वहाँले ईरानी नेतृत्वले आफ्नो कार्यक्रम सञ्चालन गर्न नयाँ राजस्व स्रोत खोजिरहेको दावी गर्नुभयो। विज्ञप्तिमा हर्मुज मार्फत यात्रा गर्न शुल्क तिर्ने व्यक्ति वा संस्थाहरू पनि अमेरिकी प्रतिबन्धको दायरामा पर्न सक्ने चेतावनी दिइएको छ। अमेरिकी र ईरानी सेनाले अप्रिल 8 यता युद्ध विरामको पालना गर्दै आएका छन् भने राजनीतिक समाधानका लागि कूटनीतिक प्रयास पनि भइरहेको छ। त्यसका बावजूद हर्मुज हुँदै हुने खाड़ी क्षेत्रको पार वहन क्षेत्रमा ईरानको नियन्त्रण अझ कड़ा बनेको अमेरिकी पक्षको आरोप छ भने पछिल्ला दिनहरूमा अमेरिकाले ईरानी लक्ष्यहरूमा सैन्य आक्रमण समेत शुरू गरेको छ। अब खेल खबर। एशियाली खेलकुद महिला टी20 छनौट अन्तर्गत नेपालले अहिले इण्डोनेशियासँग खेलिरहेको छ। मलेसियाको क्वालालम्पुरमा इण्डोनेशियाले टस जितेर ब्याटिङ गरिरहेको छ। नेपाल रहेको समूह बीमा चीन र इण्डोनेशिया छन्। नेपालले समूह चरणको पहिलो खेलमा हिजो चीनलाई हराउँदै विजय शुरूआत गरेको छ भने इण्डोनेशियाले पहिलो खेलमा चीनसँग हार बेहोरेको थियो। नेपालले आजको खेल जितेमा सेमी फाइनलमा पुग्नेछ। समूह एमा मलेसिया, हङकङ र थाइल्याण्ड रहेका छन्। नेपाली महिला टोलीले इण्डोनेशियासँग सन् 2019 पहिलो पटक खेलेको थियो। त्यति बेला नेपाल 92 रन विजयी भएको थियो। यस प्रतियोगिताबाट शीर्ष 3 देश एसियाली खेलकुदमा छनौट हुनेछन्। काठमाण्डुमा जारी काबा महिला भलिबल च्याम्पियनशीप 2026 को सेमी फाइनलमा आज नेपालले साबेक विजेता इरानसँग खेल्दैछ। नेपाल र इरान बीचको खेल आज बेलुका 5 बजे राष्ट्रिय खेलकुद परिषदको कवट हलमा हुँदैछ। नेपाल भारतसँग 3-2 हारेपछि किर्गिस्तान र मालदिव्सलाई सोझो सेटमा हराउँदै समूह एकको उपविजेता बनेर सेमी फाइनलमा पुगेको हो। इरानले भने काजाकिस्तानसँगै बंगलादेश र श्रीलंकालाई सोझो सेटमा हराउँदै समूह बीको विजेताको रूपमा सेमी फाइनलमा पुगेको हो। यसअघि 2024 को काबा महिला च्यालेन्ज लीगको समूह चरणमा नेपाल इरानसँग पराजित भएको थियो भने सेमी फाइनलमा सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो। एफआईबीबी को वरियतामा इरान 44 स्थानमा छ भने नेपाल 54 स्थानमा रहेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सहकारीमा भएको व्यक्ति जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक। सहकारी क्षेत्र सुधारका लागि प्रतिबद्ध रहेको मन्त्रालयको भनाई। पश्चिम तराईमा आज दिउँसोसम्म तातो दिन, त्यसपछि तीन दिनसम्मै हावाहुरी र वर्षा। नेपालमा क्यान्सरको औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन भारतमा निर्यात शुरू। हर्मुज जलमार्गमा समुद्री आवागमनबाट शुल्क उठाउने इरानी निकायमाथि अमेरिकी प्रतिबन्ध। इरानमाथि आर्थिक नियन्त्रण कड़ा पार्ने प्रयास। र काबा च्याम्पियनशीपमा नेपालले आज इरानसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गर्नुहोला।

0: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु। आदरणीय श्रोतावृन्द, तपाईँ अहिले सुनिरहनु भएको छ सुन्दर एफएम। सुन्दर एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पद गीतहरू।

0: ए बाबू नंग मेरे तो हाथ खुट्टा अंगसा झमझम करवासी हैरान बनाए यूरोप हो के खी एक बार को जिंदगी दुख दुख में बिताऊ पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर तनाव हाटे हिरान भिंदा रंग दिन रात भर जागरण जस्त बस् तर यह सब रोग उपचार हामजी औषधालय में हम अरे भर उपचार कराने भर हामजी औषधालय तीर हिड़क न दीदी और समय जाऊ
2: यहाँ नफा च्यापिएको हड्डी खेलेको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 98434982 98247718 98443049696 र 98613342 आन्जी औषधालय सोलो दुत्कुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय।

किन भन्ने त सबै विशेषज्ञ आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुने नबिर्सिनु होला यति कार्पेट कार्पेटको शिल्पकार

don't you know my mind?

0: 합니다. 네, 오빠 숙소라는 것과 아버지 가는 것, 빨리 빨리 가는 것, 그래서 뭐 제일 바라워요.
1: 아니,
0: 아마래.
2: लैंगिक परंपरागत भूमिकालाई रूपांतरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड
3: के भयो के को हल्ला खल्ला हो यो
4: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
3: हैन किन माइली भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हुन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
4: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
5: हो त है हामीले त ध्यानै नदिएको
4: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
6: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
7: अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टुलर छैन भने बजारमा
8: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दशौं वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
7: यो कहाँ किन्न पाइन्छ अनि पाँचकी साइज कहाँ कहाँ उपलब्ध छ नि
8: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
9: खेतबारी जोत्न छोपाइ गर्न ल्याङ बनाउन उकेरा लगाउन धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
10: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375 90 222 98528 80 222 साथै 98010 20 895 मा मिस कल गर्नुहोस् नगतै तपाईलाई फोन आउनेछ

0: বন্ধু, তুমি তো বিদেশ যাওয়া লাগে রে। হে দিদি, টিকা দুঃখ গরমে শুরু গরেকো পেশা চলে না। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो विचार पैसा कमी हुन्छ कि भन्ने दिदी। विदेश जाँदैन कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर अन्नबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ। खै के गर्ने भने दिदी,
1: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि भेज बिखरमा पर्न सक्ने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमुना दुधकुण्ड आयल फर्म स्टोर। हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-243। नमुना दुधकुण्ड आयल फर्म स्टोर। प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर, सोनु दुधकुण्ड नगरपालिका 7 गारमा, जोरबौद सिलीखुम्बु।
4: बाबा, तिमी आज स्कुल जाने मन छैन, आज जाँदैन नि है?
5: सन्चो भएन?
4: होइन, यतिकै जाने मन लागेन।
5: यतिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्चे गर्न सकिनँ, सरले हुन्छ।
5: ए, कुरा त्यस्तो थियो। ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरुङ।
0: नमस्ते, कति टाइमले पाल्नु भयो?
5: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ट्रा गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
0: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
4: हस् म्याडम।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: ए के भो दौडिदिई पो आइस त।
0: दाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे।
1: हो त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो। विकासका कार्यमा राजनीति नगरौ, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौ, जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश।

नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस सोलोदत कुंडी नगर पालिका पास सलेरी सुलखुम्बु विगत देखि नै ग्राहकहरुको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरुका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेत्किनी तालचा वाल मिक्सर मुहाउने सर्भो बेसिन धारा कमोड पेनसेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पाठ पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909250 न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिंटिंग प्रेस सल्लेरी सुलखुम्बु

0: हाम्रो के दोष सर पक्रिनु भएको सर?
1: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
2: हामी त जन्ती गएका त हौँ सर।
1: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
0: तिनकै बाबु आमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
1: तिनका बाबु आमा पक्राउ परिसके, ती त अब 3 महिना जेल बस्छन्।
2: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
1: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
3: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।

0: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: को बाहिर
3: दिदी सुन्तली दुःख खोल्नुहोस् न।
2: के भयो यति राति किन दिदी अर्की
3: दिदी भित्र हेर्नुहोस् न मलाई त्यो लगाइरहेको छ।
2: ल भन के भयो।
3: आज घरमा कोहीसँग भएको मौका सोधेर तल्लो घरको माइला दाइले भागेर आएको दिदी।
2: माइला दाइले त्यसलाई म तपाईँलाई फोन गरिहाल्छु। हेलो म माया वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ परि पठाइदिनुहुन्छ कि न। ल अब दिदी नरौ कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्श सफलतासँग भेट्न जाँदा
0: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।

0: हो काकी के कस्तो यो पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: के रे नानी त भर्खर 17 कि लाग्यो नि
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो गर्छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय त गर्यौं
0: हेट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिरहेछन् नि हिँडे जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी विश्वसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड
0: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
4: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
0: मलाई मुखले घटेको क्यान्सर छ बाँचेर पनि म मलाई तुल्य भए म अलिकति पनि हिँड्न सक्दिन स्वास्थ्य श्वासमै समस्या देखियो धूमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ
3: नेपाल सरकार विज्ञापन

0: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूति तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौ।
0: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार विज्ञापनको।
3: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्। के गर्नु भएको?
4: देख्नु भएन, औषधि हालेको।
3: नौन शरीर ढाक्ने कपडा मास्क पाउँदा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
3: हेर्नुहोस् त, यसरी बाली बालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: विषादीले धेरै जोखिम हुन्छ है क्या नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाम्रो त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझे, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार विज्ञापनको। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन हो।

0: हेलो
1: हेलो हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: ल हेलो भन्नुहोस् त
0: हेलो हजुर त्यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउनु खोज्नुभएको तपाईँले मेरो मेसेजमा आएको गुप्त ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
1: ए नानी के भने रहेछ
2: के भयो ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनुहुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्छ
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनौ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: शुभ प्रभात
2: गुरु आमा शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
5: वैदेशिक रोजगार

0: आर्थिक समस्याबाट बस्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै सम्बन्ध गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन।
1: हो खिचौ खिचौ, केटाकेटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमस्कार सेन्सेलीका दिदी।
4: नमस्कार नमस्कार, दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
0: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
4: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
2: नेपाल सरकार विज्ञापन हो।
5: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु निद्रा नलाग्नु
0: अनौठा विचार आउनु
1: निराशा बढ्नु खुशी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
1: छटपटी हुनु चिटचिट पसिना आउनु
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन हो
2: नमस्ते डाक्टर सर
3: नमस्ते

0: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन।
1: हेर्नुहोस् अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट
3: जोगाउनु।
1: डाँडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन डाक्टर साहब।
0: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। के हो के दशा लाग्यो डाक्टर साहब?
0: झाडा पखाला दशा होइन, यो त फोहोरको कारण हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्की बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडिएको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
0: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर।
0: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्की बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्की गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हवस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
1: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
2: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुपदी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रममा हुने मिति।
2: भर्ना म्याच 1-17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ, 98-41-63-53-37, 98-42-84-87 सम्पर्क गर्न सक्नुहुनेछ।
1: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, कल्लेरी, सोलुखुम्बु।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरूङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यस्तो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाई मात्र हो प्रतिभा र भविष्य बनाउने कलेज
3: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गाडमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या 1 पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा सोह्रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कर्ण परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्नपत्रको आधारमा हुनेछ परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ दरखास्त दस्तुर 1005 प्रतिभुक्ता नहुने गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2 रूपियाँ

0: छट्टै माग्यो वैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो तनाव चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी सर्चा पढ्ने अनि जापान जाने
2: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कममा ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनमा कति खेर हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन चुच्चेपाटी काठमाडौँ
4: पैसा मा

केटाहरू के खाँचो पर तिमीहरूलाई भन केटाहरू सबको लागि साथी दिन्छु म त दुई चार लाख भन्ने राजा सवारी हात हात हात मेरा केटाहरू के खाँचो पर तिमीहरूलाई

I'm sorry.

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन तत्काल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी खेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना
1: अगणित सेवा ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट मुक्तिको सेवाहरु प्राप्त गर्न सकिनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सिधै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: वर्ष 2084 का लागि प्रदेशवाद संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 विधेयकमा स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2084 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मुख्य 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणालीमा स्थित प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राखिन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.kc.gov.in हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
1: अदनी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
0: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँचपास प्रमाण पत्रको सकल गरीमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

सवारी साधनको हिँडो त्रुटिहरू सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा, सवारी साधनको इन्जिन र चेसिसको अवस्था, रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ। उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर। सड़क प्रयोग सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं।

यौनहिंसाबाट बचाउ र बचाउ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश।

द्वारा जनहितमा जारी सन्देश नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम अभियान
1: संचित सूर्य एफएम स्टूडियो टाइम
2: 3 PM न्यूज 14 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा भरामाई ऑफसेट प्रेस सोलू दुतु नगर पालिका 500 खुम्बू
3: दर्ता र शाखा विस्तार रोक्न सरकारी प्रतिवेदनको सिफारिश अहिलेको समस्या समाधानपछि दर्ताको अधिकार पालिकालाई दिन सुझाव विद्यालयमा आइतबारको विधा सम्पन्न मेयर्स फोरमको आग्रह संघीय सरकारको निर्णयले पालिकाको अधिकार कुञ्चित गरेको भनाई भारतको केरला आएपछि मनसुनको गति सुस्त बन्यो नेपालभित्र नीति अनिश्चित केन्द्रीय सहरको युद्धमा झण्डै 5 लाख रूसी सैनिक मारिएको बेलायती गुप्तचर निकायको दावी बेलायती भूमिमा धेरै जासुसी षड्यन्त्रहरूको पछाडि रूसको हात रहेको आरोप र इण्डोनेसियालाई हराउँदै नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद क्षमतको सेमिफाइनल नेपाल खबरमा अब पूरा खबर सहकारीमा भएको दुईथिति जाँचबुझ आयोगले नयाँ सहकारी संस्था दर्ता नगर्न र शाखा थपको स्वीकृति रोक्न सिफारिश गरेको छ नयाँ व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सार्वजनिक गरेको प्रतिवेदनले नयाँ सहकारी संस्था दर्ता नगर्न शाखा वा सेवा केन्द्र खोल्न स्वीकृति नदिन र एकभन्दा बढ़ी शाखा सञ्चालन रहेका सहकारीहरूलाई हिसाब राफसाफ गरी शाखा बन्द गर्न लगाउन सिफारिश गरेको हो प्रतिवेदनले अहिलेको व्यतिथि व्यवस्थापन भएपछि सम्भावित अध्ययन गरेर प्राधिकरणको सिफारिशमा पालिकालाई दर्ता गर्ने अधिकार सुम्पने व्यवस्था अनिवार्य रूपमा लागू गर्नुपर्ने सुझाव दिएको छ स्वावलम्बन र पारस्परिक सहयोगको भावनामा सञ्चालन हुने यस व्यवसायको कार्यक्षेत्र संस्था दर्ताका बखत बढ़ीमा एउटा पालिकामा पर्नुपर्ने उल्लेख छ नियामक निकायका पदाधिकारी तथा अभियान कर्मीले नै सहकारी सिद्धान्त र व्यवसायको दुरूपयोगमा सहयोग पुर्याएकाले नेपालभर कार्यक्षेत्र विस्तारको स्वीकृति दिएको प्रतिवेदनमा भनिएको छ सहकारी ऐन 2074 को भावना विपरीत संस्था दर्ता गरेकामा जिम्मेवार अधिकृत तथा पालिकाका कर्मचारी बारे अनुसन्धान गरी कार्यवाही गर्न पनि आयोगले सिफारिश गरेको छ मन्त्रालयले सहकारी अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउने ऐन तथा नियम संशोधन गर्ने र बचत फिर्ता तथा कर्जा असुलीलाई प्राथमिकतामा राखेर सुधारका काम अघि बढ़ाएको जनाएको छ काठमाडौँ उपत्यका मेयर्स फोरमले विद्यालयमा आइतबार पनि विदा दिने निर्णय फिर्ता लिन आग्रह गरेको छ ललितपुरको महालक्ष्मी नगरपालिकामा बसेको फोरमको बैठकले सरकारले संविधान विपरीत विद्यालयमा विदा दिने निर्णय गरेको निष्कर्ष निकाल्दै विदा फिर्ता लिन माग गरेको हो मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर श्री बाबु महर्जनले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै आवश्यक परे कानूनी प्रक्रियामा जाने चेतावनी समेत दिनुभयो शिक्षा ऐन अनुसार विद्यालय वर्षमा 220 दिन सञ्चालन हुनुपर्छ तर सरकारले अत्याशित रूपमा आइतबार विदा दिने निर्णय गर्दा अध्ययन अध्यापन प्रभावित हुने अवस्था सृजना भएको वहाँको भनाई छ सरकारको निर्णयले विद्यालयहरू 190 दिन पनि सञ्चालन गर्न कठिन हुने देखिन्छ पालिकाले आफ्नो शैक्षिक क्यालेण्डर बनाइसकेको अवस्थामा केन्द्र सरकारले राजपत्रमै सूचना प्रकाशित गरेर निर्णय गर्नु संविधान र शिक्षा ऐनको मर्म विपरीत रहेको वहाँको भनाई छ बैठकले यसको समाधान खोज्न काठमाडौँ भ्याली मेयर्स फोरमको सचिवालयलाई अध्ययनको जिम्मा दिएको छ औषध नीतिभन्दा 6 दिन अघि नै भारतको केरलामा आइपुगेको मनसुनी वायुको गति सुस्त देखिएको छ शुरूमा गति राम्रो भए पनि केही दिनदेखि पश्चिमी वायुले धकिलेर मनसुनी वायुको गति कमजोर हुँदा अझै दक्षिण भारतसम्म आइपुग्न नसकेको त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञान विभागका सह प्राध्यापक विनोद पोखरेलले जानकारी दिनुभयो उहाँका अनुसार दक्षिणी बंगालको खाड़ीमा मनसुनको गति सुस्त देखिएकाले नेपालभित्रको मिति अनिश्चित भएको छ सामान्यतया भारतको केरलामा मे 30 तारीकमा आइपुगेको मनसुन त्यसको 12 दिनपछि नेपालको पूर्वी भागमा आइपुग्छ यसपालि केरलामा 6 दिन अघि अर्थात मे 24 तारीकमा मनसुन आइपुगेको हो केरला आउँदासम्म गति तीव्र रहे पनि पछिल्ला दिनमा सुस्त बनेको छ गएको वर्ष 17 भन्दा 15 दिन अघि नै मनसुन नेपाल प्रवेश गरेको थियो नेपालमा अहिले पश्चिमी वायुले वर्षा गराइरहेको छ यसपालि प्री मनसुनमा औषधभन्दा निकै बढ़ी पानी परेको छ जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा फागुन 17 देखि जेठ 17 गतिको अवधिमा 226 मिलिमिटर वर्षा हुन्छ तर यसपालि अहिलेसम्म नै 286 मिलिमिटर वर्षा भइसकेको छ यो औषधभन्दा 125% धेरै हो प्री मनसुनमा धेरै वर्षा भए पनि यस वर्षको मनसुनमा औषधभन्दा कम वर्षा र बढ़ी गर्मीको अनुमान रहेको छ गुल्मीमा दल परिवर्तन गरेपछि दुईजना वडा अध्यक्ष पदमुक्त भएका छन्। मुसिकोट नगरपालिका नम्बर दुई का वडा अध्यक्ष रविन्द्र केसी र धुरकोट धुरकोट गाउँपालिका वडा नम्बर तीन का वडा अध्यक्ष पदम बहादुर विष्ट आफू निर्वाचित भएको दल कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाल प्रवेश गरेपछि पद खोसिएको हो। निर्वाचन आयोगले आज सूचना निकालेर नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेका कारण पद रिक्त भएको जानकारी दिएको छ। राजनीतिक दल सम्बन्धी ऐन 2073 अनुसार निर्वाचित जनप्रतिनिधिले दल त्याग गरी अर्को दलमा प्रवेश गरेमा पद स्वतः रिक्त हुने व्यवस्था छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जामा छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिन हुन अनुरोध गर्दछन्। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: मेरो कपडा प्याकिङ गरिदिउँछ सम्झीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने
6: हो। ए अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध अवसरको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0754-93333 4395555।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। पोखराको पृथ्वी चोकमा नेपाली कांग्रेस र नेकपा एमाले सरकारी जग्गा कब्जा गरेर बनाएका भवन पोखरा महानगरपालिकाले डोजर चलाएर भत्काइदिएको छ। पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गामा कांग्रेस र एमाले भातृ संस्थाका नाममा भवन बनाएर 20 वर्षभन्दा बढ़ी समयदेखि भाडामा लगाउँदै आएका थिए। महानगरले पटक पटक सूचना जारी गर्दा पनि भवन खाली नगरेपछि वैशाख 4 गतेको कार्यपालिका बैठकले 35 दिने अन्तिम सूचना दिएको थियो। निर्धारित समयभित्र भवन नहटाएपछि डोजर चलाएको महानगरपालिकाले जनाएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सरकारी र सार्वजनिक जग्गाको अतिक्रमण हटाउन सर्वदलीय सहमति भएको बताउँदै यो अभियान त्यही सहमतिका आधारमा अघि बढ़ाएको जानकारी दिनुभयो। अब भत्काएका भवनको जग्गामा भित्री सड़क 2 लेनको बनाउने महानगरको योजना छ। अब विदेशको खबर, बेलायतको सबैभन्दा ठूलो गुप्तचर निकाय गभर्नमेन्ट कम्युनिकेशन हेडक्वार्टर्स जीसीएसक्यूले सन् 2022 शुरू भएको युक्रेन सहयुद्धमा झण्डै 5,00,000 रूसी सैनिक मारिएको दावी गरेको छ। युक्रेनमा पूर्ण स्तरको आक्रमणपछि 5,00,000 रूसी सैनिकको ज्यान गएको एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। गुप्तचर निकायकी प्रमुख एन क्रिस्ट बटलरले आफ्नो पहिलो सार्वजनिक भाषणमा यो तथ्याङ्क सार्वजनिक गर्नुभएको खबरमा उल्लेख छ। उहाँले बेलायती भूमिमा धेरै जासुसी षड्यन्त्रहरूको पछाडि उसको हात रहेको र पछिल्ला वर्षहरूमा बेलायतसहित अन्य नेटो देशहरू विरूद्ध अघोषित हाइब्रिड युद्ध चलाएको आरोप लगाउनुभयो। रूस र युक्रेन दुवैले समय समयमा एकअर्काको सैन्य क्षतिको तथ्याङ्क सार्वजनिक गर्दै आएका छन् तर आफ्नो क्षतिको बारेमा विस्तृत जानकारी दिएका छैनन्। यद्यपि गएको फेब्रुअरीमा युक्रेन राष्ट्रपति भलादिमिर जेलेन्स्कीले भने सन् 2022 यता 55,000 सैनिक मारिएका जानकारी गराउनु भएको थियो। अब खेलखबर एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनौटमा नेपाल समूह बीको विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। मलेसियाको कुआलालम्पुरमा आयोजित भएको समूहको अन्तिम खेलमा नेपालले इण्डोनेसियालाई 4 विकेटले हरायो। इण्डोनेसियाले दिएको 114 रनको लक्ष्य नेपालले 19 ओभर 3 बलमा 6 विकेट गुमाएर भेटायो। नेपालका कप्तान इन्दु वर्माले नट आउट 42, पुनी पासले 29, सुशीता राणामा गर्ने 6 बलमा नट आउट 3 रन बनाइन्। यसअघि टस जितेर ब्याटिङ गरेको इण्डोनेसियाले 20 ओभरमा 4 विकेट गुमाएर 113 रन बनाएको थियो। नेपालका मनिषा उपाध्यायले 2, रियाज शर्माले 1 विकेट लिए। समूह 2 चीन उपविजेता बन्दै सेमिफाइनल पुग्दा इण्डोनेसिया बाहिरिएको छ। यस्तै समूह एबाट थाइल्याण्ड समूह विजेता र मलेसिया उपविजेता बन्दै सेमिफाइनल पुगेका छन्। यो समूहबाट हङकङ बाहिरिएको छ। अब नेपालले सेमिफाइनलमा मलेसियासँग खेल्नेछ। यो खेल जितेमा नेपाल एसियाली खेलकुदमा छनौट हुनेछ। यो खेलमा पराजित भएर तेस्रो स्थानका लागि खेल्ने मौका पाउनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि पटक। नयाँ सहकारीकर्ता र शाखा विस्तार रोक्न सरकारी प्रतिवेदनको सिफारिस, अहिलेको समस्या समाधानपछि दर्ताको अधिकार पारिता दिने सुझाव, विद्यालयमा आइतबारको विधा फिर्ता लिन नियर्स फोरमको आग्रह, संघीय सरकारको निर्णयले पालिकाको अधिकार कुंकित गरेको भनाए, भारतको केरला आएपछि मनसुनको गति सुस्त बन्यो, नेपालभित्र नीति अनिश्चित, युक्रेन सहयोगी युद्धमा झण्डै 5 लाख रूसी सैनिक मारिएका बेलायती गुप्त सैनिकको दावी, केराकी भूमिमा धेरै जासुसी षड्यन्त्रको पछाडि रूसको हात परेको आरोप, इण्डोनेसियालाई हराउँदै नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद छनौटको सेमी फाइनलमा। नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा

0: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
1: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै योगी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2023 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रममा हुने मिति
1: भर्ना म्याद यही देश 17 गतेदेखि असार 15 गतेसम्म कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म
0: पढ़ाई हुने समूहहरू
1: कम्प्युटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानविकी समूह शिक्षा शास्त्र समूह
0: कानून समूहमा 30 जना र कम्प्युटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ 98-41-63-53-33 98-42-84-75 सम्पर्क गर्न सक्नुहुनेछ।
0: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरी सोलुखुम्बु।

0: कहाँ पुग्यो कहाँ पुग्यो भन्छ र प्रतिनिधिको हुन्छ विनियोजित बजेटको काम र प्रभावकारिता नागरिकको गुनासो र सुनवाई समग्र स्थानीय तहको विकास र सिद्धि नेछा सुलन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेछा सुलन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज www.suruefm को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। नेपाली सिनेमा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थान श्री दुर्गापक्ष फोन ओखुढुङ्गा ब्यारेज ओखुढुङ्गा दरखास्तको आह्वान मिति यही पुस्ताक 18 गतेदेखि जेठ 16 गतेसम्म दोब्बर दोस्रो भुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म थप जानकारीको लागि सम्पर्क नम्बर 0 37 5 5 5 6 7 साथै भर्ना सम्बन्धी थप जानकारीको
1: हिमालमा घामो पर्दा मिठो बोली बोल्छ स्वास्थ्य शिक्षा मनोरञ्जन दिँदै आँखा खोल्छ शहर बजार गाउँ घरमा नाता जोड्दै आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो
2: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल ओक साथ सोलु दुधकुण्डे नगरपालिका 0.7

0: गुड आफ्टरनून नमस्कार अनि लोकसंगीतका युवावृन्द सम्पूर्णमा हार्दिक स्वागतको साथमा कार्यक्रममा आफ्नै पाखा आफ्नै बाका लिएर उपस्थित भइसकेका छौ। प्राविधिक मित्रको साथमा आवाजमा छु म सिर्की लमु शेर्पा र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलह एफएम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुनिरहनु भएको छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ। आज पनि हामी केही समयले लिएर उपस्थित भइ नै सकेका छौं भने आज चाहिँ हामी विशेष गरी बिहीबारे बसाईमा छौ र बिहीबारे बसाईमा चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मन परेको एकदमै मिठो लोक बाका रोजेर चाहिँ आफ्नो नजिकका मात्र एकजना साथीलाई सम्झन सक्नुहुनेछ र पक्कै पनि धेरैजना साथीहरू हाम्रो कार्यक्रममा आफ्नै पाखा आफ्नै बाकाको प्रतीक्षामा हुनुहुन्थ्यो होला। तपाईँको प्रतीक्षाको समय पनि समाप्त भइ नै सकेको छ र आउन सक्नुहुनेछ 97064950970 लाइन मुदीजी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र कोही मित्र टेलिफोन लाइनमा जोडिसक्नु भएको छ म उहाँलाई स्वागत गरिहाल्छु। को बोल्दै हुनुहुन्छ कहाँबाट? हेलो हेलो
1: नमस्ते
0: नमस्कार हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट? उदयपुरबाट दुर्गा मगर बोल्दै हुनुहुन्छ। अनि आज पहिलोचोटि कार्यक्रममा सहभागिता जनाउँदै हुनुहुन्छ होइन त दुर्गाजी? अनि हामीलाई के मार्फत सुन्दै हुनुहुन्छ त दुर्गाजी?
1: रेडियो
0: मार्फत। ल ठिक छ दुर्गाजी, अनि आरामकुशलै हुनुहुन्छ नि?
1: हजुर।
0: ल ठिक छ दुर्गाजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज कुन लोक बाका रोज्न चाहनुहुन्छ त दुर्गाजीले? पक्कै पनि यो गीत तपाईँको लागि राख्नेछौ। आफ्नो नजिकका मात्र एकजना साथीलाई सम्झनुहोस् है।
1: हुन्छ, फर्स्टमा त तपाईँको लागि र मेरो सम्पूर्ण परिवारको लागि र साथीहरू धेरै भन्दा धेरै हुन्छ सम्पूर्णको लागि भन्दै
0: ओके भाइ साथी हुनुहुन्थ्यो उदयपुरबाट दुर्गा मगरजी हुनुहुन्थ्यो। उहाँले पनि एकदमै मिठो लोक गाका रोज्दै भने साथी छुटिसक्नु भएको छ र अब भने चाहिँ हामी ढिला नगरिकन उहाँको रोजाइतर्फ नै जानेछौ। उहाँको रोजाइमा पर्न सफल एकदमै मिठो लोक गाका रहेको छ। तिन पानी रक्सी चाखौला साईले भने एकदमै तिन पानी रक्सी भने एकदमै मिठो लोक बाका रहेको छ र जसमा चाहिँ आवाज बढ़ भएको छ। पारिस राई राजु पन्तको आवाजमा सजिलो एकदमै मिठो लोक बाका चाहिँ हामी एकैछिन सुन्नेछौ र यो लोक बाकाको साथमा चाहिँ पहिला नै छोटो विश्रामतर्फ मोरिनेछौ र विश्राम पश्चात पुन उपस्थित हुनेछौं।

0: हार्दिक निमंत्रण 2082 साल फिट 11 र 12 गति सुनु दुखुम नगरपालिक 10 तीनमा निर्माण गरेको ओल्डन सुरिङ गुम्बा तथा सेवा केन्द्रको श्रद्धी धर्म गुरूको सीमा थर्सिङ मुखुसु जिल्लाबाट राप्ली प्राण प्रतिष्ठा जिंसा पूजा मानेको अवस्थित वहाँ हुने भएको कुरा आमा तथा दाजुभाई दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौं। साथै राप्ली प्राण प्रतिष्ठान कार्यक्रममा पालन भई अभिषेक वाङको साथ ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: 11 गतिको दिन बुद्ध वाचन ग्रन्थ काव्यहरू वाचन गर्ने र 12 गतिको दिन राप्ली प्राण प्रतिष्ठान जुसा पूजा मानेको अभिषेक वाङ हुने भएको छ।
0: तासी अध्यक्ष रेमी शेर्पा कोषाध्यक्ष निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सुनु दुखुन्द नगरपालिका 10 सुनु खुम्बु।

0: नमस्कार भाई कता छौ
1: म त गाउँमै छु नि दाई एससी परीक्षा सकेर बसेको साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके कहाँ पढ्ने के पढ्ने म त अमाउमा परे दाई
0: अमाउमा पर्ने कुरै छैन भाइ तिमीसँग एससी दिएका साथीभाइ चाबहुङको मनासी ओल्ड कलेजमा आएर बुझेर तिमी पढ्ने निर्णय गरेर गइसके तिमी पनि दुःख भएर आउने अब तिमी पढ्ने किनकि मनासी आज लाखौं विद्यार्थीको सुखी गन्तव्य हो
2: मनासु वर्ल्ड कलेज शांत तथा अनुशासित शैक्षिक वातावरण उत्कृष्ट बौद्धिक पूर्वाधार दक्ष शिक्षक शिक्षिका आईएसओ सर्टिफाइड अतिरिक्त क्रियाकलाप साथ ही यह कलेज में विद्यार्थी में रहकर अंतर्निहित प्रतिभालाई पहचान करी उजागर कर मदद करते आक शुल्क गुणस्तरीय शिक्षा मनासी वर्ल्ड कलेज साबुन सुसीवादी सम्पर्क नम्बर 9803623 82 9803623 87

0: कार्यक्रममा आफ्नै पाखा आफ्नै बाकाको यो भने पहिला नै छोट विश्राम रहेको थियो। पहिलो छोट विश्रामलाई पनि भर्खरै हामीले पार गरेर भने फेरि पनि कार्यक्रममा नै मेरा तपाईँको रेडियो सेटमा जस्तै भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सुनाएका 101.2 मेगाहर्जमा कार्यक्रममा आफ्नै पाखा आफ्नै बाका सुनिरहनु भएको छ र कोही साथी टेलिफोन लाइनमा जोडिसक्नु भएको छ, म उहाँलाई स्वागत गरिहाल्छु। को बोल्दै हुनुहुन्छ, कहाँबाट? हेलो,
1: नमस्कार।
0: हजुर, को बोल्दै हुनुहुन्छ, कहाँबाट?
1: खोटाङबाट
0: आरती मगर बोल्दै हुनुहुन्छ। आरतीजी, यतिका दिनसम्म कता हराउनु भयो नि? ल ठिक छ आरतीजी, अनि आराम कुशलै हुनुहुन्छ नि आरतीजी? मलाई पनि एकदमै आरामै छ भन्नु पर्छ है आरतीजी। ल ठिक छ, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज कुन लोक बाका रोज्न चाहनुहुन्छ त आरतीजीले?
1: हुन्छ, म आज रामजी खण्डकामा रहेको यो मुटु भित्रै छौ तिमी त भनेर राखिदिनु न।
0: पक्कै पनि यो गीत तपाईँको लागि राख्नेछौ। आफ्ना नजिकका मात्र एकजना साथीलाई सम्झनु है।
1: हुन्छ पटना जी, तपाईँको लागि सुरेश भोजीको लागि साथीहरू धेरै हुनुहुन्छ, सम्पूर्ण बस्ने भाका समर्पण गर्दैछु।
0: ओके, बाई साथी हुनुहुन्थ्यो खुदाङबाट आरतीजी हुनुहुन्थ्यो, उहाँले पनि एकदमै मिठो लोक बाका रोज्दै भने साथी छुटिसक्नु भएको छ। र अब भने चाहिँ हामी ढिला नगरिकन फेरि पनि आरतीजीको रोजाईतर्फ नै जानेछौँ। उहाँको रोजाईमा पर्न सफल एकदमै मिठो लोक बाका रहेको छ यो मुटु भित्रै छौ तिमी भन्ने एकदमै मिठो लोक बाका रहेको छ र जसमा चाहिँ आवाज बन्नु भएको छ रामजी खाण्ड अनि चौधरीको आवाजमा सजिलो एकदमै मिठो लोक बाका चाहिँ हामी एकैछिन सुन्नेछौ र यो लोक बाका पश्चात फेरि उपस्थित हुनेछौं।

0: एकदमै मिठो लोकबाका यो मुटु भित्रै छौ तिमी त भने एकदमै मिठो लोकबाकामा फिल्मै सजिएको एकदमै मिठो लोकबाक चाहिँ भर्खरै हामीले सुनेर चाहिँ एकदमै धेरै नै मनोरञ्जन लिइसकेका छौं र कोही साथी टेलिफोन लाइनमा जोडिसक्नु भएको छ म उहाँलाई ढिला नगरिकन स्वागत गरिहाल्छु को बोल्दै हुनुहुन्छ कहाँबाट हेलो
1: नमस्ते गुड आफ्टरनुन
0: हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट उदयपुरबाट रेविका राणा मगर बोल्दै हुनुहुन्छ आराम कुशलै हुनुहुन्छ नि रेविकाजी
1: है
0: पनि सबैजना एकदमै आरामै छौ भन्नुपर्छ है रेविकाजी अनि उदयपुरतिरको आजको मौसम कस्तो छ त नि ल ठिक छ रेविकाजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ आज कुन लोकबाट रोज्न चाहनुहुन्छ त रेविकाजीले
1: हुन्छ मलाई हिम सेन्चुरीको आवाजमा र सुनका बुढाछोरीको आवाजमा रहेको त अरूले होइन खानु भन्ने भाका राखिन्न
0: पक्कै पनि यो लोकबाका तपाईँको लागि राख्नेछौ आफ्ना नजिकका मात्र एकजना साथीलाई सम्झनुहोस् है उदयपुरबाट रेविका राणा मगरजी हुनुहुन्थ्यो उहाँले पनि एकदमै मिठो लोकबाका रोज्दै भने साथी छुटिसक्नु भएको छ र यसै गरी तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ र 9764570 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन चाहिँ एकदमै धेरै नै प्रयास गर्नुहोला र तयारी पनि गर्दै गर्नुहोला र अब भने चाहिँ हामी ढिला नगरिकन रेविकाजीको रोजाईतर्फ नै जानेछौ उहाँको रोजाईमा पर्न सफल एकदमै मिठो लोकबाट रहेको छ रहरले होइन मायावी भन्ने एकदमै मिठो लोकबाट रहेको छ र जसमा चाहिँ आवाज बोल्नुभएको छ खेम सेन्चुरी र सुनिता बुढा छेत्रीको आवाजमा सजिएको एकदमै मिठो लोकबाट चाहिँ हामी एकैछिन सुन्नेछौ र यो लोकबाटको साथमा चाहिँ दोस्रो अनि अन्तिम दिशातर्फ मोडिनेछौ र विश्राम प्रसाद फेरि उपस्थित हुनेछौं

0: ನಾಗರಿಕ ಸಾಹಿತ್ಯ ಕಕ್ಷ ಸಂಚಾಲನ ಸಂಬಂಧಿಸಿದ ಅದಲಿಸಿದ ಗೃಹ ಮಹಾನುಭಾವರು ಯಾತತ್ ವ್ಯವಸ್ಥಾ ಕಾರ್ಯವಿಭಾಗ ಪ್ರಧಾನಿಯ ಪ್ರಾಪ್ತಿಗೂ ಸಹಜೀಕರಣಗಳಾಗಿ ನಾಗರಿಕ ಸಾಹಿತ್ಯ ಕಕ್ಷ ಸಂಚಾಲನ ಉಕ್ತ ಕಕ್ಷಬಾಟ ನಿಶುಲ್ಕ ಸೇವಾ ಪ್ರಾಪ್ತಗೊಂಡ ಸಕ್ರಮೇಶ ಸೇವಾ ಪ್ರಾಪ್ತಿಗಾಗಿ ನಾಗರಿಕ ಸಾಹಿತ್ಯ ಕಕ್ಷದ ಸಂಪರ್ಕ ಲಕ್ಷ್ಮ ಅನುರೋಧ ಕರೆಯೇಶ ಸೇವಾ ಪ್ರಾಪ್ತಿ ಕಸಿಗೂ ಪ್ರಲೋಭನ ನೀಡಿ ಆಸು ಸೇವಾಲಿನ ಹಾರ್ದಿಕ ಅಪೀಲ್ ಕರ್ದಶ ಸೇವಾ ಪ್ರಾಪ್ತಿ ಗ್ರಾಸಿನಿ ಅಧಿಕಾರ ಕಾರ್ಯಾಲಯ ಪ್ರಮುಖರ ಸಿಸಿ ಸಂಪರ್ಕ ಲಕ್ಷ್ಮೇಶ
1: ಕೋಸಿ ಪ್ರದೇಶ ಸರ್ಕಾರ ಆಂತರಿಕ ಮಾಮಲ ತಥಾ ಕಾನೂನು ಮಂತ್ರಾಲಯ ಬಿರಾಜ್ಗಾರ आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव
2: सोलू दुधकुण्ड नगरपालिका उदानगर पाँच सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सुलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आना निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558873385 र 9816034239।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका नम्बर 5 समेरी सोलुखुम्बु।
0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशुक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नुकसानी भए स्थानीय प्रशासनमा उसुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट कृषि पुगे क्षतिपूर्तिमा गौ। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

0: मौना दुख नहीं पंचुना मौना मौना नहीं निपल बनाऊना। नमस्कार मजेबी टोरे तपाईले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्ज।
1: ढाकरे बोकी टेकुवा टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै उखल ढुङ्गा रुन्जाटारदेखि ठ्याक्कै ठ्याक्कै ठ्याक्कै।

0: कार्यक्रम में आफ्नै पाखा आफ्नै बाकाको यो भने दोस्रो अनि अन्तिम विश्राम रहेको थियो। दोस्रो अनि अन्तिम विश्रामले पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रममा नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइरहेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सोलह एफएम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुनिरहनु भएको छ र विशेष गरी आज चाहिँ हामी बिहीबारे बसाईमा छ र बिहीबारे बसाईमा चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मन परेको एकदमै मिठो लोक बाका चाहिँ रोज्न सक्नुहुनेछ र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, म उहाँलाई स्वागत गरिहाल्छु। को बोल्दै हुनुहुन्छ कहाँबाट? हेलो, नमस्ते। हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट? खोटाङबाट देवराज श्रेष्ठ बोल्दै हुनुहुन्छ। अनि कार्यक्रममा पहिलोचोटि सहभागिता जनाउँदै हुनुहुन्छ त देवराजी? हामीलाई यतिका दिनसम्म किन माया मार्नु भयो त देवराजी? अनि देवराजी कति क्लासमा पढ्दै हुनुहुन्छ त? ल ठिक छ देवराजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, आज कुन लोक बाका रोज्न चाहनुहुन्छ त देवराजीले?
1: हुन्छ दिदी, मलाई औँठी सुनेको बोलको गीत बजाइदिनु
0: है। पक्कै पनि यो गीत तपाईँको लागि राख्नेछौ, आफ्ना नजिकका मात्र एकजना साथीलाई सम्झनुहोस् है।
1: हुन्छ, फर्स्टमा तपाईँको लागि भन्न चाहन्छु अनि सुन्दै भोलिको लागि भन्न चाहन्छु अनि नजिक साथी सम्झिनु पर्दा दुई दिदी
0: ओके भाइ साथी हुनुहुन्थ्यो खुटाङको साथी देवराज श्रेष्ठजी हुनुहुन्थ्यो, उहाँले पनि एकदमै मिठो लोक बाका रोज्दै भने साथी छुटिसक्नु भएको छ। राजा भने चाहिँ हामी कार्यक्रमको अन्तिम अन्तिम चरणमा पनि रहि नै सकेको छ र समयले भने डाँडा नै काटिसकेको छ, त्यसकारण चाहिँ कार्यक्रमबाट विदा लिनु पर्ने हुन्छ र कार्यक्रममा आफ्नै पाखा आफ्नै बाकालाई छुट्याएको निर्धारित समय पनि समाप्त भइ नै सकेको छ र यति बेरसम्म कार्यक्रममा सहभागिता जनाउनु भयो, फोन ड्राइभ गर्नु भयो र हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समाज सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई एकनिष्ठमा धन्यवाद भन्न चाहन्छु र मेरो बन्द कोठाका आवाजले तपाईँको रेडियो सेवा मोबाइल शीर्षमा पुर्याउनका निमित्त भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ रेविका राईजीलाई पनि विशेष विशेष धन्यवाद भन्दै चाहिँ कार्यक्रमको अन्त्यमा एकदमै मिठो लोक बाका देवराज श्रेष्ठजीको रजाईमा पढ्न सफल एकदमै मिठो लोक बाका रहेको छ। औठी सुनेको भने एकदमै मिठो लोक बाका रहेको छ र जसमा चाहिँ आवाज बढ़ भएको छ कमल घिमिरे र अमृत सपकोटाजीको आवाजमा सजिएको एकदमै मिठो लोक बाका छाड्दै चाहिँ आजको कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको विशेष गरी बिहीबारे बसाईबाट म कार्यक्रम प्रस्तुता सिर्की लमु शेर्पा पनि विदा हुन चाहन्छु। नमस्कार।

0: তার মধ্যে ইচ্ছা হয়?
1: Thank you.

यो बा कृषि पर्यटन मार्फत समृद्ध माप्य दुधकोशी समावेशी विकास का आधार उत्पादन रोजगारी का पर्यटन को केन्द्र माप्य दुधकोशी को समृद्धि माप्य दुधकोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुनु एफएम 101.2 MHz हार्दिक निमन्त्रणा 2083 साल जेठ 11 र 12 गति सोलु दुखुम्ब नगरपालिका 10 किलोमा निर्माण गरेको ओल्डिङ फुलिङ गुम्बा तथा सेवा केन्द्रको प्रदित धर्मक गुरूपुरको सीमा थर्सिङ गुम्पुसु जोडा छ राप्ने प्राण प्रतिष्ठा जिंसा पूजा मानेको अभिषेक वाण हुने भएको कुरा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछ साथै राप्ने प्राण प्रतिष्ठान कार्यक्रम

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तुतथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नफाको उद्देश्य भित्ता भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट क्षति पुगे क्षतिपूर्तिमा गौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: Not the rule of Sunday, but he gets it, it's no rosy.

0: 사랑으로 퍼지도록다이.
1: सुलुङझुङ बेसी जोड्ने सड़क निर्माण कार्य हाल सुलुङ क्षेत्रबाट संचालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुलुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा प्रादन क्षेत्रमा घाँसपात काट्न, गाई वस्तु चलाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुलुङ झुङ बेसी उपभोक्ता समिति।

0: बाटा वचन र बताए यौनकन्या हिंसा सामाजिक अपराध हो। बालबालिका यौनकन्या हिंसाको जोखिममा हुन सक्छन्। हिंसा किनकि असन्तोष साथीलाई परिचित नदीबाट जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यसको पहिले उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्पाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहित

0: ना अस्ति भर्खरे किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिमको ओछ्यान किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809090094 र 9833684 18।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: 一分一分钟。नेपाल सरकार विज्ञापन बोर्ड
1: एदाई राईको साधा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
2: म पनि राईको साधा स्टोरसम्म नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
3: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुबुत्कुला नगरपालिका 5।

0: ऐ बाबू मैं ना मेरे तो हाथ कुचा अनुभव सा झंझन कर सो इनासी हंगाम बनाए मेरे पनी किकी हो किकी खून ये एक बार को जिंदगी पनी दुखाई दुखावा बिताऊं पनी उपचार को तो बनाऊंगी होला
1: ये दीदी मेरा पनी गैस्ट्रिक भरा तनाव सा आखिर हंगाम भाई पनी इंद्रा रोना दिन रात भर जागरण दस्ते बसने पासा करो यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउँछ कि अरू सँगै जाउँ
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेसन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 98 43 79 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 आमजी औषधालय सोलो दुतकुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय

चुका

सक्यो भन्ने त सबले बुझिसक्यो आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनुहोला यति कार्पेट कार्पेटको शीर्षक

0: हुन्छ के हो कस्तो राम्रो कुरा आवश्यकता अनुसार सबैले सबै काम गर्नुपर्छ त्यसो भए फेरि पढौ है आमाले
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन हो
2: के भयो के को हल्ला चल्ला भयो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
4: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश न निम्ति आउँ नेपाल सरकार विज्ञापन बोर्ड
6: अलिकति जत्न पास होइन खत खत खत गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिनर छैन भने बजारमा
7: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिना मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिनर छँदै छ नि
6: यो कहाँ किन्न पाइन्छ अनि पासको साइकल कहाँ कहाँ उपलब्ध छ नि
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पास तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
8: खेतबारी जोत्न छोपी गर्न ल्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने दस कटा समेत उपलब्ध छ
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता

0: कोटा देख सी हूँ नमस्कार
1: नमस्कार संतोष जी क्या सब बोल दिया सब ठीक ठाक
0: हाय की बोल रहा देख सी जो पल्लू टूर में जबरदस्ती भय होने रा टूर विकास में खबर आयो प्रभावित महिला प्रहरी को मैं जान सु भन्दैछन् केटाले झूठा आरोप हो भन्छ उसले छलफल गरी घटना टुंगाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाई न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
1: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न निलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मुचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
0: तुल छिमेकीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
1: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गुप्त नै राख्नुपर्छ जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड
2: भनेर पो बसेछ त बिरामी भयो क्या हो
3: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
2: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
3: हो र के डेन्टल रे
4: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डे नगरपालिका पास बसन्त बजार सल्लेरी सुलुखुम्बु
2: हाम्रा सेवाहरू
4: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
6: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
7: आज मेरो जन्मदिन हो याद त छ नि
8: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
7: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
8: ल अब आँखा खोला त
7: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मङदारी तिलहरी लगायतका गर गहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742284056 र 9867300620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सुनुदूत कुण्डा नगरपालिका कोडा नम्बर 5 सले

0: বন্ধু, তুমি তো বিদেশে লাগে রে। হ্যাঁ দিদি, তুই কে দেখে গেলে শুরু করে পয়সা কিনে চলে না। अहिले त घर चलाउन साह्रै गाह्रो छ। विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्नु दिदी। विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई। तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ। खै के गर्ने भने दिदी,
1: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि भेज बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर परम कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा थोर बौद्ध सुलुखुम्बु।
4: बाबा, म आज स्कुल जाने मन छैन, आज जाने है।
5: होइन,
4: यतिकै जाने मन लागेन।
5: यतिकै पनि हुन्छ,
4: मैले साइन्सको काम चाहिँ गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
5: ए, कुरा त्यस्तो थियो, गएर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना दिदी।
0: नमस्ते, कति टाइमले पाल्नु भयो?
5: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
0: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।

0: तरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौँको ठेक्का फुकियो।
1: ए के भो जौडी पो आइस त
0: दाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
1: भन् को त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश।

नेपाल सरकार विज्ञापन बोर्ड स्टार कलरिया तथा छोरामाई अटफिट प्रिन्टिङ प्रेस सोलुदूत कुण्डु नगरपालिका पाँच चल्लेरी स्कूल खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा छोरामाई अटफिट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबै सुन्दर हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालसा वाल मिक्सर मोनी सावर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203399 0385203060 मोबाइल नम्बर 9860321426 र 9841909250 न्यू स्टार कलरिया तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुन्नु

0: हाम्रो के दोस्तर पक्रिनु भएको सर?
1: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
2: हामी त जन्तीको कता हुनु सर?
1: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त, उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
0: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
1: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
2: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
1: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लगाएर बस्नुहोस्।
3: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
4: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौ।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
4: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
5: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
5: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
4: नेपाल सरकार विज्ञापन।

0: धूम्रपानका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले घाँटेको क्यान्सर छ, बाँचेर पनि म मरतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, स्वास्थ्य श्वास नै समस्या देखियो। धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।

0: मुख्य खबरका शीर्षकहरूबाट यो सहकारी दर्ता र शाखा विस्तार रोक्न सरकारी प्रतिवेदनको सिफारिश अहिलेको बेथिति समाधानपछि दर्ताको अधिकार पालिकालाई दिन सुझाव नवयुवा आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग झण्डै दुई तिहाई बहुमत पाएको सरकारले भोलि पहिलो बजेट ल्याउँदै सुशासन आर्थिक सुधार रोजगारी र शिक्षा प्राथमिकता संसद सचिवालयको तयारी पूरा नेपालमा नै हान्टा भाइरसको जोखिम नभए पनि सतर्कता आवश्यक निदान गर्ने सुविधा नभएकोले तत्काल पूर्व तयारी गर्न दिएको सुझाव
1: टेस्टमा एकदम समस्या छ भनेपछि त्यो टेस्टहरू चाहिँ कसरी सकेसम्म चाँडो उपलब्ध गराउन सक्छौँ
2: हामीले देख्यौँ नदेख्यौँ तर हामीसँग टेस्ट हुँदैन गरौँ हो
0: वर्ष तापक्रममा नयाँ रेकर्डको चेतावनी विश्व जलवायु संकट अझ गहिरिँदै गएको संकेत
3: र इन्डोनेसियालाई हराउँदै नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद छनौटको सेमी फाइनलमा कारा महिला भलिबल च्याम्पियनशीपको दोस्रो सेमी फाइनलमा नेपाल र इरानको खेल चल्दै
4: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
5: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकना जोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
4: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
5: यहाँ टियो अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्
4: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 सम्पर्क गर्नुहोला
6: मेरो कपडा प्याकिङ गरिदिन्छ सामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो
7: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
6: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु क्यान्सर विरुद्ध अवसरको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
8: फोन 057-494-333 493-555
9: मेरुडी निर्मिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना यस मेरुडे निर्मिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड
0: नेपाल दर्पणमा अब खबरको सिलसिला सहकारीमा भएको व्यतिथि जाँच बुझ आयोगले नयाँ सहकारी संस्था दर्ता नगर्न र शाखा थपको स्वीकृति रोक्न सिफारिश गरेको छ भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सार्वजनिक गरेको प्रतिवेदनले नयाँ सहकारी संस्था दर्ता नगर्न शाखा वा सेवा केन्द्र खोल्न स्वीकृति नदिन र एकभन्दा बढ़ी शाखा सञ्चालनमा रहेका सहकारीलाई हिसाब रापसाप गरी शाखा बन्द गर्न लगाउन सिफारिश गरेको हो को व्यतिथि व्यवस्थापन भएपछि सम्भाव्यता अध्ययन गरेर प्राधिकरणको सिफारिशमा पालिकालाई नै दर्ता गर्ने अधिकार सुम्पर्ने व्यवस्था अनिवार्य रूपमा लागू गर्नुपर्ने सुझाव दिएको छ स्वावलम्बन र पारस्परिक सहयोगको भावनामा सञ्चालन हुने यस व्यवसायको कार्यक्षेत्र संस्था दर्ताका बखत बढ़ीमा एउटा पालिका मात्र हुनुपर्ने उल्लेख छ नियामक निकायका पदाधिकारी तथा अभियान कर्मीले नै सहकारी सिद्धान्त र व्यवसायको दुरूपयोगमा सहयोग पुर्याएकोले नेपालभर कार्यक्षेत्र विस्तारको स्वीकृति दिएको प्रतिवेदनमा उल्लेख छ सहकारी ऐन 2014 को भावना विपरीत संस्था दर्ता गरेकामा जिम्मेवार अधिकृत तथा पालिकाका कर्मचारी बारे अनुसन्धान गरी कार्यवाही गर्न पनि आयोगले सिफारिश गरेको छ। मन्त्रालयले सहकारी अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउने ऐन तथा नियम संशोधन गर्ने र बचत फिर्ता तथा कर्जा असुलीलाई प्राथमिकतामा राखेर सुधारका काम अघि बढ़ाएको जनाएको छ।
3: यसैबीच नेपाली कांग्रेसले भदौ 23 र 24 गते भएको युवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसीले विज्ञप्ति निकालेर मानव अधिकार आयोगको प्रतिवेदनप्रति आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको धारणा समेत माग गरेको हो। यसअघि सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन अधुरो अपूर्ण भएको निष्कर्ष निकालेको कांग्रेसले मानव अधिकार आयोगको प्रतिवेदनलाई पनि अपर्याप्त भनेको छ। कांग्रेसले आन्दोलनको प्रारम्भिक चरण संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता शान्तिपूर्ण विरोध र सुशासनको मागसँग सम्बन्धित रहेको आयोगको निष्कर्षलाई सकारात्मक रूपमा लिएको छ। तर त्यसपछि आन्दोलनका नाममा योजनाबद्ध हिंसात्मक गतिविधि भएको सरकारी तथा निजी सम्पत्तिमा तोड़फोड़ आगजनी लुटपाट र हत्या घटनामा संलग्न व्यक्तिमाथि निष्पक्ष अनुसन्धान र कार्यवाही हुनुपर्ने माग गरेको छ। त्यसैगरी राज्य संयन्त्रबाट भएको अत्यधिक बल प्रयोग र मानव अधिकार उल्लंघन घटनामा संलग्न व्यक्तिहरूमाथि पनि संवैधानिक तथा कानूनी दायराभित्र रही कार्यवाही हुनुपर्ने कांग्रेसको धारणा छ। राष्ट्रिय मानव अधिकार आयोग संवैधानिक निकाय भएको र सर्वोच्च अदालतले समेत आयोगका सिफारिशहरू सरकारका लागि बाध्यकारी हुने नजिर स्थापित गरिसकेको उल्लेख गर्दै आयोगका सिफारिश कार्यान्वयन गर्न पनि कांग्रेसले सरकारसँग आग्रह गरेको छ।
0: सरकारले भोलि आर्थिक वर्ष 2083-84 लागि बजेट सार्वजनिक गर्दैछ। नवयुवा आन्दोलनपछिको चुनावमा झण्डै दुई तिहाई बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा सरकारको पहिलो बजेटप्रति सर्वसाधारणको विशेष चासो छ। अर्थमन्त्री डाक्टर स्वयं वाग्लेले राजसभाको वाचापत्रलाई आधार मानेर बजेट तर्जुमा गर्नुभएको छ। चालू आर्थिक वर्षको 19.64 अर्बको तुलनामा यसपटक 2-3 खर्ब बढ़ी अर्थात केही महत्वाकांक्षी कार्यक्रम सहितको बजेट आउने अपेक्षा छ। बजेटमा सुशासन, आर्थिक सुधार, रोजगारी, शिक्षा, स्वास्थ्य, प्रविधि र राज्य संरचना सुधारलाई मुख्य प्राथमिकतामा राखिँदैछ। राज्यपालले 10 वर्षभित्र नेपाललाई मध्यमाग भएको देश बनाउने, वार्षिक 7% आर्थिक वृद्धि हासिल गर्ने र 7 वर्षभित्र अर्थतन्त्रलाई 100 अर्ब अमेरिकी डलर बराबरको बनाउने लक्ष्य राखिसकेकोले त्यसै अनुसार बजेटमा कार्यक्रम समेटिँदैछन्। स्रोतको चाप भएकोले सामाजिक सुरक्षा भत्ता नबढ़ाइने भए पनि निजामती कर्मचारीको पारिश्रमिक वृद्धि र सबै सरकारी सेवा अनलाइन प्रणाली मार्फत उपलब्ध गराउने व्यवस्था बजेटमा समेटिन्छ। साथै भ्रष्टाचार नियन्त्रणका लागि गठित उच्चस्तरीय आयोगलाई पर्याप्त स्रोत उपलब्ध गराइने र कृषि, पर्यटन, ऊर्जा तथा सूचना प्रविधिलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा प्रस्तुत गरिने बजेट निर्माणमा संलग्न अधिकारीहरूले जानकारी दिएका छन्।
3: यसबीच संघीय संसद सचिवालयले बजेट पेश हुने भोलिको संयुक्त बैठकको तयारी पूरा गरेको छ। सिंहदरबारमा नयाँ र निर्माणाधीन संसद भवनमा अहिले प्रतिनिधि सभाको बैठक सञ्चालन भइरहेको बहुउद्देश्यीय हलमा नै भोलि दिउँसो 4 बजे संयुक्त बैठक राखिएको छ। बैठकमा प्रतिनिधि सभा चुनावपछिको नयाँ सरकारका अर्थमन्त्री डाक्टर सोमिन वाघेले बजेट पेश गर्नुहुनेछ। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यलाई पाउने 4 बजे उपस्थित हुन सूचित गरेको छ। संसद सचिवालयका प्रवक्ता इकराम गिरीले नयाँ भवनको प्रतिनिधि सभा कक्षमा संयुक्त बैठक चलाउने तयारी भए पनि अहिलेसम्म फिनिसिङ काम पूरा नभएकोले बहुउद्देश्यीय हलबाटै बजेट प्रस्तुति हुन लागेको जानकारी दिनुभयो।
0: काठमाडौँ उपत्यका मेयर्स फोरमले विद्यालयमा आइतबार पनि विदा दिने निर्णय फिर्ता लिन आग्रह गरेको छ।

उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन प्रसारण भइरहेको नेपाल दर्पणमा साथी भोजन र बस्नेतसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं।

0: संघले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै आवश्यक परे कानूनी प्रक्रियामा जान सक्ने चेतावनी समेत दिनुभयो। शिक्षा आयोग अनुसार विद्यालय वर्षमा 220 दिन सञ्चालन हुनुपर्छ, तर सरकारले अप्रत्याशित रूपमा आइतबार विदा दिने निर्णय गर्दा अध्ययन अध्यापन प्रभावित हुने अवस्था सिर्जना भएको उहाँको भनाइ छ। सरकारको निर्णयले विद्यालयहरू 190 दिन पनि सञ्चालन गर्न कठिन हुने देखिन्छ।
1: औषध नीतिभन्दा 6 दिन अघि नै भारतको केरलामा आइपुगेको मनसूनी वायुको गति सुस्त देखिएको छ। शुरूमा गति राम्रो भए पनि केही दिनदेखि पश्चिमी वायुले धकिएर मनसूनी वायुको गति कमजोर हुँदा अझै दक्षिण भारतसम्म आइपुग्न नसकेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार दक्षिणी बंगालको खाड़ीमा मनसूनको गति सुस्त देखिएकाले नेपालभित्रले मिति अनिश्चित भएको छ। सामान्यतया भारतको केरलामा मे 30 तारीकमा आइपुगेको मनसून त्यसको 12 दिनपछि नेपालको पूर्वी भागमा आइपुग्छ। यसपालि केरलामा 6 दिन अघि अर्थात मे 24 तारीकमा मनसून आइपुगेको थियो। केरलमा आउँदासम्म गति तीव्र रहे पनि पछिल्ला दिनहरूमा सुस्त बनेको हो। गएको वर्ष सर्दभन्दा 15 दिन अघि नै मनसून नेपाल प्रवेश गरेको थियो। नेपालमा अहिले पश्चिमी वायुले वर्षा गराइरहेको छ। यसपालि प्री मनसूनमा औसतभन्दा निकै बढ़ी पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा फागुन 17 गतिदेखि जेठ 17 गतिको अवधिमा 226 मिलिमिटर वर्षा हुन्छ, तर यसपालि हिजोसम्ममा 286 मिलिमिटर वर्षा भइसकेको छ। यो औसतभन्दा 125% धेरै हो। प्री मनसूनमा धेरै वर्षा भए पनि यस वर्षको मनसूनमा औसतभन्दा कम वर्षा र बढ़ी गर्मी हुने अनुमान छ। यसैबीच आज दिउँसोपछि सुदूरपश्चिमको मध्य पहाड़का केही क्षेत्रमा पनि पानी परेको छ। यस्तै गण्डकी बागमती र कोशी प्रदेशका केही ठाउँमा पनि पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। धनकुटाको पाखरी वर्षमा भने एक घण्टामै झण्डै 75 मिलिमिटर वर्षा मापन भएको छ।
0: उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा हान्ता भाइरसको नेपालमा जोखिम र पूर्व तयारी बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
2: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
3: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576711314 सम्पर्क गर्नुहुन अनुरोध छ।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र वसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ वसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ वसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
5: Better appliances got AC, cooler, sweep, cooker, induction, air fryer लगाए अन्य घरेलू सामान घर ल्याएर त हेर्नुहोस् सफाई पनि भन्नु रहेछ। मलाई त बेसको पानी लागिसकेको छ। Better appliances, बेसको पानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नयाँ सहकारी दर्ता र शाखा विस्तार रोक्ने सरकारी प्रतिवेदनको सिफारिश, अहिलेको व्यथिति समाधानपछि दर्ताको अधिकार पालिकालाई दिने सुझाव, नवयुवा आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने कांग्रेसको माग, झण्डै दुई तिहाई बहुमत पाएको सरकारले भोलि पहिलो बजेट ल्याउँदै सुशासन, आर्थिक सुधार, रोजगारी र शिक्षा प्राथमिकता, संसद सचिवालयको तयारी पूरा, भारतको केरला आए पनि मनसून वायुको गति सुस्त बन्यो, नेपाल भित्र नीति अनिश्चित लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा बाँकी प्रसंग, झण्डै दुई महिना अघि न्यूजील्याण्डको जहाजमा रहेका महान्ता भाइरस देखिएसँगै विश्वमा यसको चर्चा छ। जहाजमा रहेका पाँचजना महान्ता भाइरस संक्रमण भएकामा तीनजनाको ज्यान गएको थियो। संक्रमण पुष्टि हुँदा जहाजमा भएका झण्डै 150 जनालाई आवश्यक क्वारेन्टीनमा राखेर परीक्षण गरेको भए पनि त्यसअघि जहाजबाट झरेकाहरू मध्ये धेरैजना अझै सम्पर्कमा आइसकेका छैनन्। नेपालमै अहिलेसम्म हान्टा भाइरस देखिएको छैन भने निदान गर्न सक्ने सुविधा पनि उपलब्ध छैन। हान्टा भाइरस कस्तो भाइरस हो भनेर साथी सम्झना महाजनले संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीलाई सोध्नु भएको छ।
6: यो अब एक किसिमको जुनोसिस भन्छ अङ्ग्रेजीमा, त्यो भनेको चाहिँ निश्चित किसिमका जनावरहरूमा प्राकृतिक रूपमा रहने भाइरस कहिले काहीँ अब मानिसहरूमा संक्रमण भएर अनि मानिसहरूलाई पनि लाग्न सक्छ होइन। यो चाहिँ मुसाको दिशा पिसाबहरू होइन सम्पर्कमा आयो कुनै कारणले त्यसलाई छोइयो होइन वा दिशा पिसाबका कणहरू चाहिँ हावामा तैरिएको र त्यसलाई चाहिँ कुनै तरिकाले सासले तानिने होइन त्यो त्यो मुखतिर होइन घाँटीतिर पुग्यो भने संक्रमण हुन्छ।
7: सामान्यतया चाहिँ अब हान्टा भाइरस भइहाल्यो भने चाहिँ यो लक्षण चाहिँ हो है भनेर पहिचान चाहिँ कसरी गर्ने?
6: सुरुमा त्यो ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन्छ अनि वाकवाकी लाग्ने अनि बिस्तारै त्यो कमजोरी एकदम बढ्ने, एकदमै शिथिल हुने एउटा निश्चित समूहलाई थोरै मान्छेहरूलाई चाहिँ हार्ट फेलियर मुटुले चाहिँ रगत अगाडि पम्प गरेर ढाकेर ल्याउन सक्दाखेरि होइन ब्लड प्रेसर कम हुने, कमजोरी हुने, फोक्सोमा पानी जान्ने, रगतमा अक्सिजन कम हुने, सास प्रश्वासमा समस्या हुने, हेर्दा सामान्य जस्तो देखिने मान्छे एक्कासी होइन सासहरू गएर हुने अवस्थामा पुग्छन्। त्यो चाहिँ एउटा हान्टा भाइरसको एउटा अलिकति विशिष्ट खालको लक्षण हुनु होइन। जटिल लक्षणहरू देखि गएपछि पहिचान गर्दा चाहिँ ढिलो भइसक्छ त्यहाँनिर होइन
7: केबाट सर्दो रहेछ।
6: लक्षण भएका मान्छेले बडा मात्रै सरेकोन लक्षण सुरु हुँदा दिन अगाडि देखिने अरूलाई सर्न सक्ने इन्डियन केसहरू देखिने भनेको चाहिँ जुनसुकै भाइरस अथवा किराणुहरू शरीरमा संक्रमण हुँदाखेरि तपाईँलाई शरीरमा किराणु प्रवेश गरिसकिन्छ, उसको शरीरका रोग प्रतिरोधी प्रणालीका कोषहरूसँग लडाइँ भइरहन्छ तर शरीरमा लक्षण देखिसकेको छैन, त्यो अवधिलाई इन्क्युबेसन पिरियड भनिन्छ होइन। अब यो हान्टा भाइरसको केसमा इन्क्युबेसन पिरियड एकदमै लामो हुन्छ होइन, यो 6-8 हप्तासम्म हुनसक्छ। अधिकांशलाई चाहिँ 2-3 हप्ताभित्रै लक्षण देखिन्छ भने इन्क्युबेसन पिरियड उनीहरूको लागि 2-3 हप्ता अधिकांश मान्छेको त्यही नै हुन्छ। हान्टा भाइरस विरुद्धको अर्को एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने निको भइसकेपछि पनि शरीरको विभिन्न अङ्गमा चाहिँ लामो समयसम्म त्यो भाइरसको रिजर्भ चाहिँ हुन सक्दो रहेछ भन्ने चाहिँ देखिनुहुन्छ कि अन्डरकोषमा चाहिँ यो भाइरस बसिरहने अनि समय त यौन सम्पर्कबाट 6 महिनापछि पनि छ नि भर्खरै प्रकाशित हान्टा भाइरसमा एउटा रिपोर्टमा पनि छ।
7: विशेष गरेर सरकारले गर्नुपर्ने पूर्व तयारी चाहिँ के सुझाव दिनुहुन्छ?
6: अहिले चाहिँ विश्वभरि कहाँ कहाँ के भइरहेछ, कुन कुन देशमा कस्तो किसिमका अपडेटहरू आइरहेछन् त्यसमा अप टु डेट हुनु पर्यो।

0: रेटमा एकदम समस्या छ, एन्टिभाइरसको टेस्टहरू चाहिँ उपलब्ध छैन नै जस्तो लाग्छ होइन अहिलेसम्म। भनेपछि त्यो टेस्टहरू चाहिँ हामी कसरी सकेसम्म चाँडो उपलब्ध गराउन सक्छौँ होइन, यहाँ रोगी देखौँ नदेखौँ तर हामीसँग टेस्ट चाहिँ हुनु पर्यो होइन। एउटा मात्रै सम्भावित संक्रमित मान्छे होइन हाम्रो देशमा आइपुग्यो भने उसलाई राख्ने ठाउँ, त्यो राख्ने ठाउँको टिम, त्यो ठाउँको स्टाफहरूलाई कस्तो किसिमको ट्रेनिङ दिने, त्यहाँ कस्तो कस्तो प्रोटोकलहरू चाहिँ हामीले लागू गर्ने, तयारी अवस्थामा राख्ने, अब आर्मीले जसरी हामीले कन्नुबाट आउने दैनिकहरूलाई चाहिँ क्वारेन्टिनमा राख्छ भनेको छ, त्यस्तो किसिमको चाहिँ तयारी हुनु पर्ने।
1: व्यक्तिलाई र समुदायलाई सुरक्षा सतर्कता अप्नाउनु चाहिँ के कस्ता सुझाव चाहिँ दिनुहुन्छ?
0: एन्टी भाइरस त्यसमा त अहिले हामी एकदम सुरक्षित छौँ भन्नुपर्छ होइन, त्यसमा त सबैले अलिकति समाचारहरू सुन्ने अनि सही जानकारी लिने। मैले अहिले नै पनि अलिअलि फेक न्युजहरू आइरहेको सुन्छु, फेक न्युजबाट पनि एकदमै सावधान हुनु पर्यो, आधिकारिक स्रोतहरू मात्रै फलो गर्नु पर्यो अनि आफूले फेरि त्यसलाई फैलाउने काम चाहिँ गर्नु भएन, आधिकारिक निकायमा त्यो चिजको पुष्टि भएको छैन भने चाहिँ तपाईँले आफूले त्यसलाई सेयर गर्नु भएन।
2: उहाँ हुनुहुन्थ्यो संक्रामक रोग विशेषज्ञ डाक्टर अमित सुवेदी। रूपाल दर्पणमा खबरकै सिलसिला, देशको पहाड़ र हिमाली क्षेत्रमा पूर्वाधार निर्माण र सेवा प्रवाहको प्रति व्यक्ति लागत बढ़ने क्रम तीव्र बनेको छ। सरकारले हिजो सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 82-83 अनुसार ग्रामीण क्षेत्रको जनसंख्या घट्दै र शहरी क्षेत्रको जनसंख्या बढ़दै जाँदा यस्तो अवस्था आएको हो। उच्च जनघनत्व रहेको तराई मध्य क्षेत्रमा ठूला पूर्वाधार आयोजनामा थप लगानी गर्नुपर्ने आवश्यकता पनि सर्वेक्षणले देखाएको छ। गाउँबाट शहरतर्फ बसाइ सराई बढ़दै जनसंख्याको भौगोलिक संरचनामा उल्लेखनीय परिवर्तन देखिएको छ। सर्वेक्षण अनुसार देशको झण्डै 17% भूभाग ओगटेको तराई मध्य क्षेत्रमा 53.7% जनसंख्या बसोबास गर्छन् भने पहाड़ी तथा हिमाली क्षेत्रमा 46.3% जनसंख्या रहेको छ।
3: यसरी सरकारले सिंचाई योग्य क्षेत्रफल 15,90,000 हेक्टरमा आएको दावी गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको मन्त्रालयगत प्रगति विवरण अनुसार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सही स्तरमा सञ्चालन गरेको आयोजनाबाट सिंचाई सुविधा 15,90,388 हेक्टरमा पुगेको, चालू आर्थिक वर्षको साउनपछि 2,557 हेक्टर सतह सिंचाईको मर्म सम्भार र 174 हेक्टर नयाँ सतह सिंचाई प्रणाली विस्तार भएको मन्त्रालयले जनाएको छ।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागो हिल्स, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
4: यस्तो समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्।
5: हाम्रा सेवाहरू
4: ओपीडी सेवा,
5: विशेषज्ञ ओपीडी सेवा,
4: निशुल्क औषधि वितरण,
5: सशुल्क फार्मेसी सेवा,
4: फिजियोथेरापी सेवा,
5: अकुपंचर सेवा,
4: योग परामर्श सेवा,
5: क्रियाकल्प सेवा,
4: पूर्वकर्म पञ्चकर्म सेवा,
5: छार सूत्र सेवा,
4: जलौका सेवा,
5: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
4: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
5: विस्तृत जानकारीका लागि
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6690-98514-2463।
6: हर घर एक भविष्य, हर घर में प्रकट एक युवा, बनु साक्षी गाथा रामायण को नेपाली भाषा में हरेक बिहार शुक्रवार रात 8 बजे मात्र विश्व को संबंधित टीवी में।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। पोखराको पृथ्वी चोकमा नेपाली कांग्रेस नेकपा एमाले सरकारी जग्गा कब्जा गरेर बनाएका भवन पोखरा महानगरपालिकाले डोजर लगाएर भत्काइदिएको छ। पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गामा कांग्रेसले एमाले भातृ संस्थाका नाममा भवन बनाएर 20 वर्षभन्दा बढ़ी समयदेखि भाडामा लगाउँदै आएका थिए। महानगरले पटक पटक सूचना जारी गर्दा पनि भवन खाली नगरेपछि वैशाख 4 गते कार्यपालिका बैठकले 35 दिन अन्तिम सूचना दिएको थियो। निर्धारित समयभित्र भवन नहटाएपछि डोजर चलाएको महानगरपालिकाले जनाएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सरकारी र सार्वजनिक जग्गाको अतिक्रमण हटाउन सर्वदलीय सहमति भएको बताउँदै यो अभियान त्यही सहमतिका आधारमा अघि बढ़ाएको बताउनुभयो। अब भत्काएका भवनको जग्गामा भित्री सड़क 2 लेनको बनाउने महानगरको योजना छ।
2: गुल्मीमा दल परिवर्तन गरेपछि 2 वडा अध्यक्ष पदमुक्त भएका छन्। मुसिकोट नगरपालिका वडा नम्बर 2 वडा अध्यक्ष रविन्द्र केसी र धुरकोट गाउँपालिका वडा नम्बर 3 वडा अध्यक्ष पदम बहादुर विष्ट आफूनिर्वाचित भएको दल कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा प्रवेश गरेपछि पद खोसिएको हो। निर्वाचन आयोगले आज सूचना निकालेर नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेका कारण पदमुक्त भएको जानकारी दिएको छ। राजनीतिक दल सम्बन्धी ऐन 2073 अनुसार निर्वाचित जनप्रतिनिधिले दल त्याग गरी अर्को दलमा प्रवेश गरेमा पद स्वतरिक्त हुने व्यवस्था छ।
3: नेपाल उद्योग वाणिज्य महासंघले ईन्धन तथा निर्माण सामग्रीको अप्रत्याशित मूल्य वृद्धिका कारण निर्माण उद्योग गम्भीर संकटमा परेको भन्दै निर्माण व्यवसायहरूको मागप्रति पूर्ण ऐतिबद्ध जनाएको छ। महासंघले निर्माण उद्योगलाई धराशय हुनबाट जोगाउन सरकारले तत्काल न्यायोचित मूल्य समायोजनको व्यवस्था गर्नुपर्ने माग गरेको छ। आज महासंघले निकालेको विज्ञप्तिमा देशको आर्थिक गतिविधि तथा पूर्वाधार विकासको मेरुदण्डको रूपमा रहेको निर्माण उद्योग अहिले ऐतिहासिक कठिन अवस्थाबाट गुज्रिरहेको उल्लेख छ। मध्यपूर्वमा युद्ध शुरू भएपछिको अवधिमा निर्माण व्यवसायहरूले झण्डै 10 अर्ब रूपियाँभन्दा बढ़ी नोक्सानी बिहोर्नु परेको महासंघले जनाएको छ।
2: 8 महिनापछि बाढ़ीले ध्वस्त पारेको बीपी राजमार्ग पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढ़ेको छ। गएको वर्षको बाढ़ी र पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको 30 किलोमिटर सड़क खण्डमा क्षति पुर्याएको थियो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा राजमार्गको स्तरोन्नति सहित पुनर्निर्माण अघि बढ़ेको हो।
3: नेपाल दर्पणमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघले आउँदो 5 वर्ष विश्वका लागि थप तातो र नयाँ तापक्रम रेकर्डहरू कायम हुने चेतावनी दिएको छ। विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओका अनुसार सन् 2026 2030 5 वर्षीय औसत तापक्रम पूर्व औद्योगिक औसतभन्दा 1.5 डिग्री सेल्सियस माथि पुग्ने सम्भावना 75% रहेको छ, जसले विश्व जलवायु संकट अझ गम्भीर गएको संकेत गर्छ। अहिलेसम्म अभिलेख गरिएका सबैभन्दा तातो 11 वर्ष सन् 2015 यता मात्रै देखिएका छन्। डब्ल्यूएमओले सन् 2031 अगाडि नै नयाँ सबैभन्दा तातो वर्ष घोषणा गर्नुपर्ने अवस्था आउन सक्ने जनाएको छ। प्रतिवेदनका प्रमुख लेखक लियन हर्मनसका अनुसार सन् 2026 अन्त्यतिर एलनियो विकास हुने पूर्वानुमान छ, जसले सन् 2027 अर्को कृतिमा नै तातो वर्ष बनाउन सक्छ। यसअघि सन् 2024 तापक्रम पूर्व औद्योगिक औसतभन्दा 1.55 डिग्री सेल्सियस भन्दा माथि पुगिसकेको थियो। प्रतिवेदनले आर्कटिक क्षेत्रमा तापक्रम वृद्धि विश्व औसतभन्दा झन तीव्र हुने चेतावनी पनि दिएको छ।
2: इजरायली सेनाले दक्षिणी लेबनानमा पुनः हवाई आक्रमणलाई तीव्र पारेको छ। इजरायल डिफेन्स फोर्सेज हिजबुल्लाह लड़ाकू समूहका संरचनाहरूलाई निशाना बनाएर लेबनानको प्रमुख शहर टायरसहित विभिन्न क्षेत्रमा बमबारी गरिरहेको बीबीसीले जनाएको छ। लेबनानको राष्ट्रिय समाचार संस्थाका अनुसार बिहिबार बिहान मात्रै 3 पटक इजरायली हमला भएको छ। इजरायली सेनाले सीमावर्ती क्षेत्रका बासिन्दालाई जारानी नदीबाट उत्तरतिर जान उर्दी जारी गरेको छ। यो आदेशले लेबनानको झण्डै 14% भूभाग ओगट्छ। लेबनानी सरकारका अनुसार एउटा परिवारमाथि ड्रोन प्रहार हुँदा बालबालिका सहित 6 जनाको ज्यान गएको छ। इजरायल र हिजबुल्लाह दुवैले गएको अप्रिल 17 तारीखमा लागू भएको युद्धविराम एकअर्काले उल्लंघन गरेको आरोप लगाइरहेका छन्। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार लडाई शुरू भए त्यहाँ कम्तीमा 3213 जनाको ज्यान गइसकेको छ। अन्तर्राष्ट्रिय रेडक्रसले दक्षिणी लेबनानको अवस्था निकै गम्भीर रहेको चेतावनी दिएको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट समूहमा नेपाल समूह बीको विजेता बन्दै सेमी फाइनलमा प्रवेश गरेको छ। मलेसियाको कुआलालम्पुरमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले इण्डोनेसियालाई 4 विकेटले हरायो। इण्डोनेसियाले दिएको 114 रनको लक्ष्य नेपालले 19 ओभर 3 बलमा 6 विकेट गुमाएर भेटायो। नेपालका कप्तानले इन्दु वर्माले नट आउट 42, सोनी पाखरेले 29, सीता राणा मगरले 6 बलमा नट आउट 13 रन बनाए। यसअघि टस जितेर ब्याटिङ गरेको इण्डोनेसियाले 20 ओभरमा 4 विकेट गुमाएर 113 रन बनायो। नेपालका मनिषा नेपालीहरूले दुई रियाज शर्माले एक विकेट लिए। नेपालले सोह्र चरणको पहिलो खेलमा चीनलाई 19 रनले हराएको थियो। समूह बीबाट चीन उपविजेता बन्दै सेमी फाइनलमा पुग्दा इण्डोनेसिया बाहिरिएको छ। यस्तै समूह एबाट थाइल्याण्ड समूह विजेता र मलेसिया उपविजेता बन्दै सेमी फाइनलमा पुगेका छन्। यो समूहबाट हङकङ बाहिरिएको छ। अब नेपालले सेमी फाइनलमा मलेसियासँग खेल्नेछ। यो खेल जितेमा नेपाल एसियाली खेलकुदमा सरल हुनेछ। यो खेल पराजित भएमा तीसरो स्थानका लागि खेल्ने मौका पाउनेछ। यस्तै अर्को सेमी फाइनलमा थाइल्याण्ड र चीन खेल्नेछन्। प्रतियोगिताका शीर्ष तीन टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि सरल हुनेछन्।
2: खेलकै अर्को खबरमा सिंगापुरमा हुने एसियाली खेलकुद छनौट खेल्न जाने नेपाली क्रिकेट टोलीको विदाय भएको छ। नेपाल क्रिकेट संघ क्याम्पले आज काठमाडौँमा कार्यक्रम गरी नेपाली टोलीको विदाय गरेको हो। आज आइतबारदेखि जेठ 25 गतेसम्म चल्ने प्रतियोगितामा 8 देश सहभागी छन्। समूह एमा नेपाल सहित मलेसिया र चीन छन्। समूह बीमा आयोजक सिंगापुर, ओमान, हङकङ र बहराइन छन्। दुवै समूहको शीर्ष दुईमा रहने टोली एसियाली खेलकुदमा छनौट हुनेछन्। उद्घाटन खेलमा नेपालले आइतबार चीनसँग खेल्नेछ।
3: नेपाल इरानसँग पराजित भएको छ। त्रिपुरेश्वरको दशरथ रंगशाला कवरहरूमा आज भएको खेलमा नेपाल इरान सँग 3-0 सोझो सेटमा पराजित भयो। इरानले पहिलो सेट 25-20, दोस्रो सेट 25-15 र तेस्रो सेट 25-11 जित्यो। अब इरानले फाइनलमा भोलि काजकिस्तानसँग खेल्नेछ। आज भएको पहिलो सेमी फाइनलमा भारतलाई सोझो सेटमा हराउँदै काजकिस्तान फाइनलमा पुगेको हो।
2: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: सहकारी दर्ता र शाखा विस्तार रोक्न सरकारी प्रतिवेदनको सिफारिस। अहिलेको बेचबी समाधानपछि दर्ताको अधिकार पालिकालाई दिन सुझाव। नव युवा आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग।
2: झण्डै दुई तिहाई बहुमत पाएको सरकारले भने पहिलो बजेट ल्याउँदै सुशासन, आर्थिक सुधार, रोजगारी र शिक्षा प्राथमिकता। संसद सचिवालयको
3: भाइरसको जोखिम नभए पनि सतर्कता आवश्यक। निदान गर्ने सुविधा नभएकाले तत्काल पूर्व तयारी गर्न विज्ञको सुझाव।
2: आउँदो 5 वर्ष तापक्रममा नयाँ रेकर्डको चेतावनी। विश्व जलवायु संकट आज घटिँदै गएको संकेत।
3: इण्डोनेसियालाई हराउँदै नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद छनौटको सेमी फाइनलमा। गाँधा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल इरानसँग पराजित।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी गजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छ। शरीरलाई स्वस्थ राख्नु प्रशस्त पानी।

0: connects to your heart. Zulu FM 101.2 MHz.
1: प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम जागृति कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

अर्को तिर विचरा सुन्दी चलाइने उसलाई विक्रान्त भन्ने युवकले उसको गरिबी अज्ञानता यौवन अवस्थाको फाइदा उठाउँदै लालच र प्रलोभन देखाएर दुई गर्ने बाहनामा भारतको देश समयमा बेचिदिएको छ।

0: को हुनुहुन्छ घर? धनिसरा नानी? ए धनिसरा नानी,
1: हजुर,
0: म हौलाई कि दाई के?
1: ए दाई, नमस्कार छ है। अनि कताबाट छ दाई?
0: सधैँभरि चिठी आएन भनेर सोधिरहनु हुन्थ्यो, तर जहिले पनि रित्तो हात फर्काउनु पर्थ्यो। आज त म आफू चिठी पुऱ्याउन आएको नि। ल त नानी, अरू ठाउँमा पनि चिठी पुऱ्याउनु छ, म गए पनि।
1: हस् दाई। ए साँच्चै, मैले त पानी पनि सोधिनँ दाई, चिया सिया खाएर जान पाए हुन्छ नि।
0: हो हो बहिनी, पछि खाँदै गरौला, अहिलेलाई हतार छ, म गए पनि।
1: आमा, ए आमा, किन र किन त्यसरी चिच्चायो कि? हेर्नुहोस् न, हजुरको छोराको चिठी आएको छ कि। ए हो र, खै खै ले त चिठी त आएको छ आमा, तर कसले पढिदिन्छ र खै? तिमी हुलाकी बाबुलाई पढिदिन भनेको भए त हुन्थ्यो नि। हो त साँच्चै, कस्तै बिर्सेको, बोर्ड मास्टरले नानीलाई बोलाएर आउँछ आमा। अँ साँच्चै, जाउँ न त, बरु स्कुलतिर गइसकिन होला। ओहो, कुरा गर्न नपाउँदै मास्टरनी नानी त टुक्लुक्क आइपुग्नु भयो। नमस्कार है आमा।
2: नमस्कार नानी, सन्चै हुनुहुन्छ?
1: सन्चै आमा। आई त निकै राम्रो रहेछ नानी, हजुरको नाम लिने बित्तिकै आइपुग्नु भयो।
2: हो र,
1: के कुराले मेरो नाम लिनुभएको त भाउजू?
2: हजुरको दाईको चिठी आएको रहेछ, त्यही भएर हजुरले पढिदिनुहुन्छ कि भनेर नि नानी।
1: ए नहेर, अस्ति मात्रै चिठी आएन भनेर आतिँदै हुनुहुन्थ्यो, नभन्दै आज त आइहाल्यो नि भनेकै त थिएँ। आउँछ होला, आत्तिनु पर्दैन भनेर, खै दिनुहोस् त, म पढिदिन्छु।
2: दिनुहोस् नानी। श्रीमान श्रीमतीको गोप्य चिठी खै कसरी पढ्ने हो? कमसे कम चिठीसम्म लेख्नु पर्ने पत्नी त हुनुपर्छ क्या भाउजू?
1: खै के गर्नु नानी, सानो छँदा बाबुआमाले पढाएनन्, अब कसरी पढ्ने यो उमेरमा?
2: पढ्नमा उमेरले केही गर्दैन भाउजू, आफूले चाँदो मिलाउन सक्नु पर्यो त्यति मात्र हो।
1: सुन्नुहोस् त भाउजू, म पढ्छु है।
2: परम पूज्य आमा, म परदेशी छोराको तर्फदेखि शिर मिहुराई कोटि कोटि ढोक्छ, मेरी प्यारी देवी जस्ती धनिसरा, धेरै धेरै माया अनि लाखौं लाख शुभ आशीर्वाद। गाउँघरका इष्टमित्र, छरछिमेकी र दाजुभाइ सबैमा साइनो अनुसार ढोग नमस्कार छ, साथै मास्टरनी बहिनी उजेलीलाई पनि मेरो माया र धेरै धेरै सम्झना छ। हेर्नुहोस् न भाउजू, सबैलाई सम्झिनु भएको छ दाइले।
1: खै चिठी पनि कुन शब्दबाट शुरू गरौं, लेख्न सकिएको पनि छैन।
2: धनिसरा, सायद तिम्रो अगाडि उभिएर त तिमीसँग माफ माग्न पनि सक्दिन होला, अझ भनौ भने तिमीसँग माफ माग्ने अधिकार पनि छैन मसँग।
1: के भनेको होला यस्तो?
2: तिमीले हिँड्ने बेला मलाई नजान कस्तो बिन्ती गरेकी थियो, आमाले पनि कति सम्झाउनु भएको थियो, तर त्यति बेला मलाई कुनै के भएको माथ चढेरै होला। विदेशमा आएर प्रशस्त धन कमाएर सुखसँग बस्ने र तिमीलाई राम्रा राम्रा गहना र कपडाले सजाउने अनि बुढी भएकी आमाको सेवा गरेर बस्ने कस्तो सपना साँचेको थिएँ, त्यो मनमा मात्र सीमित भयो। तर आज ती सपना सबै भकाभुङ्ग भए, सिसा फुटेसरी एकैचोटि झरम झुरुङ्ग भए।
1: भाउ नानी, मेरो छोरालाई के भएछ त्यस्तो? बिरालो मुलुकमा खडा पो परेछ कि क्या हो? काम गर्न नसके फर्केर आउनु हुन्थ्यो बरु।
2: नातिनुहोस् न आमा, चिठी पढ्दैछु त्यसरी आत्तिन कहाँ हुन्छ र? आफ्नै बुद्धि बिग्रिएपछि कसलाई दोष दिएर हुँदो रहेछ र?
1: बिचरा
2: आमा, तपाईँको अवस्था कस्तो भएको छ होला? छोरो आउने मूलबाट हेरेर बसिरहनु भएको छ होला। अनि धनिसरा, भारी झिल्की थियो, अब त हलुङ्गी पनि भयो उसले। न अभागीको नासो,
1: खै देख्न पनि पाउँछु कि पाउँदिन? अरे कस्तो सोचेको होला, के भएछ र हो? ल्याउन नानी, छिटो पढ्नुहोस् न।
2: घरबाट आएपछि दुई चार महिना राम्रोसँग काम गरेको थिएँ, पैसा पनि राम्रै कमाई भएको थियो। त्यसपछि दिन दशा लागेर हो या मति बिग्रिएको हो, साथीको लहलहीमा लागेर जानु नहुने ठाउँमा गइएछ। दिदी भन्दा पनि पवित्र मेरी धनिसरालाई धोका दिएर कहाँ न कहाँ कि चिन्नु न जान्नु कि महिलाको बाहुपासमा फस्न पुगेछु। अनि त मैले घर परिवार नोकरी सबै बिर्सेर रात दिन रक्सी र यस्तै यस्तै लतमा लागेर भएको पैसा जति सक्न पुगे।
1: हे भगवान, के सुन्नु पर्यो नि यस्तो? मेरो देउता जस्तो छोरालाई कुन चक्र लागेर बिगारेछ नि?
3: केही समय बाटो बिराए पनि अब त होस खुलेको छ नि। नरुनुहोस् न तपाईँहरू, म चिठी अगाडि बढाउँछु। नरुनुहोस् त।
2: एक दिन राति म जब कोठामा आउँदै थिएँ, अचानक मलाई गाडीले ठक्कर दियो, म बेहोश भएछु।
3: भाउजू नरुनुहोस् त एकछिन, डाक्टरले मलाई अस्पताल लगेछन्। जब मलाई होस आयो तब मैले थाहा पाएँ मलाई त कहिल्यै सन्चो नहुने रोग एड्स हुनेछ।
2: माथिनुहोस् त, घरि गर्नुहोस् त भाउजू। आमा, पहिले चिठी त पुरै पढौ न, त्यसरी नरुनुहोस् त भाउजू। त्यसो काटिएर कहाँ हुन्छ? पहिला चिठी त पुरै पढौ न। जब यो सबै थाहा पाएँ, यो सब मेरो लापरवाही र बेहोसीले नै भएको ठहर गरे। गलत संगत र यौवनको उन्मादलाई रोक्न नसक्दा आफ्नै जिन्दगी आफैले उजाड बनाए। मेरो आफ्नो जिन्दगी त बर्बाद भयो भयो, मेरी बुढी आमाको बुढेसकालको टेक्ने लक्ष्मी बाँच्यो। मेरी धनिसरा, तिम्रो जीवनका हरेक रहर र खुसीहरू सबै चकनाचुर भए। अनि भर्खरै यस पृथ्वीमा पाइला टेकेको त्यो अबोध बालकको जन्मले बाबु बिनाको टुहुरो सरी भयो। यी सब कुरा जानेपछि मैले आफूलाई सम्हाल्न सकिन र पृथ्वीको भार अनि सबैको घृणा र अपमानको पात्र ठानेर बाँच्ने रहर मरेर गयो। म किन बाँच्ने? कसका लागि बाँच्ने? यही कुरा सोचेर आत्महत्या गर्न खोजे, तर मेरो साथीहरूले मलाई मर्न दिएनन्। साथीहरूले धेरै सम्झाए मलाई, म जस्तै बाटो बिराएकाहरूलाई उपकार गर्ने संस्था रहेछ। त्यहाँका सहयोगीहरूले मेरो बाँच्ने आशा जगाइदिए र मलाई घर जानुपर्छ भनेर धेरै सम्झाए। त्यसैले म जति सुकै पापी भए पनि, यो कहिल्यै नमेटिने कालो दागले पुरिएको भए पनि, जति सुकै घृणा र अपमान सहनु परे पनि, म घर फर्कने विचार गरेको छु। आमा देख्नुभयो, आउँदै त हुनुहुन्छ नि तपाईँको छोरा। आमा धनिसरा, मेरो कहानी सुनेर कत्तो पनि मन सानो नपार्नु, मेरो लागि दुई थोपा आँसु पनि नझार्नुहोला, किनकि म जस्तो कर्तव्य बिर्सिएको मान्छेलाई माया गर्नु व्यर्थ छ। मैले त मेरो मन ढुङ्गा भन्दा पनि साह्रो बनाएको छु, त्यसैले तपाईँहरूले पनि मनलाई डह्रो बनाउनुहोला। घर आउन त खोजेको छु, तर साथमा दुई पैसा छैन। एक महिनापछि दुई तीनजना नेपाली साथीहरू घर आउँदैछन्। मेरो लागि चन्दा उठाएर भए पनि उनीहरू सँगै लिएर आउने भनेका छन्। त्यसैले म आउँछु आमा, जसरी पनि आउँछु। मलाई एचआईभी भएको भनेर सारा गाउँले छिछिर दुरदुर गर्नेछन्। मेरा कारणले तपाईँहरूले पनि धेरै अपमान र घृणा सहनु पर्नेछ। तैपनि ती सबै अपमानहरू सहेर पनि म आउनेछु आमा। म मेरो गल्तीको प्रायश्चित गर्नका लागि पनि मेरो जन्मस्थलमा नै फर्किनेछु आमा। धन कमाउन भनेर आएको मान्छे एचआईभी एड्सको कोसी नै लिएर आउनु पर्ने अहिले मेरो बाध्यता छ। तर पनि अझै हरेस खाएको छैन, मर्नु त एक दिन सबैले पर्छ। कोही छिटो मर्छन्, कोही ढिलो। त्यसैले जतिसम्म म बाँच्छु त्यति बेलासम्म म जस्तै बाटो बिराएकाहरू र बाटो बिराउन खोज्नेहरूको सहयोग गरेर बाँच्छु। ममा अझै केही गुमेको छैन। मैले सुन्ने गरेको थिएँ यो रोग सँगै बस्दा र छुइँदा पनि सर्छ भनेर, तर त्यो सब गलत रहेछ। घरमा आई एकै ठाउँमा बस्दा यो रोग सर्दैन, त्यसैले मैले जे जति गल्ती गरे त्यसको फल त पाइसकेको छु। तपाईँहरूले मलाई के सोच्नुहुन्छ, के गर्नुहुन्छ, त्यो त म भन्न सक्दिन। खै कति लेखौं यी मनका व्यथाहरू। त्यसैले अरू कुरा घरमै आएपछि भनौला अहिलेलाई यति मात्र। उही बाटो बिराएको कर्तव्य भुलेको धनवीर मलेसिया।
1: मास्टरनी नानी के सोचेकी थिए के भयो यस्तो?
2: सबै सोचे जस्तो पुगेर फुले जस्तो फल्ने भाइ यो संसार यस्तो किन हुन्थ्यो रामा? मानिसले जे जस्तो परे पनि सहनुपर्छ।
1: कस्तो अभागी रहेछु, बिहेमा माइतमा छँदा पनि शुक्रवारले कहिले जानेन। सोटी मामाको टुक्काई दुई छाक राम्रो व्यवहारी खाना पनि पाइएन। लेखपट गर्न र रमाइलो गर्न त परै जाओस्। बिहे गरेपछि साह्रै माया गर्ने श्रीमान र जन्मदिने आमा जति सासु पाएर अब त दुःखको दिन गएछ कि भनेर कस्तो खुसी भएकी थिए। तर त्यो खुसी एक वर्ष पनि टिकेन नानी। बुहारी किन हरस खाएकी तिमीले? म पट्टि पुग्न आँटेकी बुढी मान्छेले त मन थामेकी छु। अझै आफू बाँच्न सक्छु भन्ने आँट गरेकी छु भने तिमी त भर्खरै पो छौ। अझैसम्म त म छु नि, म हुँदासम्म तिमी एक्लै हुन्न। त्यसपछि नाति पनि त हुर्केला नि। तर त्यति हो, मैले राम्रोसँग सम्झाउन नसकेर होला तिम्रो लोग्नेले बाटो बुलाए। यो नातिलाई भने बेलैमा सम्झाएर बाटो बुढाउन दिन हुँदैन।
2: हो भाउजू, देख्नुभयो आमाले कस्तो गाह्रो कुरा गर्नुभयो। यस्तो हिम्मत र आँट भएकी र यति विधि माया गर्ने अभिभावक पाउनु भएको छ, हिम्मत हार्नु हुँदैन भाउजू।
1: खै कसरी हिम्मत नहार्नु नानी, जुन आफ्नो भन्नेको नै त्यो अवस्था भएपछि।
2: हेर्नुहोस् भाउजू, यसरी हुँदैन दाई अहिले केही गर्न नसक्ने त हुनु भएको छैन नि। उहाँको रहर इच्छा आकांक्षामा केही पनि कमी आएको छैन। तर यो एउटा सरुवा रोग हो, त्यसैले असुरक्षित किसिमले यौन सम्पर्क राख्नु हुँदैन। साथै उहाँको खानपिन, स्वास्थ्य, सरसफाईमा विशेष ध्यान दिनुपर्छ र दाईलाई चिन्ता हुने, मानसिक तनाव उत्पन्न हुने वातावरण सिर्जना गर्न दिनु पनि हुँदैन भाउजू। अहिलेलाई म जान्छु भने बरु बेला बेलामा आउँदै गरौँला नि। हवस् त, म गएँ है त भाउजू। नमस्ते।
1: हुन्छ नानी, आउँदै गर्नुहोला। यस्तै छ के अरे?
2: हुन्छ आमा, आउँदै गरौँला नि।
1: बुहारी जाऊ हो भित्र, पिर गरेर मात्र भएको कुरा गर्दैन के अरे? बरु एक मुठी तातो पानी खान पाए हुन्थ्यो।
2: हुन्छ आमा, मैले चिया बनाएँ।

0: কষ্ট করি বলেন না পারে প্রভু, নবকার হাজাও কি করি, হে ভগবান খুব পাপ সজা দিও
1: মলাই তো কেজি বিশ্বাস না এসে কি উদ্দেশ্য।
2: আরে ছোড় দে ইয়ার, সব আমি জস্ত কেরালা ফসাউন চান হুন সকছে ইয়ার, বম্বই হো বম্বই यहाँको कुरा बुझि नसक्नुहुन्छ।
1: कुरा त्यस्तो होइन यहाँ, कुनै दुःखमा बढी मान्छे बुझेन क्या, फेरि आँसु पनि त्यसै झर्न नि। त्यसैले असरमा परेको मानिसलाई सोचिस गर्नु र सन्तोष गर्नु नै मान्छ यार, सङ्गतमा धर्नु भन्नु पनि उपकार हो यार।
2: ओ हो, त जस्तो विद्वानसँग कसैले कुरा जित्न सक्छ, जाउँ जाउँ को रहेछ त्यो सोधौँ न।
1: सुनि आप इस तरह चौराहे पर खड़े खड़े क्यों हो रहे हैं मंसर?
0: दाई बिन्ती छ यो घिनलाग्दो मंसर भन्ने शब्द नभन्नुहोस् न।
1: यसको मतलब तपाईँ हाम्रो नेपाली चिनी हुनुहुन्छ?
0: हो, म नेपाली हुँ।
1: अनि किन कसरी आउनुभयो,
2: किन यसरी बाटोमा अल्प कुरो रुँदै बस्नुभएको?
0: दाई यो सम्मत कसरी बताऊ, म भन्न पनि सक्दिनँ। अनि म जस्ता कर्मले ठगिएका र चारैतिरबाट हेपिएको मान्छेको कुरा सुन्न तपाईँले पनि किन मन दुखी बनाउनुहुन्छ र?
1: हुनु त नेपालमा तिम्रो घर कतै होला, त्यही पनि नेपाल त हो, हामी पनि नेपाली, अनि परिचय नै दाई भनेर सम्झिनु भयो, त्यसैले नै तिमी हाम्रो बहिनी सर हो। अनि के त्यस्तो के भयो, हामीबाट केही सहयोग छ कि?
0: दाई मेरो कहानी त एकदमै लामो छ।
2: नवीन मेरो यसो गरौँ न, बहिनीलाई पनि हामीसँग लैजाउँ न, अनि कुरामै बसेर कुरा गरौँला हुन र।
0: हो दाई, म जस्तै लगेर तपाईँहरूले पनि किन ठुलोहरू मान्छे हुनुपर्छ, म जस्तो नानीको फोन उठाउनु खोज्दा तपाईँले माथि पनि दुर्गन्ध लाग्न सक्छ, त्यसैले मलाई यस्तै हाल्नु।
1: यो के कुराहरूको यस्तो, तिमी जे हो जेसुकै हो तर तर हाम्रो बहिनी हो, चिन्यो हामीले, त्यसैले जिद्दी नगर हिँड, भुगन लागेको छ होला, जाउँ।
2: हो बहिनी, कुनै अप्ठ्यारो मान्नु पर्दैन, जाउँ हिँड।
0: ठिकै छ, तपाईँले त्यस्तो भन्नुहुन्छ भने त मैले नायकको कसरी हुन सक्छु र?
1: बहिनी तिम्रो घर कहाँ हो अनि कसरी आइपुग्यो तिमी यहाँ?
0: दाई मेरो घर रामेछाप जिल्लामा पर्छ, म एकदम गरिब परिवारकी केटी हो, मेरो बुबाको 5 वर्ष पहिला नै स्वर्ग हुनुभयो, आमा साह्रै रोगी हुनुहुन्छ, अनि मेरा दुईवटा ससाना भाइ बहिनीहरू पनि छन् र एउटा कान्छु भाइ पनि छ।
1: अनि
0: बुवा हुँदासम्म त जसले तसरी हामीलाई दुई छा खुवाउनुभयो, तर उहाँ खसेपछि मलाई बिहान बेलुकाको लागि हातमुख जोड्ने चाँजो बाँझो मिलाउनु पनि गाह्रो भयो, र पनि अर्काको बारीमा अधिया गएर ज्याला निमित गरेर पनि भाइ बहिनी र आमालाई जेम तेम दुई छाक खाने उपाय पनि गरेकी थिए। बिहान झिसमिसमा पानी लिन जानु पर्थ्यो, उज्यालो हुनसाथ बारीमा पुगेर घाँस काटेर गाई बस्तु ल्याउने र नौ बजे दुई गाँस बहिनीले पकाएको खाएर साँझ घर आउने, घर धन्दा गर्ने र माथि 5-6 घन्टा आराम गर्ने, यही मेरो जिन्दगी थियो। लेख पढ रमाइलो हुन्थ्यो भन्ने कुरा मेरो लागि त सपना मात्र थिए।
1: अनि के भयो त बहिनी?
0: यस्तोमा एउटा संजोग भयो, जब म घाँसको भारी बोकेर घर आउँदै थिएँ तब बाटोमा एउटा परदेशीसँग मेरो जम्का फेर्थ्यो, यसो उसो गर्दा गर्थ्यो उसको र मेरो बोलचाल भयो, मान्छे हेर्दा निकै भला दिने खानदानको छोरो जस्तो देखिन्थ्यो, सहरमा घर छ, विदेशमा नोकरी छ, श्रीमती दुर्घटनामा परेर मरे, बेसारा जस्तो हुन्, तन्त्रपति मात्र भएर के हुँदो रहेछ, यस्तै यस्तै कुरा गर्थ्यो उसले, मलाई पनि उसको प्रेम दुखी दिलायो। त्यस दिन छुटिएपछि फेरि एक दिन मेरो घरमा आयो अनि निकै बेर बसेपछि मसँग विवाहको प्रस्ताव पनि राख्यो, सायद मलाई यसो भोग्न भाग्यमा लेखेको थियो होला, त्यसैले उसको प्रस्तावलाई स्वीकार गरिन् र उसले 5,000 रुपियाँ घर खर्च गर्न छोडिदियो अनि हामी विदेश जान भनियो र 4 दिनपछि हामी बम्बई आइपुगेछौँ, त्यसपछि जो मेरो आन्टीको घर हो भनेर चिन्जान पनि गरायो। र मलाई भित्र पठाई डेरा खोज्नु गएर आउँछु भन्ने मिलेको मान्छे त्यसपछि कहिले फर्केर आएन।
1: के त्यसपछि उसको कुनै पत्तो भएर गयो?
0: त्यस्तो केही पनि पत्ता लागेन। त्यो आन्टी भने कि त वेश्यालयको स्वामी रहेछ र उसले मलाई 1,00,000 भागमा बेचेर हिँडेको रहेछ।
2: कस्तो पापी रहेछ।
0: अनि त्यसपछि म भन्न सक्दिनँदाई म नर्कमा परे।
1: अनि त्यहाँ त उनीहरू कसरी सफल भयो त?
0: त्यहाँ उनीहरू सफल दाई पुरा 1.5 वर्षसम्म त म त्यही नर्कमा गरिरहेछु। कति गएर पनि निस्किन सकिनँ। कहिले गिद्धहरू आए लुछे मलाई कति सुन्दरहरू कराए बिन्ती गरे तर ती भोकाएका गिद्धहरूले मेरो रोदनमा फुकार नै वास्तै गरेनन्।

0: त्यस्तो नभन भन्ने तिमीलाई जसले यस अवस्थामा पुर्यायो त्यस अपराधीलाई हामी जुनसुकै हालमा पनि सजाय बिलाएरै छ।
1: त्यसले सजाय बिलाएर के गर्नु? मेरो गएको दिन फर्केर आउँदैन, मेरो यो निको हुँदैन। देख्छ मेरो कारणले तपाईँहरूलाई झन् दुःख मात्र आइरहेको छ।
0: त्यस्तो होइन बहिनी, तिम्रो त यो अवस्था भयो भने तर त्यस्ता मान्छेलाई त्यसै छोड्ने भने तिमी यस्ता थुप्रै चेलीहरूलाई यस्तै अवस्थामा पाउँछ। त्यसैले यस काममा तिमी हामीसँग हेरेर हामीलाई सहयोग गर्नुपर्छ अनि तिमी गाउँ फर्किनुपर्छ।
1: घर जाने कुरा नगर्नुहोस् भाइ, मेरो देखेर कलङ्कले भरिएको अनुहारले घर कसरी जाने?
0: यसमा तिम्रो के कसो छ र? हेर, हामी तिम्रो साथमा छौ, तिमीलाई सम्मानित जीवन बिताउन जे गर्नुपर्छ हामी गर्न तयार छौ। अहिले तिमी थाकेकी छौ बहिनी, यही कोठामा आराम गर, हामी पल्लो कोठामा जान्छौ अनि जे गर्नु पर्ला भोलि सल्लाह गरौँला हुन्न।

प्रिय श्रोता तपाईहरुले अहिले सुन्दै हुनुहुन्थ्यो टीडब्ल्यूआर नेपालद्वारा संचालित रेडियो कार्यक्रम जागृति। आजको कार्यक्रम कस्तो लाग्यो? तपाईको सुझाव सल्लाह र प्रतिक्रियाको लागि हामी आशा गर्दछौ। साथै अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम जागृति, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2861, काठमाडौँ नेपाल। साथै हाम्रो इमेल ठेगाना twr.nepal.radio@gmail.com। हामीलाई 9813300690 एसएमएस वा फोन पनि गर्न सक्नुहुन्छ। यसै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न पनि सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुन्छ।

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकता को आवाज
1: सुने एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुने एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्यको लागि हाम्रो
3: Studio time.
0: 7 p.m.
4: Start digital color lab tatha dwaramai offset press. Solu tutu nagarpalika 5 solu kumbu.

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.suluwafm.com बाट संसार भरेकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू।

0: मा सके सुधार संवाद सुशासन संग्रह पारदर्शिता में जोड़ लिखुपीके शैक्षिक सुधार का लागि समीक्षा बैठक संपन्न एवेल्स समेत 2026 में 176 सगरमाथा आरोही सम्मान सोलखुम्बू में प्रहरी यातायात सरकारवाला बीच अंतरक्रिया पार्किंग सड़क को अवस्था बारे ध्यान कस्पन सांसद मिंग में देवेद शेर्पा द्वारा सगरमाथा को सफल आरोहण चिचिरो में फहराइए संसद को लोगो नेता कल्याण में निःशुल्क पशु स्वास्थ्य शिविर संपन्न 115 कृषक का पशुपंक्षी को उपचार और औषधी वितरण सन्नेरी का कृषक कृषि सामग्री वितरण बीपी राजमार्ग पुनर्निर्माण को काम समयमै सक्न पूर्वाधार सचिव को निर्देशन मानव अधिकार आयोग को प्रतिवेदन बारे कांग्रेस ने सरकार को धारणा माग्यो झण्डै दुई तिहाई बहुमत पाएको सरकारले भोलि पहिलो बजेट ल्याउँदै सुकुम्बासी बस्ती हटाएको एक महीना बीती सत्ता पनि पुनर्स्थापना अन्यलमा युक्रेन युद्धमा झण्डै 5,00,000 रूसी सैनिक मारिएको बेलायती गुप्तचर निकायको भनाई दक्षिण लेबनानको ठूलो भाग खाली गर्न इजरायली सेनाको आदेश र काता महिला भलिबलमा सेमी फाइनलमा नेपाल इरानसँग सुपर सेटमा पराजित
1: ए बाबु न मेरो त हात खुट्टा अनुनासा झनझन गर्छ पिनासले भैराम बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
2: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर करार छ थाकेर हैरान भए पनि निन्द्रा नदिन रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
3: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावरसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजार बाटो पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843986552 9824417 18 9843439696 र 9861323472 आन्जी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
0: प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको आयोजनामा सोलुखुम्बुमा आज शासकीय सुधार संवाद श्रृंखला 12 कार्यक्रम सम्पन्न भएको छ स्थानीय स्तरमा सुशासन प्रवर्धन प्रशासनिक सेवा प्रभावमा सुधार र नागरिकका गुनासो प्रत्यक्ष सुन्ने उद्देश्यले सिंहदरबारको उच्च स्तरीय टोलीले सोलुखुम्बुका सरोकारवालाहरूसँग विशेष संवाद गरेको हो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको शासकीय सुधार महाशाखा का प्रमुख एवं सहसचिव डाक्टर भीष्म कुमार भूषाले जनताको गुनासो सुन्ने संयन्त्र हेलो सरकारको पहुँचलाई अब स्थानीय स्तरसम्मै विस्तार गर्ने योजना रहेको बताउनुभयो वहाँले प्राप्त हुने वास्तविक गुनासोहरूको सूक्ष्म अध्ययन गरी सरकारी सेवालाई पारदर्शी र सूचनाको पहुँचलाई सहज बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो वहाँले नागरिकहरूलाई दिने सेवामा ढिला सुस्ती नगर्न र आफ्नो कार्यशैलीमा सुधार ल्याउन महाथपका कर्मचारीहरूलाई निर्देशन दिनुभयो। संवादका क्रममा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लीला कुमारी केसी पाण्डेले तिनै तहका सरकारको प्रशासनिक परीक्षण हुन नसक्दा विभिन्न विकृतिहरू मौलाउँदै गएको ओल्याउनुभयो। समस्याग्रस्त देखिएका स्थानीय निकायहरूलाई थप कार्यवाहीको दायरामा ल्याउनुपर्ने जोड़ दिँदै प्रज्ञ पाण्डेले स्थायी जनशक्तिको उचित व्यवस्थापन हुन नसक्दा सेवा प्रभाग गम्भीर रूपमा प्रभावित भइरहेको बताउनुभयो। कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूले तल्लो तहमा कर्मचारी व्यवस्थापनको गम्भीर समस्या रहेको बताउँदै संघीय सरकारले तत्काल कर्मचारी व्यवस्थापनमा जोड़ दिनुपर्ने बताएका छन्। स्थायी कर्मचारीको अभावमा स्थानीय सरकारका योजना र दैनिक प्रशासनिक कामहरू प्रभावित भइरहेको उनीहरूको गुनासो थियो। संवाद कार्यक्रममा जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, नेपाल उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय पालिकाका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज एवं स्थानीय संचार कर्मीहरूको सहभागिता रहेको थियो। लिखुपिके गाउँपालिकामा शैक्षिक क्षेत्रको समग्र सुधार र गुणस्तर अभिवृद्धिका लागि छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ। गाउँ शिक्षा समितिको समन्वयमा आयोजित उक्त कार्यक्रममा गाउँपालिका भित्र संचालित 22 विद्यालयका प्रधानाध्यापक, गाउँ शिक्षा समितिका सदस्यहरू, स्थानीय जनप्रतिनिधिहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। बुधबार आयोजित सो विशेष बैठकमा गाउँपालिकाको हालसम्मको शैक्षिक गतिविधि, एसई परीक्षाको नतिजा र आगामी शैक्षिक रणनीति बारे गम्भीर रूपमा विचार विमर्श गरिएको गाउँपालिकाले जानकारी दिएको छ। गाउँ शिक्षा समितिकी अध्यक्ष एवं गाउँपालिका अध्यक्ष मीना कार्की बस्नेतको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा सहभागीहरूले पालिकाको शैक्षिक उपलब्धि, विद्यमान चुनौती र आगामी दिनमा अवलम्बन गर्नुपर्ने सुधारका पाटाहरूबारे विस्तृत छलफल गरेका थिए। बैठकमा आधारभूत तहदेखि नै अंग्रेजी माध्यमबाट पठन पाठन शुरू गर्ने विषयमा समेत केन्द्रित रहेर विशेष समीक्षा गरिएको गाउँपालिकाले जनाएको छ। यसैबीच गाउँपालिका अध्यक्ष मीना कार्की बस्नेतसँग गरिएको कुराकानीमा उहाँले आगामी दिनमा विद्यालयहरूको अनुगमन कार्यलाई तीव्रता दिने बताउनुभयो। यसमा नतिजा कमजोर आउनुको मुख्य कारण बारे प्रश्न पार्दै अध्यक्ष बस्नेतले विद्यार्थीहरूले शिक्षक अभिभावकको कुरा नलगाउने, अनुशासनमा नरहने र अत्याधिक मात्रामा मोबाइल फोनको प्रयोग गर्ने गरेको कारण पढ़ाई बिग्रेको उल्लेख गर्नुभयो। आगामी दिनमा यस्ता कमजोरीहरूलाई सुधार्दै पालिकाको शैक्षिक स्तरलाई माथि उकास्न गाउँपालिकाले योजनाबद्ध रूपमा कड़ा कदम चाल्ने उहाँको भनाइ छ।
4: हाम्रो उद्देश्य भनेको चाहिँ विद्यार्थीहरू चाहिँ सक्षम बन्नुपर्छ र भोलि कडेदेखि कुरा गर्नुपर्छ भन्ने विषयमा चाहिँ हामीले धेरै गाउँपालिकाले लगानी गर्यौँ। लगानी गर्दाखेरि अहिले पछिल्लो हप्तामा चाहिँ हामीले एकाएक आफू जस्तो परीक्षामा आफू गर्छौँ र क्लासमा अब्जर्भ गर्दा पनि त्यसलाई लगाउन जान्छु र अहिले परीक्षामै आफू जस्तो आफू परीक्षा दिउँ र त्यो नतिजा आउँदा चाहिँ एकदमै कम हो भन्ने परेर एकाकाले नतिजा निकाल्दाखेरि उनीहरूको भविष्य सुनिश्चित गर्नका लागि एकाकालाई नतिजा निकाल्दाखेरि अलिकति नकारात्मक कुराहरूको आएको हुनाले अब के प्रकार भएर हामी 22 विद्यालय तल्लो डिभल गरे पनि तल्लो डिभलको विद्यार्थीहरू माथि लगाउन जाने हुन् यसमा जाने हुन् त्यसैले हामीले हामीबाट सरकार भएको छु कमजोरी भयो शिक्षक भएर भयो कि अहिले गएर भोटी विद्यार्थीबाट भयो कि भन्ने विषयलाई चाहिँ खर्चल गहन खर्चल गर्नुपर्छ भन्ने उद्देश्य दिएर हामी चाहिँ 22 विद्यालय उहाँहरूले प्रतिबद्धता गर्न सक्नुभयो। कुनै पनि कमी कमजोरी भयो हामीलाई हामीलाई कार्य गरे हुन्छ भनेर उहाँहरू प्रतिबद्धता गरेको हामीले हाम्रो स्तर पुग्नुहुन्न एकदम हामीले पहल गरिरहेका छौँ तर हाम्रो चाहिँ यो अब केन्द्रीय जतिको यो चाहिँ अपुग भइरहेको होइन अहिले चाहिँ हामीले हाइलाइटको लागि यो प्रदेश सरकारसँग चाहिँ माग गरिरहेको उहाँले चाहिँ अब तयारीका लागि जति भयो भने अघि ज्ञान गरिदिन्छु भन्ने कुरादेखि लिएर यसरी कामहरू गरिरहेका छौँ। हामीले यस विषयमा सबै अहिलेको यो डिजिटल युगमा चाहिँ डिजिटल अनुसारै तयार हुनुपर्छ भन्ने लाग्नुपर्ने ठाउँमा हामीले चाहिँ यो नेटहरू पनि वितरण गरिरहेको छ प्रत्येक विद्यालयमा नेटहरू वितरण गर्ने जति पुर्याइदिने अलिक खर्चहरू चाहिँ पालिकाले नै यो हामीले चाहिँ गरिरहेको छ। त्यो निकै उहाँहरूको राखेर अब बजेट नीति कार्यक्रम बजेट आउने कुरा भयो हामीले चाहिँ यहाँहरूलाई कस्तो सहयोग गर्यो भने चाहिँ हाम्रो नतिजा राम्रो आउँछ नतिजा मात्रै होइन हामीले नतिजाको मात्रै पनि उनीहरूले अङ्कको मात्रै अङ्कलाई मात्रै पनि हामीले हेरेका छैनौँ हामीले चाहिँ अर्को भविष्यसँग जोडेर उनीहरूले कसरी चाहिँ आफ्नो भविष्य बनाउन सक्नुहुन्छ अङ्क मात्रै भन्दा पनि उहाँहरूको आफ्नो नैतिकवान पनि बन्नु पर्यो चरित्र पनि बन्नु पर्यो र मात्रै अङ्कले काम गर्छ अङ्क मात्रै पनि हाम्रो ठुलो उद्देश्य होइन त्यसैले यहाँलाई हामीले के गर्न सक्यौँ भने बच्चाहरूको भविष्य बनाउन सक्छ केही चाहिँ तपाईँको ल्याउनुहोस् लिखित ल्याउनुहोस् अरू भन्न सक्नुहुन्छ भने लानुहोस् होइन भने लिखित ल्याउनुहोस् भन्ने चाहिँ उहाँलाई आकाबाट आशित परेको थियो भन्नुहोस् भनेर चाहिँ उहाँहरूलाई त्यही जानकारी गराएको
0: हजुर
4: भनेको चाहिँ हामी प्रकृति हेर्ने हामी बेला बेलामा अब यो तिनवटा नारी हुन्छ नि तिनवटा नारीमा चाहिँ विद्यार्थी जनप्रतिनिधि र विशेष शिक्षक राखेर एउटा कार्यक्रम गर्दैछौँ हामी त्यो कार्यक्रममा राखेर चाहिँ उहाँहरूको माग कस्तो आउँछ र हामीले चाहिँ अनुगमन चाहिँ एकदम तीव्र बनाउने र परीक्षा त्रैमासिक चौमासिक परीक्षा हामी आफै लिने बालिकाले अब त्यसमा कमजोर जस जुन विषयमा आउँछ त्यो विषयमा चाहिँ कमजोर व्यक्ति आयो भने त्यसको चाहिँ भागीदार बन्नुपर्छ है तर आफै त्यसमा चाहिँ बाटो खुल्ला गरिदिनु सक्नुहुन्छ गर्नु सक्नुहुन्न भने अनि मार्ग चाहिँ प्रशस्त बनाउनुहोस् भन्ने चाहिँ उहाँहरू जानकारी गराएको त्यो चाहिँ उहाँहरूले कतिवटा चाहिँ गराइसक्नु भयो त्यही हो कार्यक्रम राखेर उहाँहरू आफ्नो छोराछोरीहरूलाई अहिलेको हामी डिजिटल जमाना भन्छौँ डिजिटल जमानामा अलिकति विद्यार्थीको पढाइ पनि खसेको अवस्था छ यहाँ कतिसम्म अलिकति विद्यार्थी हिजो मात्रै हामीले जसरी बाहिरको विद्यालयका प्रधानध्यापक र आफ्नो व्यवस्थापन समितिका अध्यक्षहरू मिलाएको थियो र बच्चाहरूलाई चाहिँ मोबाइल दिएको अनि बच्चाहरू लुकी लुकी मोबाइल चलाउनु पढाइतिर ध्यानै नदिनु भन्ने कुरा चाहिँ उनीहरूको हात गर्दा छोराहरूलाई बाइकै दिने अनि तिनीहरूको कामहरू हाल्ने छैन भन्ने गर्ने अनि 43,000 मोबाइल दिने यो चाहिँ अहिले अर्कै पनि कमजोरी हो कि कुन कुन सबैको त होइन अब कसैको त्यस्तो पनि भएको हुनाले यसलाई चाहिँ अहिले अर्कै राखेको
0: दोस्रो संस्करणको एभरेज समेकीय समेत 2026 26 देशका 176 सगरमाथा आरोहीलाई सम्मान गरिएको छ। एभरेस्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा बुधबार काठमाडौँमा आयोजित भव्य कार्यक्रममा विश्वका 26 देशका 176 सगरमाथा आरोहीलाई विशेष पदक र प्रमाण पत्र सहित सम्मान गरिएको हो। उक्त भव्य कार्यक्रममा सम्मानित हुनुभएका आरोहीहरूलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला आयोजक संस्था एभरेस्ट अलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपाल नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाटाका अध्यक्ष कुमार मणि थपलिया र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल टाङका अध्यक्ष सागर पाण्डे लगायतलाई सम्मान प्रदान गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन मन्त्री खड्गराज पौडेलले सगरमाथा आरोहीको अद्वितीय साहस र दृढ़ संकल्पको उच्च प्रशंसा गर्नुभयो। उहाँले सुरक्षित दिगो पर्वतीय पर्यटन प्रवर्तन गर्नुपर्ने कुरामा विशेष जोड़ दिनुभयो। मन्त्री पौडेलले आरोहीहरूको सुरक्षामा सुधार आपतकालीन उद्धार प्रणालीको सुदृढ़ीकरण र स्थानीय हिमाली समुदायको आर्थिक सशक्तिकरणलाई विशेष प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो। साथै हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण देखा परेका गम्भीर असरहरूप्रति चिन्ता व्यक्त गर्नुहुँदै उहाँले हिमनदी पग्लिने क्रम जैविक विविधताको ह्रास र बढ़दो फोहोर व्यवस्थापनका चुनौतीहरू थपिँदै गएको औल्याउनु भयो। हिमालयनको संरक्षण गर्नु नेपालको मात्र नभई सम्पूर्ण विश्वकै साझा उत्तरदायित्व भएको विचार उहाँले प्रकट गर्नुभयो। वरिष्ठ पर्वतारोही एवं सेभेन समिट ट्रेक्सका संचालक मुन्ना शेर्पाले नेपालका हिमालहरूको विश्वभरका पर्यटकलाई आकर्षित गर्नुभएको गर्नुभयो। हिमाल आरोहणमा शेर्पा गाइडहरूले खेल्दै आएको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको चर्चा गर्नुभएको छ। यसै गरी एभरेस्ट अलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका आरोहीहरूको सम्मानका लागि गत वर्षदेखि नै समिटको शुरूआत गरिएको जानकारी दिनुभयो। सबै क्षेत्रको साथ र सहयोगले कार्यक्रम भव्य रूपमा सम्पन्न भएको भन्दै अध्यक्ष नेपालले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल टूरिज्म बोर्ड प्रति विशेष धन्यवाद ज्ञापन गर्नुभयो। आगामी दिनमा पनि सबैसँग हातेमालो गर्दै यो कार्यक्रमलाई अझ व्यापक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। समारोहमा विश्वको सर्वोच्च शिखर सगरमाथाको 32 पटक सफल आरोहण गरेर आफ्नै पुरानो कीर्तिमान तोड्दै नयाँ विश्व कीर्तिमान कायम गर्नुभएका कामी रीता शेर्पालाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ। त्यस्तै महिलाका तर्फबाट सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्नुभएकी कीर्तिमानी आरोही लाक्पा शेर्पा लगायत अन्य साहसी पर्वतारोहीलाई पनि सो अवसरमा सम्मान गरिएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले यातायात क्षेत्रसँग आबद्ध विभिन्न सरोकारवाला बीच परिचयात्मक तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था र यातायात क्षेत्रका विद्यमान चुनौतीहरूलाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयको नीति अनुरूप उक्त छलफल गरिएको हो। जिल्ला प्रहरी कार्यालयको हलमा आयोजित उक्त कार्यक्रममा जिल्लाका विभिन्न यातायात संघ संस्थाका पदाधिकारीहरू, स्थानीय यातायात व्यवसायीहरू, सवारी भन तथा चालकहरूको उपस्थिति रहेको थियो। प्रहरी र यातायात क्षेत्र बीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउँदै जिल्लाको समग्र यातायात प्रणालीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। छलफलका क्रममा उपस्थित यातायात व्यवसायी र चालकहरूले हालको परिस्थितिमा आफूहरूले भोग्नु परेका व्यवहारिक समस्या र प्रहरीको कार्य सम्पादनका क्रममा देखिएका कमजोरी तथा गुनासोहरू स्पष्ट रूपमा राखेका थिए। उनीहरूले सड़कको अवस्था र पार्किङ स्थलको अभाव जस्ता विषयमा प्रहरी प्रमुख बुढा थोकीको ध्यानकर्षण गराएका छन्। सरोकारवालाहरूबाट आएका गुनासो र सुझावहरूलाई सम्बोधन गर्दै डीएसपी बुढा थोकीले प्रहरी सदैव जनता र व्यवसायको हितमा काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले रचनात्मक गुनासाहरूलाई आत्मसात गर्दै आगामी दिनमा प्रहरीको कार्य शैलीमा थप सुधार र पारदर्शिता ल्याउने बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रतिनिधि सभा सदस्य मिङमा डेभिड शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ। उहाँले बुधबार बिहान 5:40 समयमा सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल हुनुभएको हो। यस ऐतिहासिक आरोहणका क्रममा सांसद शेर्पाले संघीय संसदको आधिकारिक लोगो समेत सगरमाथाको शिखरमा फहराउनु भएको छ। सदनदेखि शिखरसम्म भन्ने विशेष नाराका साथ सगरमाथाको यात्रा तय गर्नुभएका शेर्पा भालवाला सांसदको रूपमा सर्वोच्च शिखर पुग्ने विरलै व्यक्तिहरूमध्ये पर्नुहुन्छ। आरोहण सम्पन्न गरी सुरक्षित रूपमा आधार शिविर फर्किएपछि उहाँले बुधबार साँझ आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आफूले नमौदीमा सगरमाथाको सफल आरोहण गरेको जानकारी सार्वजनिक गर्नुभएको थियो। सांसद शेर्पाले आफ्नो ऐतिहासिक र ऐतिहासिक सगरमाथा आरोहण अभियानलाई सफल बनाउन महत्वपूर्ण सहयोग पुर्याउने शोभामुक देव प्रसाद अभियान सहित सम्पूर्ण सहयोगी र शुभेच्छुकहरूप्रति हार्दिक आभार समेत व्यक्त गर्नुभएको छ। सोलुखुम्बुको नेचासरल्यान्ड गाउँपालिकामा आयोजित एक दिन वृहत पशु स्वास्थ्य शिविरमा 115 कृषकहरू लाभान्वित भएका छन्। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सोलुखुम्बुको आयोजना एवं नेचासरल्यान्ड गाउँपालिका पशु सेवा शाखाको समन्वयमा नेचासरल्यान्डको डोबीमा आयोजित उक्त शिविरमा सम्पन्न भएको कृषि शाखाका प्राविधिक भीम भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार शिविरमा स्थानीय क्षेत्रका गाई भैंसी बाख्रा सुँगुर तथा भेड़ा लगायतका पशु पंक्षीहरूको निशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गरिएको छ। शिविरको समुद्घाटन सत्र नेचासरल्यान्ड गाउँपालिका वडा नम्बर 2 का वडा अध्यक्ष सीताराम काफ्रेको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो। उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि काफ्रेले गाउँघरमै यस प्रकारको विशेषज्ञ सेवा सहितको पशु स्वास्थ्य शिविर आयोजना हुनु कृषकहरूका लागि निकै सुखद कुरा भयो भएको बताउनु भएको छ। कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सोलुखुम्बुका प्रमुख डाक्टर सुचन भाइले ग्रामीण क्षेत्रका कृषकहरूको आर्थिक उपार्जनको मुख्य आधार नै पशुपालन भएकाले पशुहरूको स्वास्थ्य र समयमै गरिने उपचारमा विशेष ध्यान दिनु आवश्यक रहेको प्रष्ट पार्नु भएको छ। आफ्नै पाए पनि स्थानमा बक्सी पशु चिकित्सकबाट निशुल्क उपचार र विशेषज्ञ परामर्श सेवा पाएपछि स्थानीय कृषकहरूले खुशी व्यक्त गरेका छन्। आठ महिना अघि बाढ़ीले ध्वस्त पारेको बीपी राजमार्ग पुननिर्माणको काम तीव्र गतिमा अगाडि बढ़ेको छ। पूर्वाधार विकास सचिव गोपाल प्रसाद सिग्देल नेपालका लागि जापानका राजदूत माएदा तोरू लगायतले दुई दिन अगाडि शिलान्यास गरेको सड़क पुननिर्माणको कामले गति लिएको हो। उक्त राजमार्ग पुननिर्माणको काम जापानको सहयोगमा चलिरहेको छ। गत वर्षको बाढ़ी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको 30 किलोमिटर सड़क खण्डमा क्षति पुर्याएको थियो। जापान सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा राजमार्गलाई स्तरोन्नति सहित पुननिर्माण अगाडि बढ़ाइएको छ। जापानको सहयोगमा पिप्ले बर्खे खोला खण्डको 3.2 किलोमिटर सड़क जापान सरकारको 2.80 अर्ब एन अनुदानबाट सिमिजु कर्पोरेशनले निर्माण गर्ने सहमति भइसकेको छ भने नेपाल सरकारको लगानीमा अन्य तीनवटा खण्डका लागि सरकारले 8.50 अर्ब रूपियाँको स्रोत सहमति दिइसकेको छ। यस अन्तर्गत काभ्रेतर्फका 3 खण्ड र सिन्धुलीको 1 खण्डमा ठिक्का लागेर भनाभन काम भइरहेको छ। पुननिर्माणसँगै अब यो राजमार्ग 2 लेनको हुनेछ। सड़कका 5 वटा पुललाई पनि 2 लेनमा परिणत गरिनेछ। बाढ़ीबाट पुनः क्षति नहोस् भन्नका लागि आरसीसी पर्खाल पम्प पर्खाल र सड़क चौड़ा गर्ने क्रमलाई तीव्रता दिएको छ। आगामी वर्षभित्र कालोपत्र सहितको काम सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनाले बीपी राजमार्गलाई पहिले भन्दा अझ सुरक्षित र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। 2053 सालदेखि जापानकै सहयोगमा निर्माण शुरू भएको यो राजमार्ग 2072 सालमा नेपाललाई हस्तान्तरण गरिएको थियो। पुननिर्माण भइरहेको राजमार्गको पूर्वाधार विकास सचिव सिग्देलले अनुगमन समेत गर्नुभएको छ। उहाँले अनुगमनका क्रममा निर्माणको काम समयमै सक्न निर्माण व्यवसायीहरूलाई निर्देशन दिनुभएको छ। राइडस्वरी हुँदै सुपर एप बनिरहेको पछ्याउ नेपालले अब मोबाइल एपबाट हेलिकप्टर बुक गर्न मिल्ने सेवा विस्तार गरेको छ। नेपालको प्रमुख मोबिलिटी प्लेटफर्म पछ्याउले सिन्धिक एयरलाइन्सको सहकार्यमा हेलिकप्टर बुकिङ सेवा पछ्याउ हेलीको शुरूआत गरेको हो। राइडस्वरीबाट शुरू भएको पछ्याउ नेपालको यात्रा पार्सल फूड डेलिभरी र होम सर्भिस हुँदै अहिले पछ्याउ हेलीसम्म विस्तार भएको कम्पनीले जानकारी दिएको छ। अब यात्रीले पछ्याउ एप अथवा पछ्याउ हेलीको वेबसाइट pathalhili.com/ मूल्य निर्धारण सहित सहज रूपमा हेली बुक गर्न सक्नेछन्। कम्पनीका अनुसार मुक्तिनाथ गोसाई कुण्ड सगरमाथा आधार शिविर र अन्नपूर्ण आधार शिविर लगायतका धार्मिक प्राकृतिक र पर्यटकीय गन्तव्यका लागि हेलिकप्टर बुक गर्न सकिनेछ। देशको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक पूर्वाधार यातायात तथा संचार क्षेत्रमा पछिल्ला वर्षमा लगानी विस्तारसँगै सड़क सञ्जाल रणनीतिक मार्ग तथा डिजिटल पहुँचमा उल्लेख्य प्रगति भएको देखिएको छ। आर्थिक सर्वेक्षण 2082 सड़क निर्माण राष्ट्रिय गौरवको आयोजना तथा संचार पूर्वाधार विस्तारमा प्रगति भएको देखाएको छ। सर्वेक्षण अनुसार संघीय सरकारबाट निर्मित कालोपत्र सड़कको घनत्व 138.7 मीटर प्रति वर्ग किलोमीटर पुगेको छ। साथै डिजिटल टेलिभिजनको पहुँच 82% घरधुरीसम्म पुगेको छ भने मोबाइल टेलिफोन ग्राहकको घनत्व जनसंख्याको 103.2% पुगेको छ। नेपाली कंग्रेसले भदौ 23 र 24 गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोग प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। कंग्रेस प्रवक्ता देवराज चालिसीले आज विज्ञप्ति निकालेर मानव अधिकार आयोग प्रति आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको धारणा समेतको माग गर्नुभएको छ। यसअघि सुशीला कार्की सरकारले गठन गरेको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन अधूरो अपूर्ण रहेको निष्कर्ष निकालेको कंग्रेसले मानव अधिकार आयोग को प्रतिवेदन अपर्याप्त भनेको छ। कांग्रेसले नवयुवा आन्दोलन बारे सरकारले नै अनुसन्धान शुरू गर्नुपर्ने पनि बताइएको छ। कांग्रेसले आन्दोलन को प्रारम्भिक चरण संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता शान्तिपूर्ण विरोध र सुशासन को मागसँग सम्बन्धित रहेको आयोगको निष्कर्षलाई सकारात्मक रूपमा लिएको छ। तर त्यसपछि आन्दोलन का नाम में योजनाबद्ध हिंसात्मक गतिविधि भएको र सरकारी तथा निजी सम्पत्ति में तोड़फोड़ आगजनी लूटपाट र हत्या भएका घटना में संलग्न व्यक्ति माथि निष्पक्ष अनुसन्धान र कार्यवाही हुनुपर्ने माग गरेको छ। त्यसै गरी राज्य संयन्त्रबाट भएको अत्याधिक बल प्रयोग र मानव अधिकार उल्लंघनका घटनामा संलग्न व्यक्तिहरूमाथि पनि संवैधानिक तथा कानूनी दायरा भित्र रही कार्यवाही हुनुपर्ने कांग्रेसको धारणा छ। सरकारले भोलि आर्थिक वर्ष 2083-84 का लागि बजेट सार्वजनिक गर्दैछ। नवयुवा आन्दोलन पछिको चुनावमा झण्डै दुई तिहाई बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सरकारले पहिलो बजेट प्रति सर्वसाधारणको विशेष चासो छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले रासोपाको वाचा पत्रलाई आधार मानेर बजेट तर्जुमा गर्नुभएको छ। चालू आर्थिक वर्षको 19.64 अर्ब रूपियाँको तुलनामा यस पटक 2-3 अर्ब खर्ब अर्थात धेरै केही महत्वाकांक्षी कार्यक्रम सहितको बजेट आउने अपेक्षा छ। बजेटमा सुशासन, आर्थिक सुधार, रोजगारी, शिक्षा, स्वास्थ्य, प्रविधि र राज्य संरचना सुधारलाई मुख्य प्राथमिकतामा राखिएको छ। बागमती नदी करिडोर अन्तर्गत थापाथली गैरी गाउँ मनोहरा र बालाजी लगायतका क्षेत्रमा अनधिकृत संरचना र सुकुम्बासी बस्तीमा डोजर चलाइएको एक महिना बितिसक्दा पनि विस्थापित बासिन्दाहरूको पुनर्स्थापना अझै अनियोलमा छ। वैशाख 12 गते अघिसम्म हजारौं मानिसको बसोबास रहेको क्षेत्र अहिले भत्किएका इटा ढुङ्गा र माटोको थुप्रोमा परिणत भएको छ। सरकार बागमती करिडोरलाई फराकिलो र सुन्दर बनाउने योजनामा अगाडि बढ़िरहेको छ। तर घरबार भीन भएका विपन्न परिवार कता बसी कसरी रात काटिरहेका छन् भन्ने कुनै सरकारी तथ्याङ्क छैन। बेलायतको सबैभन्दा ठूलो गुप्तचर निकाय गभर्नमेन्ट कम्युनिकेशन हेडक्वार्टर्स जीसीएचक्यूले सन् 2022 शुरू गरेको युक्रेनसँगको युद्धमा झण्डै 5,00,000 रूसी सैनिक मारिएको दावी गरेको छ। युक्रेनमा कुनै स्तरको आक्रमणपछि 5,00,000 रूसी सैनिकको ज्यान गएको एजेन्सीलाई उद्धव गर्दै बीबीसीले जनाएको छ। गुप्तचर निकायकी प्रमुख एन क्रिस्टबर्टरले आफ्नो पहिलो सार्वजनिक भाषणमा यो तथ्याङ्क सार्वजनिक गर्नुभएको खबरमा उल्लेख छ। इजरायली सेनाले दक्षिणी लेबनानको ठूलो भाग खाली गर्न आदेश दिएको छ। इजरायली रक्षा आईडीएफले त्यहाँका बासिन्दालाई जहरानी नदीको तर्तिर सर्न भनेको हो। हेजबुल्लाहलाई बारम्बार युद्ध विराम उल्लंघन गरेको भन्दै आईडीएफले अत्यन्त कडाईका साथ कार्यवाही गर्ने चेतावनी दिएको छ। हिजबुल्लाहले भने इजरायलमाथि नै युद्ध विराम तोडेको आरोप लगाएको छ। काबा महिला भलिबल च्याम्पियनशीपको दोस्रो सेमी फाइनलमा नेपाल इरानसँग पराजित भएको छ। त्रिपुरेश्वरको दशोदत रंगशाला कबड हलमा आज भएको खेलमा नेपाल इरानसँग 3-0 सोझो सेटमा पराजित भयो। इरानले पहिलो सेट 25-20, दोस्रो सेट 25-25 र तेस्रो सेट 25-11 जित्यो। अब इरानले उपाधिका लागि फाइनलमा भोलि कास्किस्तानसँग खेल्नेछ। आज भएको सेमी फाइनलमा भारतलाई सोझो सेटमा हराउँदै कास्किस्तान फाइनलमा पुगेको हो। खेल खबर समाचार सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। सोलुखुम्बुमा शासकीय सुधार सम्वाद, सुशासन र पारदर्शितामा जोड़, लिखुपिकेमा शैक्षिक सुधारका लागि समीक्षा बैठक सम्पन्न, एभरेस्ट समेटीय समेत 2026 176 सगरमाथा आरोही सम्मान, सोलुखुम्बुमा प्रहरी र यातायात सरकारवाला बीच अन्तर्क्रिया, पार्किङ र सड़कको अवस्थाबारे ध्यानाकर्षण, सांसद मुन्ना देवेश्वर द्वारा सगरमाथा को सफल आरोहण चुचुर मस हराइए संसद को लोगो नेचासोलन में निःशुल्क पशु स्वास्थ्य शिविर संपन्न 115 कृषक का पशु पक्षी को उपचार औषधि वितरण संगुन का कृषक कृषि सामग्री वितरण बीपी राजमार्ग पुनर्निर्माण का काम समय निष्पक्ष पूर्व भारत सचिव को निर्देशन मानव अधिकार आयोग प्रतिवेदन बारे कंग्रेस के सरकार को धारणा मांगी झंडे दुई तिहाई बहुमत पाएको सरकार भोलि पहिलो बजेट ल्याउँदै सुकुम्बासी बस्ती हटाएको एक महीना बीपी सत्ता पनि पुनर्स्थापना अन्यलमा युक्रेन युद्धमा झण्डे 5,00,000 रूसी सैनिक मारिएको बेलायती गुप्तचर निकायको भनाई दक्षिणी लेबनानको ठूलो भाग खाली गर्ने इस्रायली सेनाको आदेश र आधा महीना भलिबलमा सेमी फाइनलमा नेपाली राजसँग सोझो सिटमा पराजित हवस्त साझ 7 बजेको सोली समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँग सरस्वती पुरी विदा हुन्छ भोलि बिहान 7 बजे सोली समाचार लिएर फेरि आउँछु सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलुवा एफएम सुन्दै रहनुहोला नमस्कार
5: हत्तेरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा थाकिसके हौ ल सुन बहिनी सुलु दुखुम्बा नगरपालिका ओडामा 5 मा भएको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोजो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
6: हजुर बिजुलीको भरपर्दो